0: सदस्यता प्राप्त गरेको थियो। नेपालले सो सदस्यता प्राप्त गरेको छ वर्षपछि 2068 फागुन 23 गतेमा व्यवस्थापिका संसदले अनुमोदन गरेको थियो। त्यसपछि ट्रान्स एसियन रेलवेसँग जोड्न मिसिङ लिंकका रूपमा समेत मेची महाकाली रेल मार्ग निर्माणको अवधारणा ल्याई सन् 2009 सम्भाव्यता अध्ययन शुरू गरिएको थियो। ट्रान्स एसियन रेलवे नेटवर्क एसिया र यूरोपलाई जोड़ने गरी प्रस्तावित एक विशाल रेल सञ्जाल हो। संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोगको पहलमा अगाडि सारिएको यस परियोजनाको मुख्य लक्ष्य एसियाली राष्ट्रहरू बीचको व्यापार र यातायातलाई सहज बनाउनु तथा यूरोपसम्म सीधा रेल सम्पर्क स्थापना गर्नु हो। यस सञ्जाल अन्तर्गत करिब 1,18,000 किलोमिटर लामो रेलवे लाइनहरू समेटिएका छन्। यो सञ्जाल एसिया र यूरोप जोड़ने मुख्य तीनवटा करिडोरमा विभाजित छ। ट्रान्स साइबेरियन करिडोर पहिलो करिडोरको रूपमा रहेको छ। यो करिडोर मार्फत रूस हुँदै यूरोप जोड़िन्छ। त्यसै गरी दोस्रोमा उत्तर दक्षिण करिडोर रहेको छ। मेची महाकाली रेलमार्ग निर्माण सम्बन्धी काम शुरू भएको 17 वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लाग्दा समेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
1: असार महिनामा धेरैजसो वाणिज्य ब्याङ्कहरूले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको अधिकतम ब्याज दर स्थिर राख्दा 7 ब्याङ्कले घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07 प्रतिशत बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्ट्याण्डर्ड चार्टर्ड र एनएनबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25 प्रतिशत बिन्दुले ब्याज दर घटाएको छ। उसले जेठमा 4.25 प्रतिशत रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा 7 ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायीलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपारेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रति कार्य योजना समेत

0: आमन्त्रित गरेको छ।
1: आईएमए लिमिटेडको 26 औं वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमए लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाइ थियो।
0: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनचक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
1: अब शेयर बजार गत साता नेपालको धितोपत्र दोस्रो बजारमा बिक्री चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2724.03 बिन्दुमा झरेको हो।
2: हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग संचालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
0: फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अंकका साथ आफ्नो खाता खोलिसकेको छ।
1: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
0: राष्ट्रपालले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामी छाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ, अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राष्ट्रपाको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थव्यापी छ।
1: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
0: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: भिरकोट नगरपालिकाको अनुरोध। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075ले आधारभूत तह कक्षा 8 सम्मको शिक्षा अनिवार्य गरेको हुँदा 4 वर्ष पूरा भई 13 वर्ष सम्मको बालबालिकाहरू विद्यालय बाहिर रहे नरहेको तथ्याङ्क संकलनका लागि 83 जेठ महिनामा विद्यालयका शिक्षकहरू नगरवासीको घर दैलोमा आउनुहुने भएकोले सत्य तथ्य सूचना दिई अनिवार्य तथा निशुल्क शिक्षा सुनिश्चितता भएको नगरपालिका घोषणाको तयारीमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीहरूमा अनुरोध गरिन्छ। अनुरोध हक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदी खोला 105.4 मेगाहर्ज।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजे छ।
6: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
7: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदार नाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9856019076 9861790076 र 9817162223
0: रेडियो आदि खुला 105.4
4: 50 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनैतिक पाटोका विषयमा बहस र चर्चा गर्ने गर्दछौं प्रदेशमा सुशासन र उत्पादनमुखी बजेट आज आउँदैछ तपाईँलाई थाहा छ साथै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन् सबै प्रदेश सरकारले सुशासन आर्थिक वृद्धि रोजगारी कृषि पर्यटन स्वास्थ्य शिक्षा सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन् कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट बनाएका छन् प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन् एक वर्ष बजेट ल्याउने गरिन्छ प्रदेशमा तपाईँलाई थाहा छ कोशी मधेस बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा बजेट आउँदैछ आदरणीय श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ संविधान संशोधनको गृह कार्यमा नेकपा एमाले छ र नेकपा एमाले भित्र पनि अहिलेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीलाई विभाजन गर्न खोजेको र मध्यरा छलफल गरेको कुनै पनि हालतमा घरौ महाधिवेशनबाट आफू अध्यक्षको निर्वाचित भइसकेको व्यक्ति यो छोटो समयमा पद नछोड्ने नत्याग्ने आफ्नो मात्रै पार्टी यो अवस्थामा पुग्नका निम्ति आफ्नो मात्र कमजोरी नरहेको भन्ने कुरा चाहिँ यतिखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताइरहेका छन् र नेकपा एमालेलाई विभाजन गर्नका निम्ति एउटा तत्व सक्रिय छ पार्टीका महासचिवहरू पार्टीका उपाध्यक्षहरू लोभी पापी तत्वहरू भजन मण्डलीहरू यतिखेरको अवस्थामा चाहिँ पार्टी अध्यक्षको यो आरोप छ र पार्टी फोड्ने छूट कसैलाई पनि छैन कार्यवाहीको डण्डा बर्साउने पार्टी अध्यक्षको भनाई र इंगित रहेको छ गुमेको साग फर्काउने प्रयासमा पनि छ एमाले स्थानीय र प्रदेश सभा निर्वाचनसम्म मिशन जागरण चलाउने भनिएको छ लोभी पार्टीले पार्टी फुटाउन सक्छन् है भनेर ओलीले भनिरहँदाखेरि अहिलेको अवस्थामा उपाध्यक्ष विश्व पौडेल महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिएका ओलीले उनीहरूले पार्टी फुटाउन सक्ने टिप्पणी गरेका छन् उनीहरूले पौडेल पोखरेल जसरी पनि जुनसुकै हालतमा पनि यतिखेर पार्टी फुटाउने मलाई गलत्याउने हटाइहाल्ने अभियानमा छन् उनीहरूले पार्टी नै फुटाउन सक्छन् मलाई हटाउन त कारण चाहिएला नि के कारणले हटाउने मैले के अपराध गरेको छु र हटाउने भदौ 23 र 24 गतेपछि उपाध्यक्ष विश्व पौडेलले पार्टी तत्कालीन सरकारको काम नेतृत्वको बचाउ र प्रतिरक्षामा एक शब्द पनि नखर्चे ओलीको टिप्पणी छ आधारित श्रोता नेकपा एमालेभित्र विभाजन र गुट उपगुट यतिखेर मौलाइरहेको छ बार्गेनिङमा संस्थापन इतर पक्ष नेपाली कंग्रेसमा पछिल्लो दशक यता राजनैतिक बेमेलका कारण पार्टीको मूल नेतृत्वमा आउन नसकेका कोइराला परिवारमा एकता देखिएको छ पार्टीमा शक्तिहीन हुँदै गएपछि संस्थापन नेता बेपी पुत्र डाक्टर शशांक कोइराला र सोही परिवारबाट मूलधारको राजनीतिमा उदाएका डाक्टर शेखर कोइराला बीच एकता देखिएको छ पूर्व महामन्त्री एवं बीपी पुत्र डाक्टर शशांक कोइरालाले कंग्रेस अत्यन्त कमजोर भएको बताउँदै एकता कायम गर्नुपर्ने पनि बताएका छन् नेपाली कंग्रेसभित्र विशेष महाधिवेशन पछाडिको चटारो र विवाद यथावत रहेको छ। यो विवाद साम्य हुन सकेको छैन। आधुनिक श्रोता आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ र यतिखेर मध्य रातमा नभनौ समसाझैमा फेरि प्रधानमन्त्री बालेन्द्र शाह बालेनको फेसबुक स्टाटस आएको छ। फेरि बालेनको यो स्टाटसले चर्चा पाइरहेको छ। बालेनले लेख्ने स्टाटसहरूले फलोअर्स बढ़ाउनका निम्ति उनले जुन टिकदम गरेका छन् यसका बारेमा पनि चर्चा परिचर्चा भइरहेको छ। पीएमएसएमआईएम देश बनाउने टोली भनेर प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर तीनजनाको तस्वीर राखेर काँधमा हात जोडेर बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले एउटा स्टाटस लेख्नु भएको छ र यसको बारेमा पनि चर्चा परिचर्चा यतिखेर भइरहेको छ सामाजिक सञ्जालमा। विधाको सदुपयोग गरेको हुन् त प्रधानमन्त्रीले, वा चाहिँ देश बनाउने टोली तीनजना मात्रै हो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सुप्रिम कमाण्डरको छुट्नुभयो भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि त्यहाँ टिप्पणी गरेका छन्, उनीहरूले लेखेका छन्। एकजना सुप्रिम छुट्नुभयो, सुप्रिम कमाण्डर त्यो भनेको रवि लामिछाने छुट्नुभयो भन्ने खालका विषयहरू पनि आइरहेका छन्। आजको चर्चा गर्न चाहन्छौ राजनैतिक त्यागको अर्को परिभाषा रवि लामिछाने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उत्तम प्रसाद पौडेलले पनि लेखेका छन्। यो स्टाटस आइसके पछाडि पार्टीमा स्टाटसपछि विभिन्न खालका अन्तर्विरोधहरू पनि शुरू भएका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ दुःखले बलियो बनाएको, समयले खारिएको, संघर्षले चिनाएको, परिपक्वताले भरिएका नाम हुन् रवि लामिछाने भनेर पनि आइरहेको छ। यतिखेर सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा परिचर्चा भइरहेको छ। प्रधानमन्त्रीको स्टाटस आइसकेपछि नेकपा एमालेका प्रमुख सचेतकले पनि लेखेका छन्। उनीहरू उहाँहरूको व्यक्तिगत पेज होला, तर प्रधानमन्त्री जस्तो गृहमामी पदमा बहाल व्यक्तिको व्यक्तिगत भन्ने नै हुँदैन, त्यसैले यहाँ केही प्रश्नहरू पनि सिर्जना भएका छन् भनेर स्टाटसका विषयमा पनि मतभेदहरू देखिएका छन्। आदरणीय श्रोता, देशको प्रधानमन्त्री यो पदमा आसीन व्यक्तिको गरिमा के हो, आजको बसमा हामी चर्चा गर्न चाहन्छौ। नयाँ पार्टी घोषणाको तयारीमा धवल शमशेर र दुर्गा परसाई राष्ट्रिय प्रजातन्त्र पार्टी रापरबाट हालै अलग हुनुभएका पूर्व प्रधानमन्त्री डाक्टर धौल शमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा परसाई मिलेर नयाँ पार्टी घोषणाको तयारी गरेको पाइएको छ। हिजो मात्र उनीहरू भेटवार्ता र एउटा अभियानको जागरण अभियानको शुरूआत पनि भएको छ। अहिलेको अवस्थामा कर्मचारी तन्त्रमा एक किसिमको निराशा छ। कर्मचारीहरूलाई कसरी व्यवस्थापन गर्ने, सरकारको भूमिका के रहने भन्ने विषय छ। अहिले त स्थानीयदेखि प्रदेश हुँदै संघ तहसम्म पनि सहजकर्ताहरू राख्ने भन्ने ढंगले पनि सरकार अगाडि बढ़ेको भन्ने बताइएको छ। निजामती कर्मचारी ऐन 2083 अन्तर्गत चाहिँ सहजकर्ता पनि त्यहाँ चाहिँ राख्न पाउने, पदासीन गराउन पाउने भन्ने विषय पनि सँगसँगै जोड़िएर आएको छ। यसले कर्मचारीहरूलाई अर्थात यसले काम कार्यवाहीलाई, सरकारी कार्यालयको काम कार्यवाहीलाई छिटो छरितो बनाउन मदद पुग्छ, वा चाहिँ यसले थप कन्ट्राडिक्सन सिर्जना गर्छ। यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आजले श्रोता नेपाली बहसको छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: समिति हो चौदह के में बोधे लोटी पढ़ी रो बैंक ने विवरण पी भी है मुई खाता खे हमरो
6: खाई खाई बहु कोई लोटर भर दिल
7: आगे समी जो लोटी पढ़ती हूँ छापता ही गुदी
6: भर दी आ भर दी लोटर खाली पढ़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
7: सिद्धार्थ ब्याङ्क क्यारे जनहेदरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
10: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
9: मोबाइल नम्बर 98565054313 र 98143448 32।
10: मूल्य होइन स्वास्थ्य रोजौं।
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
0: रेडियो आदि खुला 105.4।
8: यस नेपाली बहसका साथमा कृति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला हुनुहुन्छ। दक्षाप नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: धन्यवाद
4: डाक्टर साहब। अहिले अब कर्मचारीहरूलाई काम कारवाही छिटो छैटोदेखि लिएर कर्मचारी प्रशासनलाई चुस्त बनाउनका निम्ति सरकारले धेरै कामहरू गर्ने यतिखेर बताइरहेको छ। कतिपय कर्मचारीहरूको होइन, ट्रेड युनियनदेखि हरेक कर्मचारीहरूलाई चाहिँ अब अनुशासनमा आफ्नो कार्यालयको समयमा खटाएको ठाउँमा खटन पटनमा जाने गरी चाहिँ काम गर्नुपर्छ भन्ने ढंगले सरकार अगाडि बढ़ेको छ। कर्मचारीहरूमा उत्साह आएको देखिरहनु भएको छ कि झन कर्मचारीहरूको मनोबल कमजोर
11: कर्मचारीहरूलाई सधैँभरि भएर त्रासमा राख्न सकिँदैन। भएर त्रासले सृजना गरेको अनुशासन चाहिँ क्षणिक हुन्छ, त्यो दिगो हुँदैन। उसलाई एउटा सम्मान, प्रतिष्ठा र उत्प्रेरणा का आधारबाट परिचालन गर्ने पद्धति निर्माण गर्न सक्यो भने र उसको काम कार्य सम्पादनको आधारबाट मूल्याङ्कन हुने पद्धतिमा जान सक्यो भने त्यो दिगो हुन्छ। अब यतिखेर चाहिँ के छ भने सरकारले प्रयोग गरेका औजारहरू कर्मनिजामती कर्मचारी मैत्री जस्तो देखिएनन् र धेरै खालि त्रासमा मात्रै जस्तो देखिएकोले कर्मचारीहरू अनि भ्रमित छन् कि जस्तो देखिन्छ।
4: होइन, अब हरेक सरकार आइसके पछाडि अब देश बनाउने कुरामा, सुशासन कायम गर्ने कुरामा ब्युरोक्रेटले पनि सरकारलाई अपेक्षित रूपमा सहयोग गर्ने नगरेको, लामो समयसम्म जगडिएर बसेको प्रशासनभित्र त्यस्तै मनोवृत्तिका कर्मचारीहरूको पनि हाबिरहेको भन्ने खालका आशंकाहरू पैदा हुन्छन्। यस्तो हुन्छ
11: कर्मचारी तन्त्र स्वभावैले नियम कानूनमा चल्नुपर्ने, अलिकति प्रक्रियामुखी छ नेपालको प्रशासन, नतिजामुखी छैन। त्यसलाई धेरै किसिमका व्यवस्थापकीय औजारहरू छन्, ती प्रयोग गरेर तिनको संरचनागत कार्यगत सुधारहरू गर्न सकिन्छ, जसले गर्दाखेरि कर्मचारीको मनोबल पनि बढ्ने, उत्प्रेरित पनि हुने, ऊ सम्मानित पनि भएको अनुभव गर्ने, त्यस्तो परिस्थिति निर्माण गर्नु पर्यो। भएर त्रासले मात्र यो गरिनस् भने म जागिर छोड, यो गर भनेर त्यस्ता किसिमका कुराहरू गर्यो भने चाहिँ हुन त होला काम डराइले, तर त्यो दिगो चाहिँ हुँदैन।
4: होइन डाक्टर साहब, अब अहिले त सहजकर्ता पनि नियुक्त गर्ने भन्ने खालले सरकार अगाडि बढेको छ होइन, स्थानीयदेखि संघ सरकारसम्म सहजकर्ताहरूलाई पनि नियुक्ति गर्ने र कामलाई, सरकारी सेवालाई थप प्रभावकारी स्वेच्छाचारी ढंगले चाहिँ भइरहेका काम कारवाहीहरूलाई चाहिँ हटाउने, बिचौलियाहरू चाहिँ जसरी सरकारी कामहरूमा हावी हुन्छन् उनीहरूलाई चाहिँ परास्त गर्ने, उनीहरूलाई चाहिँ उनीहरूको मनोबल घटाउने भन्ने खालको योजनाहरू ल्याएर मलाई लाग्छ निजामती कर्मचारी प्रशासन ऐन 2083 चाहिँ यो मस्यौदा तयार भइरहेको छ। यसले सहजकर्ता राख्ने कुरा होइन, हरेक कार्यालयहरूमा चाहिँ उनीहरूलाई इन्ट्री गराउने कुराले चाहिँ कस्तो खालको सजिलो वा अप्ठ्यारो पार्न सक्छ?
11: अब होइन, सहजकर्ताको भूमिका हुने के, अब त्यो चाहिँ स्पष्ट छैन। सहजकर्ता भनेको चाहिँ जनतालाई सेवा ग्राहीलाई सेवा प्रदायकसम्म पुर्याउने र सेवा प्रदायकबाट सेवा दिलाउने भदसम्म सहजकर्ताको एउटा परिचालनकर्ताको भूमिका भयो भने त ठिकै हुन्छ, तर सहजकर्ता गएर निजामती कर्मचारीमाथि हावी हुन थाल्ने प्रवृत्ति बढ्यो भने खतरनाक हुन्छ। त्यसो हुँदा सहजकर्ताको काम तोक्दाखेरि सहजकर्तालाई नै फेरि अनुगमन कसले गर्ने? निजामती सेवाको त आफ्नो एउटा चाहिँ हाइरार्की छ, त्यस अनुसार अनुशासनमा राख्न सकिन्छ, तर सहजकर्ताको अनुगमन कसले गर्ने? सहजकर्ताले नै त्यहाँ गडबडी गर्यो भने कसले हेर्ने भने जस्ता प्रश्नहरू आउँछन्। त्यसो हुँदाखेरि त्यो सहजकर्ताको नियुक्ति तिनले गर्ने काम र तिनीहरूले चुकिएको काम राम्रोसँग गरेनन् र जनतालाई सेवाग्राहीलाई सेवा दिनुपर्ने हो, त्यो सेवाग्राहीलाई सेवा दिन सकेनन् भने त्यस्तो अवस्था चाहिँ आउन नदिने किसिमले सहजकर्ताको चाहिँ टर्म्स अफ रेफरेन्स बनाउन सक्यो भने ठिकै होला, नभएदेखि सहजकर्ता भनेको फेरि अर्को झुण्ड निजामती कर्मचारीमा थपिन्छ।
4: अनि डाक्टर कोइराला, अब यस कार्यक्रममा सहभागी हुने सहजकर्ताहरूलाई राजपत्राङ्कित तृतीय श्रेणी र सहायक पाँचौं तहको होइन स्रोत तलब स्केल 50% बराबरको रकम मासिक प्रोत्साहन पारिश्रमिकका रूपमा पनि प्रदान गरिने भनेको छ। यसले चाहिँ उहाँहरूको चाहिँ के योजना छ भने सरकारी कार्यालय स्थानीय तहहरू सेवा प्रवाहलाई चुस्त दुरूस्त नागरिक मैत्री बनाउन होइन शिक्षित युवाहरूलाई परिचालन गर्ने भनिएको छ। यसले कतै कन्ट्राडिक्सन निम्त्याउँछ वा चाहिँ सहजीकरण हुन्छ, सजिलो हुन्छ काम गर्न?
11: होइन, काम गर्न सजिलो हुन्छ। उनलाई चाहिँ परिचालनकर्ताको रूपमा सहजकर्ता चाहिँ सामाजिक परिचालनकर्ता र सेवाग्राही र सेवा प्रदायक बीचको दूरी कम गर्ने हिसाबले त्यसलाई उपयुक्त तालिम दिएर प्रशिक्षणको आधारबाट निश्चित काममा प्रवेश गराइयो भने ठिकै होला। अब त्यस्तो प्रयोग चाहिँ हाम्रोमा भएको छैन, तर अब समग्र निजामती सेवामा हस्तक्षेपकारी भूमिकामा आयो भने त यसले ध्वस्त बनाउँछ।
4: अब कार्यविधि कार्यान्वयनमा आएपछि त मुलुकभरका स्वयं पालिका वडा संघीय प्रादेशिक निकायहरूमा पनि युवा सहजकर्ताहरूको माग गरिनेछ होइन, जसलाई कार्यविधिको दफा तीनको दफा एक अनुसार सेवाग्राहीको अत्याधिक चाप हुने सरकारी कार्यालयहरूमा विकास निर्माण आयोजनामा मन्त्रालय विभाग सरकारी स्वामित्वका संस्थान र विशेष गरी महानगरपालिका नगरपालिका गाउँपालिका वडा कार्यालयहरूमा पनि सहजकर्ता खटाउने भनेको चाहिँ कतै सरकारलाई कर्मचारीहरूले ब्युरोक्रेटले गर्ने काम यसको जवाफदेता होइन उसको पारदर्शितामाथि केही शंका भएर यो काम गर्न खोजिएको हो जस्तो लागेको छ?
11: होइन, मैले भने उद्देश्य ठिक भए पनि त्यसको सञ्चालन पद्धति कस्तो हुन्छ त्यसमा भर पर्छ पहिलो कुरा। दोस्रो कुरा, एकापट्टि सरकार के भनिरहेछ भने निजामती सेवाको संख्या बढ्यो, यसलाई घटाउनु पर्यो, राइट साइजिङ गर्नु पर्यो, ठिक्का आकारमा ल्याउनु पर्यो र साधारण खर्च घटाउनु पर्यो भनेर भनिरहेछ। अर्कोपट्टि हामी परियोजनाहरू र सेवाका क्षेत्रहरूमा ओभरहेड कस्ट बढाउने कुरा गरिरहेछौ यो सहजकर्ता राखेर। अब यो चाहिँ अलिक विरोधाभासपूर्ण जस्तो पनि देखिन्छ, त्यसैले सरकारले यस्ता कुराहरू गर्दा धेरै अभ्यास गरेर यसका पक्ष विपक्षको अध्ययन गरेर यसले विकृति नल्याओस् भन्ने कुरामा सजगताका साथ काम गर्नुपर्छ जस्तो लाग्छ मलाई।
4: पूर्व मुख्य सचिवज्यू, अहिले सरकारले चाहिँ कर्मचारीका लागि कर्मचारीका ट्रेड युनियनहरू हटाउनेदेखि लिएर कर्मचारीलाई पारदर्शी ढंगले काम गर्न जुन किसिमले खबरदारी गरिरहेको छ, यहाँले कसरी हेर्नु भएको छ यो विषयलाई?
11: अब यसले त राम्रै बेला हो, अब ट्रेड युनियनले सिर्जना गरेको विगतमा राम्रो अनुभव छैन, यसले चाहिँ राजनीतिक रूपले हस्तक्षेप गरेको, राजनीतिक रूपले निजामती कर्मचारीलाई किता काट गरेको, त्यो अनुभवको आधारबाट त्यसले त राम्रै नतिजा देला अहिले नै भयो।
4: भनेपछि ट्रेड युनियन हटाउनु भनेको चाहिँ सरकारको एउटा गजबको एउटा राम्रो काम हो भन्ने लाग्यो डाक्टर साहब?
11: होइन गजबको राम्रो काम छ त्यो बेलामा देखिन्छ जब यसले नतिजा चाहिँ राम्रो प्रभाव गर्छ. अब नतिजा नहेरिकन कसरी भन्ने, तर ट्रेड युनियनहरूले विगतमा गतिलो काम गरेन भने त्यो चाहिँ एउटा स्पष्ट कुरा हो.
4: अहिले कर्मचारीहरूलाई सरकारका तर्फबाट वा नयाँ सरकार आइसके पछाडि चाहिँ उहाँहरूको अदली बदलीदेखि लिएर कतिपय त लामो समयसम्म वर्षौंसम्म सिंहदरबारबाट नछोडेका पनि त धेरै रहेछन् नि त होइन डाक्टर
11: साहब? हो, त्यो त्यो चाहिँ राम्रो एउटा पक्ष हो कि कर्मचारीलाई सबै भौगोलिक क्षेत्रमा जाने है, क्षेत्र क्षेत्रमा पनि खटाउने र त्यो क्षेत्रको अनुभवको आधारबाट नीति निर्माणमा त्यसलाई प्रयोग गर्ने यो पद्धति त राम्रो हो.
4: सरकारले सुशासनका क्षेत्रमा चाहिँ गरिरहेका कामहरूलाई एउटा नागरिकका हिसाबले कसरी हेर्नु भएको छ? पूर्व मुख्य सचिवको हिसाबले सरकार सुशासन केन्द्रित ढंगले अगाडि नै बढ़िरहेको जस्तो अनुभूति भइरहेको छ. तपाईँलाई त हिजोको पनि अनुभव छ, आज कसरी हेर्नुभयो?
11: होइन, अब सुशासन चाहिँ यो विकासको पनि र जनतालाई राहत दिने कुरामा पनि सुशासन चाहिँ मुख्य आधारशिला हो. त्यो सुशासनको आधारशिला निर्माण गरेर मात्रै समृद्धिका र अन्य जनतालाई दिने सेवा सुविधाका कुराहरू गर्न सकिन्छ. त्यस कारण सुशासनका कुराहरू सरकारले प्राथमिकता दिनु यसलाई चाहिँ राम्रो कुरा हो. यो यसलाई प्राथमिकता दिनै पर्छ. तर अब सुशासन भन्दै गर्दाखेरि हामीले अलिकति यसलाई नियन्त्रणात्मक हिसाबले मात्रै गयौं भने चाहिँ त्यसले फेरि ब्याकफायर गर्न सक्छ.
4: अहिलेको सरकारप्रति जनताको निकै ठूलो आस्था पनि छ, भरोसा पनि छ, होइन? कतिपय विषयहरूलाई चाहिँ सरकारले एक्सनका रूपमा पनि अगाडि लिएको छ. संसदको दृश्य पनि पक्कै पनि यहाँले पनि हेरिराख्नु भएको होला. कहीँ कतै गल्ती कमजोरीहरू पनि सँगसँगै देखिएका छन्. अब देश बन्छ भन्ने कुरामा चाहिँ कतिको विश्वस्त हुन सकिन्छ? अब चाहिँ यो समृद्धि आउँछ मुलुकमा भन्ने कुरालाई चाहिँ कसरी हेर्न सकिन्छ?
11: म सचेततापूर्वक आशावादी छु है. मैले आशावादी मात्रै भनेको छैन, सचेततापूर्वक. अब सरकारले आफ्नो संयन्त्रहरूलाई कसरी परिचालन गर्छ, कसरी उत्प्रेरित गर्छ र लक्ष्य प्राप्तिका निम्ति नतिजामुखी बनाउनका निम्ति संस्थागत सुधारहरू कसरी गर्छ त्यसमा भर पर्छ. यी संस्थागत सुधारहरू नगरेर खालि मौखिक रूपले आदेश दिएका भरमा चाहिँ यो सम्भव छैन.
4: डाक्टर साहब, नेपालमा चाहिँ पूर्व प्रशासकहरूलाई सरकारी संयन्त्रमा अर्थात सरकारका काम कार्यहरूमा सरकारले सुझावका रूपमा ल्याउने विज्ञका रूपमा चाहिँ स्टेक होल्डरका रूपमा काम गराउने यो पद्धति, यो प्रचलन कतिको विकसित भएको छ यो देशमा?
11: मलाई थाहा छैन. अब अनुभवलाई प्रयोग गर्दा राम्रै पनि हुन्छ. कतिपय अवस्थामा नयाँ ज्ञान पनि सृजना हुन्छ र विगतका अनुभवका आधारबाट कतिपय असफलताहरूलाई चाहिँ दोहोऱ्याउन सकिँदैन र ती असफलताहरूलाई हटाएर सफलताको नयाँ मार्गमा पनि जान सकिन्छ. अब त्यो प्रयोग गर्ने विधि पनि अलिकति कठिनै छ र अब त्यो सरकार कठिन मार्गमा जान सक्छ सक्दैन त्यसमा पनि हामीले विचार गर्नुपर्ने हुन्छ.
4: हिजो कर्मचारीहरूलाई हिजोका सत्ता साझेदारहरूले वा सत्ताले चाहिँ हिजोको सरकारले कसरी ट्रिट गर्यो, कसरी चलायो र आज चाहिँ त्यसमा के रिफर्म गर्न खोजिरहेको जस्तो लाग्छ?
11: अब हिजो पनि पूर्व कर्मचारीहरूलाई त प्रयोग गरिएको होइन, थिएन त्यो परिस्थिति र राजनीतिक सामिप्यताको आधारबाट मात्रै कर्मचारीलाई व्यवहार गरिन्थ्यो. अब आज पनि मैले देख्छु परिस्थिति त्यत्रो भिन्न भएर आएको त छैन, तर के भने भिन्न बनाउने संकल्प चाहिँ सरकारले गरेकोले म सचेततापूर्वक आशावादी भएको हो.
4: यहाँको महत्वपूर्ण समयका लागि डाक्टर साहबलाई धेरै धेरै धन्यवाद. नमस्कार.
11: धन्यवाद.
4: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला. आज नै श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
12: क्या सरा किन बोलाको मलाई
13: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योतिष
12: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हिँड
14: हाम्रा विशेषताहरू
15: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
14: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
15: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
14: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
15: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
14: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
15: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806161052
0: रेडियो आदि खुला 105.4
4: यसभन्दा अगाडि पनि भएको छ नेपाली बहसमा होइन यो देशमा चाहिँ धेरै व्यक्तिहरू चाहिँ पक्राउ पर्दैनन् सहकारी ठगी गरेर भागेका जीवी राई पक्राउ पर्दैनन् त्यसै गरी चाहिँ निर्मला हत्याकाण्ड प्रकरणका अपराधी अहिलेसम्म पनि फरारै छन् होइन कता छन् के छन् थाहा छैन अब सुदन गुरूङले दरबार हत्याकाण्डको छानबिन गर्छु र यस विषयमा चाहिँ यसका फाइलहरू खोल्छु भनेर बताइरहनु भएको छ यो कुरालाई तपाईँले कसरी हेर्नु भएको छ
16: एउटा कुरा त यो जीवी राई भन्ने सहकारी ठगीसँग जोडिएको व्यक्ति उनी कुनै पनि हालतमा पक्राउ पर्दैनन्
4: किन तपाईँले त नेपालमै छन् म देखाइदिन्छु भन्नुभएको थियो मलाई कुनै बेला होइन
16: होइन होइन किनकि यिनीसँग डाइरेक्ट जो ठगी कामसँग जोडिएका व्यक्तिहरू अहिले स्वयं सरकारमा छन् सरकारका नेतृत्व गरिरहेको छन् त्यो दलका सभापति समेत हुनुहुन्छ र उहाँ अहिले पावरमा हुनुहुन्छ पावरमा भएको व्यक्ति लाग्छ पावर दुरुपयोग गरिराख्नु भएको छ
4: होइन सभापति पावरमा भए पनि त प्रधानमन्त्री त सुशासनका लागि त एक्टिभ छन् नि त होइन
16: उहाँको अब सुकुम्बासीहरूलाई अब लखेट्ने कुरा उहाँलाई घरबार विहीन बनाउने कुरा विस्थापित गर्ने कुरा हिजो मात्रै अस्ति मात्रै देखिराख्नु भएको छ पश्चिमतिर एकजनाको गाडी नै हुइकाइदिएको र पछि यस्तै यस्ता विषयलाई सुशासनसँग जोड्न मिल्दैन त्यो कारणले अब प्रधानमन्त्री होस् या जोसुकै होस् अहिले जीवी राईसँग जोडिएका व्यक्तिहरू सरकारमा छन् सरकारका नेतृत्व गरिरहेको छन् त्यो कारणले जीवी राई कुनै पनि हालतमा समात्तिनन् बरु उनको जुन केस छ इस्यु छ त्यो सबै चिजलाई राफसाफ गरेपछि मात्रै उनी आउँछन् अथवा नेपालमा छन् अथवा देखा पर्छन् त्यो कारणले जीवी राई समातिने कुरा अथवा अर्को समातिने कुरा अहिलेको गभर्मेन्ट त कस्तो छ भने खेम सर मान्छेलाई आतंकित बनाउने एक खालको टेरोर सिर्जना गर्ने आतंक सिर्जना गर्ने एक प्रकारले आतंककारी जस्तै त्यो डिफिनेसनभित्र राख्न सकिन्छ खालि मान्छेले आतंक सिर्जना गर्ने आज यसलाई समात्ने उसलाई समात्ने समातिनेहरूको लिस्ट तयार पार्ने भनेपछि यो त सुशासन होइन
4: होइन अपराधीहरूलाई त समात्नु पर्यो भ्रष्टाचारीहरूलाई समात्नु पर्यो आरोप लागेका व्यक्तिहरूलाई समात्नु पर्यो हिजोका राजनीतिक दलले तिनीहरूलाई संरक्षण गरेर राखे होइन अब अहिलेको सरकार त जनताको म्यान्डेट लिएर दुईटै नजिकको सरकार हो, अब त हामी देशमा सुशासन ल्याउँछौ भनिरहनु भएको छ नि त उहाँहरूले त, तपाईँले देख्नु भएन देश बनाउनेहरू भनेर चाहिँ हिजो पीएम होइन आईएम एचएम तस्विर देख्नु भएन सामाजिक सञ्जालमा?
16: पीएम भन्ने पीएमले अब यो सरकारका अब स्टेटमेन्ट दिने फोटोहरू पोस्ट गर्ने मलाई धेरै राम्रो लाग्दैन होइन, उहाँले कसरी हेरिराख्नु भएको छ राति राति पोस्ट गर्ने कुरा
4: देश बनाउने तीनजना सुनिल लम्साल त्यसै गरी चाहिँ अर्को हाम्रो गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालिन शाह देश बनाउने उभा भनेर आइरहेछ क्या
16: उहाँले लेख्नु भएको छ तर मान्छेले पत्याइदिनु पर्यो नि त। जस्तै आज पनि तपाईँहरूले घन्टी पार्टीको पक्षबाट 48% पिपुल्सहरूले भोट गरेका छन्, यो हो नि समानुपातिक भोट। अब त्योभन्दा धेरै मान्छेहरू त घन्टी पार्टीले मन नपराएको विश्वास नगरेको मान्छेहरूको संख्या पनि त होला नि त। त्यसैले आज पीएमले तीनजनाको नाममा देश बनाउने भनेर पोस्ट गर्नुभएको छ, मान्छेले मानिदिनु पर्यो नि त।
4: आशा छ नि त उहाँहरूप्रति होइन जनताको
16: आश्वासन दिइराख्नु भएको छ। तर मलाई के लाग्दछ भने नेपाली समाजमा आतंक सिर्जना गरेर सुशासन कायम हुन सक्दैन खेमसर,
4: आतंक छ
16: मान्छेलाई नियमन गर्ने कुरा गाइडलाइन गर्ने कुरा प्रोटेक्ट गर्ने कुरा हामी सुरक्षित छौ भन्ने कुरा साइकोलोजिकली फिलिङ दिन सक्नु पर्यो नि त। कतिखेर अब सुदन गुरुङको विरूद्धमा बोलियो भने समातिनु पर्ने अथवा बालन शाहको विरूद्धमा बोल्दा समातिनु पर्छ कि भन्ने भयभीत पोजिसनमा मान्छे बसेको बेला यसले सुशासनको डिफिनेसनभित्र कसरी राख्न मिल्छ कसरी सक्नुहुन्छ? आज जति हेर्नुहोस् चाहे मजदुर सेक्टरको कुरा गर्नुहोस् चाहे जेसुकैको कुरा गर्नुहोस् आज जति एक्सनहरू अथवा स्टेपहरू सरकारले चालिरहेको छ त्यो सबै स्टेपलाई सर्वोच्चले खारेज गरिरहेको छ अथवा हिजोको दिनमा आफूले सुशासन भनिएका एक्सनहरू जुन सुरुवात गरेका थिए त्योबाट ब्याक हटिरहेका छन्। तर महिना दिन नपुग्दै आफ्नो निर्णयबाट ब्याक हट्ने कुरा त्यसपछि उसले गरेका एक्टिभिटीहरूलाई स्वयं सर्वोच्च न्यायालयले खारेज गर्ने कुरा फेरि सुशासन सुरुवात भएको मान्न मिल्छ त सक्नुहुन्छ?
4: होइन दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुभएको छ क्या सुदन गुरुङ फेरि आउनुभयो नि त बाल भएर होइन, सुदन गुरुङलाई त्यतिकै आरोप लागेको रहेछ नि त, उहाँलाई त क्लिन चिट दियो नि त समितिले होइन अजित प्रसाद भण्डारीको समितिले।
16: तपाईँ कुनै घरको मालिक हुनुहुन्छ अनि त्यही घरमा तपाईँले चोरी गर्नुभयो अनि आफैले क्लिन चिट गर्नुभयो, अहिले सुदन गुरुङको भएको कुरा यही हो
4: ए
16: बुझ्नुभयो नि त, आफै के दुधको साक्षी बिरालो भन्छ नि त,
4: घरको मालिकले चोरी गर्यो आफ्नै अध्यक्षतामा चाहिँ नेतृत्वमा आफ्नै परिवारको सदस्यलाई
16: आफैले क्लिन चिट गर्यो के अर्थ छ
4: भने प्रतिवेदन सार्वजनिक हुनुपर्छ होइन, प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने कुराहरू पनि आइरहेका छन्। यद्यपि प्रतिवेदनमा त अब के गरिरहेको छ धोइपखाली गरियो भने पनि छ, प्रतिवेदन चाहिँ सार्वजनिक भएपछि मात्रै थाहा होला, तर उहाँले चाहिँ जुन किसिमको एक्सन लिइरहनु भएको छ अहिले त भ्रष्टाचारीहरूको त थरथरी छ नि त होइन देशमा,
16: होइन योभन्दा धेरै भ्रष्टाचारी त त्यही घन्टी पार्टीमै देखिन्छन् त।
4: कसरी हुन्छ त्यस्तो मेरोनी चौधरी
16: 30-35 वर्षका मान्छेसँग अरबौंको सम्पत्ति हुन सक्छ कसरी तपाईँले कल्पना गर्नु?
4: होइन कमायो होला नि, व्यापार गरे होला नि, बिजनेस गरे होला नि, कसैले गिट्टी कुट्यो होला नि, कसैले बाल्ल बोक्यो होला नि, होइन कसैको सम्पत्ति होला, बाबुबाजीले कमाइदिए होला नि, कसैका अधिकृत थिए होला नि ब्याङ्कमा, होइन कसैका चाहिँ अब यो सुब्बाहरू नायब सुब्बाहरूका छोराछोरीहरू छन् नि त मन्त्रीहरू त, उनीहरूले कमाउनु पाइयो नि त पाइएन? तपाईँले हिजो कमाउने बाटो पनि राम्रो दिनुभएको थियो राजनीतिक दलहरूले।
16: होइन होइन यसो छ खेमसर, कमाउन पाइयो तपाईँ काठमाडौँ आएको कति वर्ष हो भन्नु?
4: होइन मेरो त भयो 8-10 वर्ष हुन थाल्यो।
16: होइन जस्तै एउटा सुब्बाको तलब कति हुन्छ?
4: सुब्बाको तलब करिब 35-40 हजार होला अहिलेको अवस्थामा।
16: यहाँ तपाईँले खाना पुग्दैन बुझ्नुभयो, चिया कफी खाना पुग्दैन,
4: हामीले मेहनत गर्दाखेरि यत्रो कमाउँदाखेरि हामीलाई पनि गाह्रो गाह्रै भएको छ उनलाई चाहिँ होइन समस्या।
16: अनि एउटा प्रधानमन्त्रीको तलब कति हुन्छ
4: सबै मिलाएर? 1-1.5 लाख भनौँ,
16: 1 लाख 1 लाखले के हुन्छ भन्नुहोस् त? मन्त्रीको तलब कति हुन्छ? अनि त्योभन्दा मुनि त सुब्बाको तलब हुन्छ होला नि त, अधिकारीको तलब हुन्छ होला नि त। त्यसले तपाईँले यति बुझ्नु, सिन्की भात सिन्कीको झोल आलु नमिसाइकन खान पुग्दैन अनि कसरी जोड्न मिल्छ ल ठिक छ ओके ल जोडे रे त्यसको ट्याक्स इन्कम ट्याक्स तिरेछन् कि छैनन् सबै चिजको इन्क्वायरी गर्नु पर्दैन त्यसैले तपाईँले जुन यिनीहरूले आफ्नो सम्पत्ति देखाएका छन् धेरै सुन देखाएका छन् तोलाका तोला
4: सुनपतिहरू धेरै छन् उनानब्बे तोला त गृहमन्त्रीसँग छ होइन 190 तोला चाहिँ प्रधानमन्त्रीज्यूसँग छ धेरै छन्
16: जस्तै गृहमन्त्री भइसकेपछि पनि सिदन गुरुङको नाममा थुप्रै खालका सेयर थुप्रै कम्पनीका सेयरहरू आएको छ होइन थुप्रै जग्गाहरू किनबेच भएको देखिन्छ
4: जमिन छ भन्दा बढी पनि जमिन
16: आएको देखिन्छ यसलाई नैतिकतासँग जोडेर हेर्न मिल्छ कि मिल्दैन उनीहरूले खालि सिकाउने मान्छे अथवा उनीहरू डाइरेक्सन गर्ने मान्छे डाइरेक्टर मात्रै हुन् उनीहरूमाथि उठेका प्रश्नहरूको जवाबदेही हुनु पर्दैन
4: जवाबदेही मात्र होइन अहिले त छानबिन पनि गर्न पाइँदैन बालबालाहरूलाई त
16: हो जस्तै प्रधानमन्त्रीको विषयमा पनि जुन बेला प्रधानमन्त्रीले कोहीसँग जसलाई विवाह गर्नुभएको थियो त्यो बेला दाइजोको नाममा उहाँलाई कुनै पनि चिज प्राप्ति भएको थिएन तर आज दाइजोको नाममा धेरै सुन धेरै तोला सुन उहाँलाई उहाँको नाममा देखाइएको छ दाइजो आयो दाइजो प्राप्ति
4: दाइजो त दिया हुन सक्छ नि त बेडमणी चौधरीजी हामीलाई के थाहा हुन्छ र दाइजो त अब त देखाएर दिने कुरो भएन नि त होइन
16: कस्तो बेला कन्फ्लिक्ट भएको थियो जुन बेला उहाँ विवाह गरिराख्नु भएको थियो ससुराली र उहाँको बीचमा उहाँको फ्यामिलीको बीचमा कन्फ्लिक्ट थियो कन्फ्लिक्ट भएको बेला कुनै परिवारले ससुरालीले दाइजो दिन्छ त तर यो सबै हास्यास्पद हास्यरस भन्छ नि हाँसो लाग्ने कुरा यद्यपि उहाँहरूको बारेमा मान्छेले क्वेसन त उठाइरहेका छन् र बोल्न बोल्या छैनन् किनकि बोल्ने बित्तिकै समातिनु पर्छ कि भन्ने एउटा आतंक छ टेरोर छ भयभा छ यसले जुन गरिएको छ तपाईँले यो सुशासनका कुरा होइन अरू कुरा नियमन गर्ने कुरा हो खेम सर जसले कसैले कानून खरच गरेको छ कसैले बदमाशी गरेको छ उसलाई नियमन गर्ने हो उसको हातमा हत्करी लगाएर थुन्ने होइन जेल पठाउने होइन आज व्यापारीहरू पलायन भइरहेको छन् अझ इकोनोमिकली हामीले आफूलाई राम्रो ठाउँमा पुर्याउन खोज्दैछौ तर जसले जो इकोनोमी समाजमा या सोसाइटीमा इकोनोमी चलायमान गर्छ ती व्यक्तिहरूले आतंकित गर्ने कुरा यहाँबाट पलायन गर्ने कुरा यहाँबाट भाग्न बाध्य बनाउने कुरा त बेठिक होला नि त त्यसैले सुशासनका कुरा गफ मात्रै हो यति भन्नुहोस्
4: अहिलेको अवस्थामा अब देश बनाउनुपर्छ देशलाई चाहिँ सुशासनको दिशामा अगाडि बढाउनुपर्छ भन्ने कुरामा सबै नागरिकहरूको ऐक्यबद्धता पनि छ एकमत पनि छ अब सरकारलाई सजिलो ढंगले राम्रो ढंगले खबरदारी गर्दै काम गर्ने वातावरण सृजना गर्नुपर्छ नि त होइन अहिलेका स्थापित दलहरूले पनि विरोध मात्र गरेर त हुँदैन नि त मेटमणिजी
16: होइन होइन त्यो गर्ने हो खेम छ एकदमै गर्ने हो तर क्वेसन उठ्नु हुँदैन उहाँहरूकै विषयमा जस्तै आज अर्थमन्त्रीकै विषयमा पनि अनेक प्रश्न उठेको छ होइन जस्तै बजेट बनिरहेको छ कर कसमा बढाउने कसमा घटाउने कुरा भइरहेको छ यो त नितान्त अर्थमन्त्रीसँग मात्रै जोडिएको अर्थमन्त्रीले मात्रै थाहा हुन्छ या अर्थमन्त्रीको एउटा टिमले थाहा हुन्छ तर त्योभन्दा अगाडि सयौंको संख्यामा बीवाईडीकारी नेपाल भित्रिने कुरा त्यो पनि कुनै पनि चिज नमिलाइकन ल्याउने कुरा यो त अर्थमन्त्रीमाथि प्रधानमन्त्रीमाथि गृहमन्त्रीमाथि प्रश्न त उठ्यो नि त सिमानासँग जोडियो गृहमन्त्री करको दर तलमाथि बनाइयो अर्थमन्त्री र त्यहीसँग जोडिएको त्यो सबै चिजको हेड प्रधानमन्त्री यी सबैसँग त जोडियो नि त सबैसँग नैतिक प्रश्न उठ्यो अब यसको जवाबदेही उहाँहरूले बन्नुपर्छ तर उल्टै अर्थमन्त्री हेर्नु न संसदमा गएर
4: अर्थमन्त्रीले त भन्नुभएको छ 2 अर्बको कुरा नगर्नुहोस् न 2 रुपियाँ मात्रै पनि मैले खाएको छु भने म राजनीतिक जीवन त्याग गरिदिन्छु भन्नुभएको छ नि उहाँले होइन
16: अनि खाएको कुरा कसरी देखिन्छ त खेम सर यो त मिलो म जस्तै करको दर हेरफेर हुँदैछ बढिरहेछ अथवा घटिरहेछ यसको सूचना कसले चुहायो त अर्थमन्त्री बाहेक अथवा अर्थमन्त्रीको निर्देशन बेगर अरब खरबमा इन्भेस्ट गरेर कसले गाडी ल्याउन सक्छ?
4: होइन, त्यो त अब थाहा हुन सक्छ नि त, अर्थ मन्त्रालयको सचिवहरूलाई थाहा हुन सक्ला वा चाहिँ राष्ट्र सचिवहरूलाई थाहा हुन सक्ला, होइन
16: होइन होइन, तर त्योसँग त नेक्सस अर्थ मन्त्रीसँगै जोडियो नि त। त्यसैले कसैमाथि प्रश्न उठ्यो, रेल पल्टिँदा रेल मन्त्रीले रिजाइनेसन गरेको कुरा सुन्नुभयो होला नि त?
4: सुनिएछ, प्रश्न उठ्दाखेरि नेपालमा पनि गरे कति पहिले त
16: हो। आलु कुहिँदा कृषि मन्त्रीले रिजाइनेसन गरेको कुरा त देख्नुभयो होला, इतिहास हेर्नु भएको होला।
4: हाम्रो त ट्रेन यस्तो छ, देशै कुहिँदा प्रधानमन्त्री त हाँसेर बसिरहेको हुन्छ, अब यो देश त यस्तो छ नि त। तपाईँहरूले त हिजो
16: होइन होइन यस्तो छ खेम्छ, ल ठिक छ, हामीले मिस्टेक गर्यौँ अरे, ल हामीले गल्ती गर्यौँ, तर यो प्रश्न त उहाँहरू माथि पनि त उठिरहेको छ नि त।
4: प्रश्न त उठ्छ, समय भएको छैन, अझै प्रश्न चाहिँ
16: आज आज आज पनि सुकुम्बासीहरू बिचल्लीमा छन्, कतिखेर घर भट्काइदिन्छ, कतिखेर विस्थापित हुनुपर्छ, यो पनि एउटा आतंक हो नि त। आतंक कसले सिर्जना गरिरहेछ? स्वयं प्रधानमन्त्रीले सिर्जना गरिरहेछ अथवा राज्यले गरिरहेछ, गृहमन्त्रीले त्यो सिर्जना गरिरहेको अवस्था छ, त्यसको व्यवस्थापन गर्ने कुरा हो खेम सर। त्यसैले यहाँहरूमाथि प्रश्न उठिसकेपछि जवाब दिनुपर्छ। आज प्रधानमन्त्रीको बारेमा अनेक प्रश्नहरू उठेको छ,
4: होइन, नेपालले भारतको सीमा कहाँ कहाँ मिच्याएको छ? मेरमणि चौधरीजी, तपाईँ सीमानाकै मान्छे हो नि, होइन?
16: नहीं होइन, त्यो विषयमा चाहिँ उहाँले भन्नुपर्छ, हामी त मिचेकै छैनौ भनिरहेछौ त। नेपालले भारतको कुनै पनि सीमाना मिचेको छैन भन्ने कुरा, त्यो विषयमा त हामी कन्फिडेन्स छौँ। तर आज हाम्रो स्वयं प्रधानमन्त्री जसले सीमाको रक्षा गर्नुपर्ने हो, उहाँले नै हामीले पनि इन्डियाको भूमि मिचिरहेका छौं भन्ने कुरा स्टेटमेन्ट दिइराख्नु भएको छ। अझ यसलाई अनेक उहाँको वरिपरि आसेपासेहरूले जस्टिफाइड गर्ने प्रयास गरिराख्नु भएको छ। बबलु गुप्ताको कुरा तपाईँले सुन्नुभएको छ, इन्डियाको मान्छेले नेपालको भूमि मिचेर घर बनाएको छ,
4: होइन? सांसदको के कुरा गर्नुहुन्छ अहिले, होइन? दस गजाका ती साधहरूलाई हेरेर वारिपारी गोरु बाँधेको त देखाइरहेछन् भनेपछि यसलाई पुष्टि गर्न खोजिँदैछ क्या? यो जति नेक्लै नकारात्मक त केही पनि हुन सक्दैन, होइन? जनताले बुझ्नुपर्छ।
16: सुन्नु न खेम सर, यो त अब मेरो आफ्नो मुखबाट भन्न मिल्ने होइन, यो त राष्ट्रघाती देशद्रोही विषय हो नि त। आफ्नो भूमि अर्कोले मिचेको छ तर हामीले मिचेका छौँ भने तिनी तस्विरहरू पिक्चरहरू पोस्ट गर्ने कुरा, जस्टिफाइड गर्ने कुरा, भ्रमित भ्रम सिर्जना गर्ने कुरा, यो त बेठिक कुरा होला नि त। त्यसैले यो सरकार, अहिले बनेको सरकार केवल यो जुन आफूलाई सुशासनका कुरा गरिएको छ, सुशासन भन्दा कुशासन देशद्रोही विषय हो। अब यसको जस्टिफाइड, अब यसको उत्तर जवाब त पीएमले दिनुपर्छ, तर पीएमले स्केप गरिराख्नु भएको छ आफूलाई। पीएम भन्ने चाहिँ जनताहरूको अभिभावक, नेपालको अभिभावक हो नि त। उहाँले म यसरी गरिरहेको छु, यसरी गर्ने प्रयास गरिरहेको छु, यति दिनमा यो हुन्छ भन्ने कुरा जनताले आश्वस्त त बनाउनु पर्थ्यो नि त। अब सांसद हो, सांसदबाट स्केप गर्ने कुरा, सांसदमा आएर नबोल्ने कुरा, म बोल्दैन भन्ने कुरा, काम गर्छु भनिराख्ने कुरा, यसले कुनै अर्थ राख्दैन। सांसद प्रधानमन्त्री सांसदप्रति जवाबदेही भन्ने कुरा, सांसदमा आएर स्टेटमेन्ट दिने कुरा, जनताहरूलाई आश्वास कन्फिडेन्स बनाउने कुरा, आफ्ना भिजन बताउने कुरा होला नि त। तर यो केही नगरिकन काम के गर्नुभएको छ उहाँ, त्यो हामीले त थाहा भएन, होइन? र मान्छेले भन्दै थिए कहिले छोरी खेलाइराख्नु भएको थियो, कहिले के गरिराख्नु भएको थियो, कुनै होटलमा बसेर के तानिराख्नु भएको थियो भन्ने प्रश्न पनि त उठिरहेछ नि त। संसद राष्ट्रपतिले सम्बोधन गर्ने दिन सबैभन्दा ठूलो कुरो प्रधानमन्त्रीको त्यो ठाउँमा उपस्थित हुने कुरा हो र उपस्थित हुने कुरा, योभन्दा अर्को इम्पोर्टेन्ट कुरा हुनै सक्दैन, अर्को महत्वपूर्ण विषय हुनै सक्दैन। तर आज पीएमले त्यसलाई निग्लेक्ट गरिराख्नु भएको छ। सांसदले कुनै पनि विषयमा प्रश्न उठाइसकेपछि तपाईँ त्यसको जवाब दिने कुरा योभन्दा महत्वपूर्ण अर्को विषय हुनै सक्दैन, त्यो विषयमा उहाँ नेग्लिजेन्स गरिराख्नु भएको छ। भन्नाले पीएम सांसदप्रति जवाबदेही, सांसद जनताप्रतिको जवाबदेही भन्ने कुरामा उहाँले ध्यान दिनुपर्छ। उहाँहरूले यसैले सुशासन भन्नुहुन्छ, सुशासन उहाँको नयाँ के व्याख्या गर्ने मान्छे अथवा आविष्कारक त होइन होला नि त, अथवा उहाँले भनिदिएको कुरा सबै जनताले एकै पटक पत्याइदिनुपर्छ भन्ने छैन होला नि त, कि छ भन्नुहोस् त, नेग्लिजेन्सी गरिराख्नु भएको छ भन्नाले पीएम सांसद प्रति जवाबदेही, सांसद जनता प्रतिको जवाबदेही भन्ने कुरामा

0: त्यो विषयमा सांसदमा आएर कि एक्सन गर्नुपर्छ कि यो ठाउँमा यो जिल्लाको यो ठाउँमा यति एरिया पूर्वी हामीले मिचेका छौं भनेर जस्टिफाई गर्नु पर्यो। त्यो त गर्नु पर्ने होला नि त,
1: होइन? सांसदहरूले गरिरहनु भएको छ नि त, यहाँ यहाँ मिचेको छ भनेर तस्विरहरू आइरहेछन् नि त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका
0: सांसदहरूले यसरी त बेठिक तरिकाले होइन इन्डियाको फोटा खिचेर ल यसरी यो ठाउँ मिचेको छौ भन्ने कुरा यो जतिको हावादारी कुराहरू के हुन सक्छ?
1: हस्, मेघवानी चौधरीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151।
6: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: रेडियो आदि खुला 105.4।
10: के छ भन्दाखेरि, हामी अहिले जुन ठाउँमा पुगेका छौँ, यो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले जुन अवस्थामा पुगेको छ, यसको समीक्षा गर्नुपर्ने र त्यो समीक्षामा हटिएर यो पार्टीलाई पुनर्गठन र पुनर्जागृत गरेर अगाडि बढ्नुपर्ने जुन विषय छ, यो नेकपा एमालेको जिन्दगीका लागि यो अपरिहार्य विषय बनिसकेको छ र जनताको आदेश पनि नेकपा एमाले आफूलाई चाहिँ सच्याओस्, नेकपा एमाले आफूभित्र कमजोरी छन्, अरू बाह्य आक्रमण पनि छ नेकपा एमालेका प्रति, नेकपा एमालेका प्रति घेराबन्दी पनि हुन सक्दछ, तर मुख्य कुरा भनेको नेकपा एमालेभित्र आफ्ना कमजोरीहरू छन् जुन कारणले गर्दाखेरि आज नेकपा एमाले यो अवस्थामा पुगेको छ। त्यस कारणले जनताले आफ्नो मत मार्फत के आदेश दिएका छन् भन्दा, यो नेकपा एमाले आफ्ना कमजोरी खोतल्नु पर्दछ, यसको समीक्षा गर्नुपर्दछ र आफूलाई पुनर्संरचित गरेर अगाडि बढ्नुपर्दछ, पुनर्गठन गरेर अगाडि बढ्नुपर्दछ, यसको नेतृत्वको सन्दर्भमा, सांगठनिक जीवनको सन्दर्भमा, यसको वैचारिक कार्यदिशाको सन्दर्भमा यसले चाहिँ आफूलाई पुनर्गठित गरेर अगाडि जानुपर्छ, कार्यशैलीमा पुनर्गठन हुनुपर्छ। एउटा कम्युनिष्ट लोकतान्त्रिक पार्टीको रूपमा नेकपा एमाले अगाडि आउनुपर्दछ भन्ने जनताको आदेश छ। त्यो जनताको आदेशलाई यति बेला चाहिँ पार्टीको उपाध्यक्ष विष्णु पौडेल र यति बेला शंकर पोखरेल पार्टीको महासचिव, उहाँहरूले यो जनताको आदेश

0: लाई प्रतिबिम्बित गर्ने र त्यसलाई चाहिँ बाहिर ल्याउने काम गर्नुभएको छ। यो एकदमै जायज छ। कमरेड विष्णु पौडेल र कमरेड शंकर पोखरेलले यति बेला चाहिँ नेकपा एमालेलाई जनताको जुन आदेश छ, पार्टी कार्यकर्ताहरूको जुन भावना र आदेश छ त्यसलाई प्रतिबिम्बित गरिरहनु भएको छ। यो ठिक छ।
1: यसको मतलब चाहिँ पार्टी महासचिव र पार्टी उपाध्यक्ष विष्णु पौडेलले जुन जुन काम गरिरहनु भएको छ अबको नेतृत्व केपी शर्मा ओलीबाट हुँदैन, अब चाहिँ एमाले रिफर्म हुनुपर्छ, त्यो ढंगले चाहिँ पार्टी अगाडि बढाउनुपर्छ भन्ने हिसाबले एउटा अभियान चलिसक्यो होइन?
0: रिफर्म हुनै पर्दछ। यसमा के छ भन्दाखेरि पार्टी अध्यक्ष स्वयंले पनि नेकपा एमाले पुनर्गठित भएर अगाडि बढ्नुपर्दछ भनेर नै आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट उहाँ स्वयंले चाहिँ पार्टी पुनर्गठित हुनुपर्दछ, पार्टीले ठिक छ यसलाई समीक्षा पनि गरौं भनेर एउटा कार्यदल बनाउनु भएको छ र अहिले त्यो कार्यदल सक्रिय छ। पार्टी अध्यक्ष त्यसको विरूद्धमा हुनुहुन्छ मलाई यस्तो लाग्दैन। पार्टी अध्यक्ष स्वयंले आफ्नो कार्यदल बनाउनु भएको छ र अहिले कार्यदल काममा लागिरहेछ। पार्टी कार्यकर्ताहरूले त्यस उपर विचार पार्टीको त्यो कार्यदल जुन बनेको छ त्यो कार्यदलले आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले आफ्नो विचार राखिरहनु भएको छ। केन्द्रीय कमिटिका सदस्यहरू र मातहत कमिटिका नेताहरूले चाहिँ त्यो विचार प्रस्तुत गरिरहनु भएको छ। अहिले भएको यति नै हो, त्यहाँभन्दा बढी केही पनि भएको छैन। र एउटा तलको जनताको भावना र कार्यकर्ताहरूको भावनालाई पार्टीको स्थानीय कमिटिले प्रतिबिम्बित गरिरहेछ, त्यो कुरालाई उठाइरहेछ। र उहाँहरूले पार्टीको उपाध्यक्ष र महासचिवले पनि अब एमाले यसरी चल्दैन है यो कुरा त स्वयं अध्यक्षले पनि भनिरहनु भएको छ। त्यस कारणले
1: मेरो मात्र यसमा भूमिका छैन, पार्टी कमजोर हुनुमा मेरो मात्र गल्ती छैन, यहाँ सबैको दोष छ, सबैको गल्ती छ, म पूरा जिम्मेवारी लिन तयार छैन, मलाई हटाउने यदि प्रयत्न गर्यो भने सिधै कारवाहीको डण्डा बजाउँछु भन्नुभएको छ पार्टी अध्यक्ष।
0: ठिकै छ, ठिकै छ। अब कारवाही कतिलाई गर्नु, कारवाहीको कुरा केही छैन यसमा चाहिँ। अब त्यो बाटोबाट एमाले अगाडि जान सक्दैन, एमाले जानु पनि हुँदैन। त्यस हिसाबले तरंगित हुन जरुरी पनि छैन। तर अहिले के हो भन्दाखेरि चाहिँ पार्टी पंक्तिको भावनालाई हामीले बुझ्नै पर्यो। हामी चाहिँ या त पार्टीको नेतृत्वको जिम्मेवारी के हुन्छ भन्दाखेरि या त हामीले जनतालाई कन्भिन्स गर्नुपर्छ, कार्यकर्तालाई कन्भिन्स गर्नुपर्छ आफ्ना निर्णय नीति र विचारको सन्दर्भमा, या त हामीले कार्यकर्ता र जनताको भावना अनुसार आफूलाई बदल्नुपर्छ। हामीले यदि आफूलाई पनि बदल्न सक्दैनौँ र जनतालाई र कार्यकर्तालाई कन्भिन्स पनि गर्न सक्दैनौँ भनेदेखि त्यो पार्टी चल्न सक्दैन। त्यस कारणले नेकपा एमाले एउटा हैसियत राख्नै पर्यो, या त हामीले जनतालाई कन्भिन्स गर्नु पर्यो, या त जनताको भावना अनुसार हामी हिँड्नु पर्यो। र अहिले यति बेलाको आवश्यकता के हो भने पार्टी कार्यकर्ता र जनतालाई हामीले कन्भिन्स गर्नुभन्दा पनि उहाँहरूको भावना अनुसार आफूलाई बदलेर अगाडि जाने कुरा हो। त्यस हिसाबले नै अगाडि जानुपर्छ। जुन कुरा अहिले पार्टीमा बहस छलफल भइरहेछ र नेकपा एमालेको पार्टी जीवनमा यो असाध्यै आवश्यक र असाध्यै राम्रो काम चाहिँ अहिले अगाडि बढिरहेछ, यो छलफल भइरहेछ, यसले नेकपा एमाललाई जीवन दिन्छ।
1: अनि यसको मतलब चाहिँ अब चाहिँ उहाँको नेतृत्वमा चाहिँ सम्भव छैन भन्ने कुरामा तपाईँहरू पुगिसक्नु भएको छ। पार्टी विभाजनको तयारमा छैन, पार्टी विभाजन हुँदैछ,
0: यो छलफल चलिरहेछ, उहाँ स्वयंले बुझ्ने कुरा हो। अब चाहिँ
1: पार्टी विभाजन कहिलेसम्म हुन्छ त्यसो भए, अर्को पार्टी कहिले गठन हुन्छ?
0: सुन्नुहोस्, अब तपाईँको मिडिया मार्फत म यो कुरा भन्न चाहन्न। पार्टी अध्यक्ष स्वयंले यो कुरा हाम्रो अध्यक्षले बुझ्नुहुन्छ र स्वयंले चाहिँ एउटा निकासको प्रस्तावलाई अगाडि ल्याउनुहुन्छ भन्ने अहिले पनि मेरो विश्वास छ।
1: होइन, अहिले चाहिँ एउटा समिति बनिएको छ रामबहादुर थापा बादलको नेतृत्वमा, यसको चाहिँ समीक्षा गर्नका निम्ति त्यो प्रतिवेदन लिँदा पक्कै पनि ओलीजीको मात्र गलत छैन, उहाँको चाहिँ एकदम राम्रो भूमिका थियो भनेर केन्द्रीय कमिटीमा पेश त पक्कै गर्छ, त्यो त क्लियर नै छ, ओपन सेक्रेट नै छ होइन? फरक फरक
0: छलफल गरिहाल्छौँ, त्यसको छलफल भइ नै हाल्छ। यसको निकास दिने काम पनि स्वयं अध्यक्षले गर्नुहुन्छ र उहाँले गर्नु
1: अध्यक्षले त भनिसक्नु भएको छ म छोड्दैन, अहिले म महाधिवेशनबाट इलेक्टेड भएर आएको, मेरो के हो विधि, के प्रक्रियाबाट म बाहिरिने, त्यसको पनि विधि चाहिएला, प्रक्रिया चाहिएला होइन, नियम चाहिएला, मलाई त्यतिकै जा भनेर चाहिँ जानी, म चाहिँ खेलाउन हो भन्नुभएको छ उहाँले।
0: ठिकै हो, या त उहाँ स्वयंले एउटा छ नि अब यसरी जाउँ भनेर भन्नुहुन्छ वा मार्ग प्रशस्त गर्नुहुन्छ, या त चाहिँ अब विधिको कुरा उहाँको कुरा ठिकै छ, विधिबाट भन्ने कुरामा या त हामी उहाँ मार्फत हामी विधिमै जान्छौँ, त्यसमा पनि समस्या भएन।
1: विधिमा जान्छौँ भने चाहिँ फेरि अर्ली महाधिवेशन त्यसो भए
0: त्यसो पनि हुनसक्छ। तर अब यो कुरा चाहिँ अब हाम्रो यो अहिलेको समीक्षा कार्यदलले एउटा रिपोर्ट ल्याउला, त्यो रिपोर्टमा आधारित भएर हामी अगाडि बढ्छौँ। स्वयं अध्यक्षले चाहिँ त्यसको प्रस्ताव गरेर अगाडि आउनुपर्छ, उहाँले चाहिँ त्यो काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ।
1: अब भनेपछि चाहिँ अब उहाँले छोड्दै छोड्नै नमान्ने उहाँको पक्षमा पनि धेरै नेता कार्यकर्ताहरू छन्। अस्ति भर्खरै मात्र मैले पूर्व मन्त्री देवेन्द्र दाहालदेखि लिएर चाहिँ महेश बस्नेतहरूसँग पनि कुराकानी गरेको छु, होइन उहाँको विकल्पमा अहिले सोच्ने बेला भएको छैन भन्ने एउटा स्थिति आएको छ। यसो हुँदा त नेकपा एमाले त अब विभाजनको अन्तिम तयारीमा छ भन्न पाइयो नि त होइन?
0: विभाजन हुँदैन, विभाजन हुँदैन, यो सपना कसरी देखिएको छ भने यो गलत हो।
1: तपाईँहरूले सपना देखिसक्नु भने अब योभन्दा ठूलो सपना के हुन सक्छ? विभाजन
0: त्यसरी तरंगित हुने जरुरी छैन, विभाजन केही पनि हुँदैन। यो पार्टी एकताबद्ध भएर अगाडि बढ्छ र स्वयं अध्यक्षले चाहिँ एउटा प्रस्ताव गरेर अगाडि आउनुहुन्छ, हामी त्यसमा जाउँला। तर के हो भन्दाखेरि यति बेलाको आवश्यकता चाहिँ हामीले जनतालाई, जनताले त हामीलाई भनिसकेका स्थिति छ नि, यो निर्वाचनमा जुन एउटा चाहिँ पराजय हामीले बिहोर्यौं, दुःखद पराजय हामीले बिहोर्नु परेको छ र जुन दुःखद अवस्था अहिले पार्टीभित्र छ, पार्टीको चाहिँ जीवन हामीले देखिरहेछौ नि, यो चाहिँ नचलिराखेको जुन पार्टी जीवन छ यो कोमामा गइरहेको, अब यसलाई जीवन दिनका लागि त हामीले केही न केही गर्नु पर्यो। कन्भिन्स गर्न हामीले सकेनौँ, हामीले निर्णय गर्यौं, हामीले नीति बनायौं, हामीले कार्यक्रम पनि बनायौं होला, काम गर्यौं होला, धेरै काम पनि हामीले गरियो, हामीलाई त्यस्तो लाग्यो नि त, तर पनि जनतालाई कन्भिन्स गर्न सकेका रहेनछौ, जुन कारणले गर्दाखेरि जनता हामीबाट टाढा भएको स्थिति भयो। त्यस कारणले अहिले यति बेला चाहिँ नि अब त्यो जनताको भावना, जनताले एमालेलाई परिवर्तन भएर आऊ है भनेर भनेको स्थिति छ, यो एकदम स्पष्ट छ।
1: होइन तपाईँले पनि धेरैले के भनिरहेका छन् भने खिमलाल भट्टराईजी, तपाईँको र मेरो बहस हुँदै गर्दाखेरि देशका 350 बढी रेडियो एफएम स्टेशनले यसलाई प्रसारण गर्दैछन्, अनलाइनहरूमा जाँदैछ, होइन म यो सामाजिक सञ्जाल फेसबुकमा हेर्दैछु, तपाईँले टिकट लिएर पनि जानुभयो, निर्वाचन पनि लड्नुभयो, अहिले चाहिँ पराजय भइसकेपछि उसले हटाउनुपर्छ भन्ने अभियानमा जाने खिमलाल भट्टराईजी, यस्तो दुई चरित्रको कुरा गर्ने भन्नुभएको छ क्या? यहाँ हेर्नु त कार्यक्रम
0: यस्तो छ, यसमा चाहिँ के छ भन्दाखेरि उहाँलाई हटाउनै पर्छ, हटाउने भनेर हामी त्यस्तो कुरा होइन, हामीलाई एउटा पुनर्गठित भएर अगाडि बढ्नुपर्नेछ, हामी चाहिँ परिवर्तित भएर अगाडि
1: बढ्नुपर्छ।
0: जनताले त्यो हामीलाई चाहिँ नेकपा एमाले परिवर्तन भएर आयो, नेकपा एमाले सुधार भएर आयो भनेर जनताले विश्वास गरून्, ताकि हामी चाहिँ फेरि हाम्रो संगठनलाई अगाडि बढाउन सकियोस्, फेरि हाम्रो संगठन एउटा सही ढंगले चाहिँ जीवन प्राप्त गरेर अगाडि बढोस् भन्ने चाहिँ त्यो हाम्रो चाहना हो। त्यस कारणले यसमा सबैको जिम्मेवारी छ, को कोले छोड्नुपर्छ, मैले छोड्नुपर्छ भने म पनि छोड्छु, म केन्द्रीय कमिटिको सदस्य छु आजको दिनमा, मैले छोड्नुपर्छ भने म पनि छोड्छु, यो टाँसिएर बस्ने कुरा होइन। हामीले चाहिँ पार्टी प्रमुख हो, व्यक्ति प्रमुख हुन सक्दैन, त्यस कारणले हामी को कोले छोड्नुपर्छ छोडौं, त्यसमा केही छैन, छलफल गरौं, केन्द्रीय कमिटी विघटन गर्नुपर्छ भने गरौं, त्यसो पनि जाउँ, यसमा कोही एउटा व्यक्ति प्रति चाहिँ इंगित गरेको कुरा होइन यो, तर एउटा के हो भने पुनर्गठन आजको आवश्यकता हो, हामीले चाहिँ आफूलाई बदल्नु पर्ने आजको आवश्यकता हो, हामी बदल्यौं र जनताको विश्वास प्राप्त गरौं, यो नै आजको आवश्यकता हो।
1: अब जाँदा जाँदै अन्तिममा चाहिँ नेकपा एमालेका नेता कार्यकर्ता पंक्तिहरूलाई के भन्न चाहनुहुन्छ एउटा नेताको हैसियतले?
0: अहिले चाहिँ नि अब हामी पुनर्गठन, नेकपा एमाले पुनर्गठन हुन्छ, जनताको आदेश यही छ, पुनर्गठन गर्ने अभियानमा हामी सबै लागौं, को कोले त्याग गर्नुपर्छ हामीले त्यागौं, हामीले आत्मसमीक्षा गरौं, हिजो हामीले ठूला ठूला निर्णयहरू गरौं तर जनता चाहिँ हाम्रा निर्णयहरूबाट चाहिँ खुसी रहेनछन् भन्ने कुरा पुष्टि भयो। हामीले नीति बनायौं, हामीले कस्तो व्यवहार प्रदर्शन गर्यौं, हाम्रो व्यवहारबाट, हामीले बनाएका नीतिबाट, हामीले तपाईँको चाहिँ गरेका निर्णयहरूबाट चाहिँ जनता खुसी रहेनछन्, त्यस कारणले यसो यी सबै कुराको समीक्षा गरौं र त्यसपछि हामी बदलिन्छौं भनेर आफूलाई पनि बदलौं, कम्तीमा पनि सुरुमा सांगठनिक हाम्रो अवस्थालाई यसलाई।
2: यस समयको साथमा जितु सुनचादी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुँवर स्याङ्जा जिल्लाको पहिला आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको पुतली बजार प्रज्ञा सम्मानद्वारा 3 जना स्रष्टालाई सम्मान। वालिङमा वित्तीय साक्षरता ट्राफिक प्रहरी कार्यालय स्याङ्जाद्वारा सार्वजनिक सवारीको अनुगमनसँगै चालकको लापस्ते परीक्षण र चौथो गण्डकी प्रदेश स्तरीय जिम्नास्टिकमा कास्की प्रथम। स्याङ्जाको पुतली बजार तीनका कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरिएको छ। पुतली बजार प्रज्ञा प्रतिष्ठान स्याङ्जाले कला साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान गरेको भन्दै सम्मान गरेको हो। सम्मानित श्रेष्ठले हालसम्म 5 कृति प्रकाशन गर्नुभएको छ। साहित्य कला पर्यटन तथा आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यसअघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिला कुमारी साहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो। प्रकाशित कृतिमा 2 कविता संग्रह, 1 कथा संग्रह र 2 पर्यटन संघ पुस्तक रहेका छन्। प्रज्ञा प्रतिष्ठानले श्रेष्ठ सहित पुतली बजार 7 समालोचक असफल गौतम र पुतली बजार 14 लघुकथाकार लक्ष्मी रेग्मी खन्नाललाई समेत पुतली बजार प्रज्ञा सम्मानले सम्मान गरेको हो। प्रज्ञा प्रतिष्ठानले 3 जनाही 20,000 नगद सम्मान पत्रले प्रज्ञा सम्मान प्रदान गरेको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले बताउनुभयो। 3 पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले सम्मान गर्नुभएको हो। सम्मान गर्दै नगर प्रमुख रेग्मीले प्रज्ञा प्रतिष्ठान स्थापना कालदेखि स्रष्टा र सृजना कर्मको सम्मानमा नगरपालिका लाग्दै आएको र निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व मन्त्री त्रिलोचन ढकाल, प्रतिष्ठानका उपकुलपति दुर्गा बहादुर शाह, कविहरू मदनराज थापा, चिन्तुगिरी, मुक्ति प्रसाद रेग्मी, लक्ष्मी काफ्ले, सूर्य प्रसाद खना लगायतले आफ्ना रचना वाचन गरेका थिए। वालिङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थाका संचालक समिति सेयर सदस्य कर्मचारीहरूलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। सहकारी संस्थाको संस्थागत सुशासन, वित्तीय जोखिम व्यवस्थापन र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको हो। कार्यक्रममा प्रशिक्षण दिनुहुँदै गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष एवं वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख दिलीप प्रताप खाँडले सहकारीमा समस्या आउन नदिनका लागि यसका सिद्धान्तहरूलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले सहकारीमा देखिएका समस्या तथा चुनौतीहरू आउन नदिनका लागि सेयर सदस्यहरू नै बढ़ी सनाख भएर लाग्न आग्रह गर्नुभयो। सहकारीमा आबद्ध सबैजना आफ्नो जिम्मेवारी र भूमिकाप्रति सचेत भई जिम्मेवार तरिकाले अगाडि बढ़न जरूरी रहेको बताउनुभयो। कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष यम बहादुर गुरूङ, सहकारीका लेखा संयोजक नेत्र प्रसाद पराजुले, सहकारीका सचिव भूपराज बगाले लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। वालिङ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष चक्रबन्धु रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ध्रुव पंगेनीले गर्नुभएको थियो। स्याङ्जाको वालिङ 8 स्थित भीमचारी सामुदायिक सिकाई केन्द्रको आयोजनामा संचालित 2 उद्घोषण प्रशिक्षण कार्यक्रम हिजो समापन भएको छ। 2 तालिम समापनको अवसरमा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गहिरीले बोल्ने कला सबै व्यक्तिमा हुनुपर्ने भन्दै बोल्ने कला र शैली भएको मान्छे सबैभन्दा फरक हुने बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय महासंघ गण्डकी प्रदेशकी सहसचिव सरस्वती तिवारी, वडाका कार्यवाहक अध्यक्ष चोलाकान्त रियाल, सदस्य कविता परियारले मन्तव्य राख्दै प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभएको थियो। कुल 40 जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक टिकराज गुरूङ र रेडियो आँधी खोलाका अध्यक्ष शान्त थापाले प्रशिक्षण दिनुभएको थियो। दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई उद्घोषण कला, मन संचालन तथा व्यक्तित्व विकासका विविध आयामहरूबारे व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिम समापनको अवसरमा सहभागीहरूको तर्फबाट बबी गुरूङ, सृजना पराजुली, लीला देवी सुवेदी, सुरेश पंगेनी र सीता सुवेदीले आफ्नो अनुभव तथा भनाईहरू राख्दै तालिम अत्यन्तै फलदायी र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष नेत्र नारायण रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले स्याङ्जाको सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनहरूको अनुगमन तथा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय स्याङ्जाको आयोजना, प्रदेश अस्पताल स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा गण्डकी यातायात प्रणालीको सहकार्यमा शुक्रबार अनुगमनसँगै चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ। पेट्रोलियम पदार्थको भाडा वृद्धि भएका बेला सवारी साधनहरूले भाडा दर आफू खुशी भन्दा बढ़ी असुल्ने गरिएको भन्ने जनगुनासो बढ़ेपछि प्रहरीले भाडादरको विषयमा अनुगमन गरेको हो। राजमार्गमा गुड्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनहरूले यात्रुहरूसँग बढ़ी भाडा लिए नलिएको र गाड़ीमा नियमअनुसार भाडादर टास गरे नगरेको विषयमा प्रहरीले सघन चेकिङ गरेको हो। अनुगमनका क्रममा सवारी चालकहरूको स्वास्थ्यलाई समेत ध्यानमा राख्दै गुड़िरहेका गाड़ीका 35 जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणकै क्रममा शंकास्पद देखिएका एकजना चालकको लागू पदार्थ सेवन लापस्य परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ। यात्रुहरूको ज्यान जोखिममा राखेर लागू पदार्थ सेवन गरी सवारी चलाउने ती चालकलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन चालकहरूको स्वास्थ्य र सचेतना गरिएको कार्यालयले जनाएको छ। आगामी दिनमा पनि यस्ता आकस्मिक चेकिङ र परीक्षणलाई निरन्तरता दिइने कार्यालयका प्रमुख नरेन्द्र बहादुर साईले बताउनुभयो। एक जेठ महिनामा बढ़ी भाडा दर लिने सवारीलाई कार्यवाही गरिएको थियो। बढ़ी भाडा लिने, यात्रीलाई अनावश्यक दुःख दिने गरेको भन्ने गुनासो आउन साथ कार्यालय एक्सनमा जाने कार्यालयका प्रमुख साईले बताउनुभयो। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिऊ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। विपदको समयमा हुन सक्ने जनधनको क्षति कम गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जामा भूकम्प सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन संयुक्त अभ्यास हातीमाला 2083 कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतली बजार नगरपालिका वडा नम्बर 1 माले बगरमा उक्त प्रदर्शनी सम्पन्न भएको हो। कार्यक्रममा पुतली बजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले विपदबाट हुने जनधनको क्षति कम गर्न सबै निकाय चनाखो हुनुपर्ने बताउनुभयो। प्राकृतिक विपत्तिको कुनै सानो संकेतबाट पनि आफू र समाजलाई सुरक्षित राख्न सकिने भएकाले चनाखो हुनुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा प्रशासन, जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। भूकम्प आएको समयमा कसरी सुरक्षित रहने, घाइतेहरूको तत्काल कसरी उद्धार गर्ने र प्राथमिक उपचार कसरी गर्ने भन्ने बारे प्रयोगात्मक अभ्यास गरिएको थियो। उक्त नमूना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले संयुक्त रूपमा उद्धारको जीवन्त कौशल प्रदर्शन गरेका थिए। प्रदर्शनीका क्रममा विपद बाजा बजाएर आउँदैन तर पूर्व तयारी चुस्त राख्न सके ठूलो क्षति हुनबाट जोगिन सकिन्छ भन्ने सन्देश प्रदान गर्न खोजिएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा ओसार प्रसार गर्दै गरेको अवस्थामा तीनवटा ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिए आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाही गरी छाडेको छ। ग एक त 2967 र ग एक त 7382 नम्बरको ट्र्याक्टर बिरुवा गाउँपालिका एक कटहरी र ग एक त 6117 नम्बरको ट्र्याक्टरलाई एक नम्बर ओडाको राक्से घाटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उक्त ट्र्याक्टरलाई प्रहरी चौकी बिरुवा अर्सले नियन्त्रणमा लिएको हो। ती सवारीहरूलाई कार्यवाहीको लागि सम्बन्धित पालिका पठाइएकोमा 35,000 जरिवाना तिराई छाडिएको छ। त्यस्तै प्रहरी चौकी फेदी खोलाले ग एक त 6172 नम्बरको ट्र्याक्टरले ढुङ्गा ओसार प्रसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ। ग एक त 6173 नम्बरको ट्र्याक्टर भाटखोला स्थित झोलुङ्गे पुल स्थितबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त ट्र्याक्टरलाई 5,000 जरिवाना गरी पालिकाले छाडेको प्रहरीले जनाएको छ। खबरको अन्त्यमा खेल समाचार। स्याङ्जाको वालिङमा हिजो सम्पन्न चौथो गण्डकी प्रदेश स्तरीय जिम्नास्टिक प्रतियोगितामा कास्की जिल्ला प्रथम भएको छ। वालिङ स्थित जिल्ला सैनिक बोर्डको जिम्नास्टिक प्रशिक्षण केन्द्रमा पुरूष तथा महिलाहरूबीच भएको उक्त प्रतियोगितामा द्वितीय स्याङ्जा जिल्ला भएको छ। तृतीयमा बागलुङ जिल्ला रहेको छ। गण्डकी प्रदेश अन्तर्गतका स्याङ्जा सहित कास्की, बागलुङ, नवलपुर र पर्वतका महिला पुरूष गरी 38 प्रतिस्पर्धी सहभागी भएका थिए। इभेन्ट्स र भल्टिङ इभेन्ट्स गरी दुई विधामा खेलाइएको उक्त प्रतियोगितामा फ्लोर इभेन्ट्स स्याङ्जाका सोनी थापा प्रथम, स्याङ्जाका श्रवण परियार द्वितीय र कास्कीका साइमन थापा तृतीय भएका हुन्। त्यस्तै भल्टिङ इभेन्ट्सको पुरूषतर्फ कास्कीका मियन गुरूङ प्रथम, कास्कीका सार्जन श्रेष्ठ द्वितीय र स्याङ्जाका सोनी थापा तृतीय भएका वालिङ नगर पालिका जिम्नास्टिक संघका अध्यक्ष तारा प्रसाद श्रेष्ठले बताउनुभयो। महिलातर्फ फ्लोर इभेन्ट्समा कास्कीकी लीला थापा प्रथम, स्याङ्जाकी जेनिसा गुरूङ द्वितीय र कास्कीकी मोनालिसा कार्की तृतीय भएकी हुन्। यसै भोल्टिङ इभेन्ट्समा महिलातर्फ कास्कीकी मोनालिसा कार्की प्रथम, स्याङ्जाकी निशा गुरूङ द्वितीय, कास्कीकी लीला थापा, स्याङ्जाकी साधवी श्रेष्ठ र कास्कीकी क्रिस्टिना मर्साङ्गी तृतीय भएका उहाँले जानकारी दिनुभयो। महिला तथा पुरूष प्रतिस्पर्धीहरूलाई दुई विधामा गराइएको समग्र प्रतियोगिता अवधिभर सबैभन्दा धेरै पदक कास्कीले जितेकाले कास्की प्रथम भएको हो। प्रतियोगिताबाट उत्कृष्ट खेलाड़ीहरूलाई आगामी 10 राष्ट्रिय खेलकुदको छनौटको तयारीका लागि सहभागी गराइने भएको हो। गण्डकी प्रदेश जिम्नास्टिक संघको व्यवस्थापन वालिङ नगरपालिका जिम्नास्टिक संघको संयोजनमा दुई दिन प्रतियोगिता सञ्चालन भएको हो। वालिङ क्षेत्रमा पछिल्लो समय जिम्नास्टिक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने क्रम बढ़दै गएको छ। जिम्नास्टिक खेलतर्फ आकर्षित गर्दै यसलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउनका लागि पनि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। समापन तथा पुरस्कार वितरण कार्यक्रममा ओआईसी पोलिक्लिनिक बुचोलका कर्णेल बलबहादुर रेश्मी, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य इन्द्रा मल्ल, गण्डकी प्रदेश जिम्नास्टिक संघका अध्यक्ष योगेन्द्र गुरूङ, कार्यक्रम संयोजक दिपेन्द्र खाँड, वालिङ नगरपालिका जिम्नास्टिक संघका उपाध्यक्ष घनश्याम पंगेनी लगायतले विजयी तथा सहभागी खेलाड़ीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। विजय भएका टीमहरूले सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। अवन्तिमादी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको पुतली बजार प्रज्ञा सम्मानद्वारा तीनजना स्रष्टालाई सम्मान, वालीमा वित्तीय साक्षरता, ट्राफिक प्रहरी कार्यालय स्याङ्जाद्वारा सार्वजनिक सवारीको अनुगमनसँगै चालकको लापस्ते परीक्षण र चौथो गण्डकी प्रदेश स्तरीय जिम्नास्टिकमा कास्की प्रथम। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: एसएस आदि खुला खबर को साथ में हिमाल सुनचांदी पसल उच्च क्वालिटी का आकर्षक गरगहना ग्यारेटी का साथ खरीद बिक्री असल तपाईक सुख दुख को साथी हिमाल सुनचांदी पसल वालिंग बजार सैंसा
5: रेडियो आदि खुला 105.4

फस्टर नमस्कार ने हार्दिक हार्दिक स्वागत करद शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निंग आदि खोला को यह नया श्रृंखला नया बिहानी आज के बिहानी में उपस्थित भाई सके आरती कार्यक्रम गुड मर्निंग आदि खोला यहां रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इंटरनेट ऑनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथ यहां हामीलाई हाम्रो पात्रै बाट पनि एकै साथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निंग आदि खोला लिएर आउने गर्दछौं हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान 7:15 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहां हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निंग आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौं। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी प्रवेश गर्छौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असार महिनाको 1 गते सोमबार तदनुसार सन् 2026 जून 15 तारीख ज्येष्ठ आदि कृष्ण पक्षको औंसी तिथि बिहान 9:12 बजेपछि शुद्ध शुक्ल प्रतिपदा तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई व्यवस्था गर्दा दुःख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने ग्रह योग छ। रोकिएको काम बन्नेछ। नयाँ काम शुरू गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग उपहार पाइनेछ। वृष राशि हुनेहरूको लागि बिहानको समय फलदायी रहनेछ। केही रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। दिउँसोतिर वाद विवादमा परिने सम्भावना छ। बजार निस्कदा अधिक खर्च हुन सक्छ। अनावश्यक किनमेलले नगद बाहिरिन सक्छ। पछिका लागि जो गर्नुपर्ने समय छ। मिथुन राशि हुनेहरूको लागि अरूको करकापमा काम गर्न परे पनि आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। कर्जा मार्फत खर्च जुटाउन सकिनेछ। काममा लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुशियाली छाउनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। कर्कट राशि हुनेहरूको लागि मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ़ने र उठ्नुपर्ने रकम हात लागे हुनेछ। तर साथसाथै खर्चिलो काम पनि प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। समयमा होस नपुग्नाले आफ्ना बाटै टारिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौड़धूप गर्नु पर्ला। सिंह राशि हुनेहरूको लागि आजको परिश्रमले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मध्याहपछि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हात लागे हुनेछ। तर आमदानी बढ़े पनि सुखले खर्चको मात्रा समेत बढ़ाउन सक्छ। अहिलेको फाइदा मात्र हेर्दा पछिको लाभांशमा कमी आउने देखिन्छ।
कन्या राशि उनीहरूको लागि अरूको प्रभावमा परिनै हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले आफ्नो वर्चस्व बढ़नेछ। तारीफ योग्य कामले प्रशंसा ख्याति र लाभ दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। मेहनतले नाम दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। तुला राशि उनीहरूको लागि खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भइने पहिल्याउन सकिनेछ। दोहोराएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। केही उपलब्धि प्राप्त गर्न अर्को वस्तु त्याग्नु पर्ला। वृश्चिक राशि उनीहरूको लागि बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जित्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धनुराशि उनीहरूको लागि राम्रो उपलब्धि हात लागि हुने समय छ। रोकिएको काम बढ़नेछ भने जिम्मेवारी समेत बढ़नेछ। दिगो काम प्रारम्भ हुनेछ। मध्याह पछि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्धक रहनेछ। व्यापार बढ़नेछ भने यात्राको साइत जोड़न सक्छ। गरेको कामले आशा जगाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ़नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। मकर राशि उनीहरूको लागि परिस्थिति वा सानोतिनो समस्याले अल्झाउन सक्छ। मेहनतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। संघर्षमा उत्रनु परे पनि बुद्धिको प्रयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। कुम्भराशि उनीहरूको लागि बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले भने समस्या निम्त्याउन सक्छ। हल्लाको पछि लाग्दा अलि दुःख पनि पाइनेछ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि उनीहरूको लागि आजको दिनमा कुनै काम गर्न बिहानको समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ। दिउँसोदेखि एक्लोपना अनुभूति हुनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आश लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 063-440-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-440-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब भने हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: हार्दिक निमन्त्रणा।
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैश्विक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460-81-136।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 9849618921 र 9842349399।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सरङ पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 98462 98145
3: होइन के भयो किन बन्द भएको हो गाडी
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको हो बन्द भएको भइस
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
4: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
5: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460051
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0364403 मोबाइल 98565531
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
9: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना
10: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ
9: मिति असार 12 गते शुक्रबार
10: समय दिउँसो ठिक 12:30 बजेदेखि
9: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल सिटी हल
10: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा
11: सामाजिक सञ्जाल जी छानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपीबै लागि समय समय री आफैना पासपोर्ट फेरदिल परिमो न्यू तोय तारी शंख लैदी भिसा बैंगरी यही मरी तुरन्त खबर लाना
12: सतर्क तन ठगे तब त क्या जोगिना
13: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
14: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई

0: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 3333 6444 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 0615885595044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501119 र 9856332446
1: कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्मान

0: स्तम्भन रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन लखर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008747723।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 बिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 बिआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: मिस मैम, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा। समय सन्दर्भ तपाईँले सामुदायिक रेडियो आदिको 105.4 MHz सुन्न सक्नुहुनेछ। समय सन्दर्भमा हामीले विभिन्न व्यक्तित्वहरूसँग समसामयिक विषयमा कुराकानी गर्न आइरहेका छौं र समय सन्दर्भको आजको श्रृंखलामा पनि उपस्थित भइसकेको छु म तलान्त। समय सन्दर्भको आजको श्रृंखलामा कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीज्यूसँग कुराकानी गर्न लागिरहेको छु। विशेष गरेर धानको बिउ राख्ने बेला, धान लगाउने बेला छ, यो बेलामा के कस्ता विषयहरूमा ध्यान दिनुपर्छ, ध्यान दिनुपर्ने कुराहरू के छन्, मलखादहरू त्यस्तै गरी सिंचाई, गोडमेल, भण्डारण कसरी गर्न सकिन्छ लगायतका विषयहरूमा। यो मुख्यत अहिले बिउको छनौट गर्ने बेला हो र खेतहरूमा धानको बियाड राख्ने बेला पनि हो र सँगसँगै यो क्षेत्रमा कस्ता खालका धानका बिउहरू विशेष गरेर राम्रो मानिन्छ, सिफारिस गरिएका छन् लगायत धान सँगसँगै अन्य विषयहरू जुन कृषि विकास स्रोत केन्द्रले गरेका विभिन्न गतिविधिहरूमा केन्द्रित रहेर कुराकानी गर्न लागिरहेका छौं। 11 जिल्ला यसको कार्यक्षेत्र रहेको छ र यिनै विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्नका लागि कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीज्यू हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम समय सन्दर्भमा।
1: हजुर नमस्कार, धन्यवाद।
0: कृषि विकास स्रोत केन्द्रले यस वर्ष के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ? अब यो चालू आर्थिक वर्षको पनि अन्त अन्तमा छौं, अब एक महिना मात्रै बाँकी छ। अहिलेसम्म यो आर्थिक वर्षमा कृषि विकास स्रोत केन्द्र मार्फत भइरहेका गतिविधिहरू के छन्? मुख्य गरी मुख्य विषयहरू त्यो बारेमा जानकारी गराइदिनुहोस् न।
1: खास गरी कृषकहरूले कसरी बुझ्नु पर्यो भन्दा, कृषि विकास स्रोत केन्द्र पहिलाको रेशम विकास कार्यक्रमको कार्यान्वयन परिवर्तन भएको, हामीले 78 सालदेखि यता गण्डकी प्रदेश भित्र रहेका उत्पादक समूह सहकारीमा रहेर काम गर्छौं। हामीले खास गरी खाद्यान्न, दलहन, तेलहन, तरकारी बिउ उत्पादनसँग सम्बन्धित कृषक सपोर्टिभ कार्यक्रमहरू, कृषकलाई सहयोग कार्यक्रमहरू गर्छौं। एउटा अब हाम्रो कार्यक्रम हिसाबले भन्नुपर्दा एउटा चाहिँ हामीले कृषक स्तरमा सञ्चालन गर्ने भने कुनै बिउ उत्पादक कृषकहरू हामीसँग आबद्ध भएर काम गर्नुहुन्छ भने उहाँहरूलाई हामीले स्रोत बिउको व्यवस्थापन गर्छौं। स्रोत बिउ भन्ने बित्तिकै नेपाल कृषि अनुसन्धान परिषद, जो नार्क भन्ने छ अनुसन्धान केन्द्र, त्यहाँबाट नेपाल सरकारले सूचीकृत गरेका यो ठाउँको लागि ठिक छ भन्ने बिउको हामीले बीजवृत्ति कार्यक्रमको लागि उहाँहरूले हामीले स्रोतहरू बिउ व्यवस्थापन गर्ने गर्छौँ। एउटा अर्को भनेको चाहिँ बिउ उत्पादनसँग आवश्यक पर्ने कस्तो खाले सामग्री आवश्यक पर्छ, बिउ उत्पादनमा आवश्यक पर्ने विभिन्न हाम्रा चाहिँ यन्त्रहरू, यहाँहरूलाई थ्रेसर आवश्यक पर्ला, यहाँहरूलाई भण्डारण सामग्री आवश्यक पर्ला, यहाँहरूलाई अरू प्रोसेसिङ ग्रेडिङ मेसिनहरू आवश्यक पर्ला, त्यस्तो हामीले विशेष गरी ग्रेडिङ मेसिनहरू अथवा उपकरण र बिउको हकमा हाम्रो अनुदान चाहिँ 75% अनुदान चाहिँ दिने कार्यक्रम हाम्रो निरन्तर रूपमा चलेकै हुन्छ। अर्को पछिल्लो समय हाम्रो कार्यालयको कार्यविवरण अनुसार चाहिँ हामीले विशेष गरी कृषक स्तरमा बिउ उत्पादन भइसकेपछि त्यो बिउको गुणस्तरीय भण्डारण र प्रशोधनको लागि हामीले चाहिँ अहिले पछिल्लो समय यो आर्थिक वर्षदेखि चाहिँ हामीले विभिन्न समूह सहकारीहरूमा बिउ भण्डारण घरहरू, बिउ भण्डार कक्ष निर्माण गर्ने काम पनि हामीले कुनै कृषक समूह सहकारीले हामीले मागको आधारमा गर्ने गर्छौँ। अर्को बिउ प्रशोधन कक्षहरू, यहाँहरूले कुनै ग्रेडिङ मेसिन खरिद गरिसके त्यो ग्रेडिङ मेसिन राख्ने ठाउँहरू, भण्डारण गर्ने ठाउँहरू पनि यहाँको हामीले निर्माण सहयोग, त्यस्तोमा चाहिँ समूह सहकारीको हकमा निर्माणसँग सम्बन्धित विशेष गरी भण्डार कक्ष निर्माण गर्ने र प्रशोधन घरहरू निर्माण गर्नको लागि हाम्रो अनुदान 85% छ भने, तर कुनै व्यक्तिगत फर्म वा कम्पनीले निर्माणसँग सम्बन्धित कामहरू 50% अनुदान छ भने, त्यसरी हाम्रो चाहिँ समूह सहकारी लक्षित कार्यक्रम बढिन्छ। अर्को हामीले कृषकहरूलाई बिउ उत्पादनसँग जोडिएर यहाँहरूको चाहिँ टेक्निकल कुराहरू, यहाँहरूलाई हामीले बिउ उत्पादनसँग आवश्यक परे लाइसेन्सिङ कुराहरू, कुनै नयाँ समूह छ भने त्यसलाई हामीले कानुनी बाटो हिसाबले बिउ उत्पादनको लाइसेन्सहरू दिलाउने, त्यसपछि गएर उत्पादनमा आइपर्ने विभिन्न समस्याहरू, प्राविधिक कुराहरू, खडबाल निरीक्षण गर्ने कुरा, यहाँको बिउ फिल्ड लेभलमा ठिक छ कि छैन भने त्यसलाई पहिचान गर्ने कुरा, र अन्तिममा चाहिँ हामीले बजारीकरणसँगको लागि सपोर्ट गर्छौँ। विशेष गरी बजारीकरणमा पछिल्लो समय संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर विद्युतीय बिउ कारोबार प्रणाली बनाएको छ, हामीले चाहिँ डिजिटल सिड सिस्टम भन्छौँ। त्यसरी यहाँहरूले चाहिँ त्यो सिस्टम मार्फत बेच्ने र माग्ने गर्ने सिस्टम छ। त्यसमा त्यसरी चाहिँ हाम्रो र हाम्रो विशेष गरी प्रदेश कृषि प्रयोगशालाको समन्वयमा ट्याक्कै यहाँले बिउ कति छर्नु भएको छ, त्यसको खेतको एरिया कति छ, त्योबाट भण्डारमा कति उत्पादन भएको छ, हामीले भण्डार अनुगमन गरेर त्यसको ल्याब टेस्ट प्रयोगशाला परीक्षणबाट त्यो पास भइसकेपछि त्यसलाई हामीले सिस्टममा अनलाइन प्रविधिमा चाहिँ विभिन्न सिजनमा सूचना खुल्ने गर्छ। त्यो माग र आपूर्तिको आवश्यकता अनुसार उहाँले यदि सिस्टमबाटै बेच्नु हो भने उहाँलाई हामीले थप प्रशान्त कार्यक्रमहरू, अहिले ठ्याक्कै मलाई याद भए अनुसार चाहिँ प्रदेश सरकार संघीय सरकारले 1 केजी उत्पादनको लागि राम धानको चाहिँ बिउ कुनै किसानले उत्पादन गर्नुभएको छ भने मिनिमम त्यसको दर रेट तोकेको छ 72 रुपियाँ, र 22 रुपियाँ थप चाहिँ हामीले भने अनुसार विद्युतीय प्रणाली मार्फत गएर सम्बन्धित सरकारले भनेको ठाउँमा चाहिँ सरकारले ठाउँ पनि तोकिदिन्छ कहाँ बेच्ने भनेर, त्यो तोक्नु भने थप 22 रुपियाँ, यसमा चाहिँ अनुदान झन्डै 90 रुपियाँ भन्दा प्लस 90-95 रुपियाँमा चाहिँ यसरी बिउ पनि बजार गाडी भएको, बजार गर्दा गर्दा केही समस्याहरू छन् विशेष गरी कतिपय हाम्रा कृषक समूह सहकारीहरूले हामीले उहाँहरूलाई सिकाउन धेरै सिकाएका छौँ, तथापि उहाँहरूले कहिलेकाहीँ त्यो टेक्निकल्ली त्यसको चाहिँ विद्युतीय कारोबारमा ज्ञान नराख्दाखेरि केही बजारीकरण छुट्नु गएको छ।
0: जस्तै यो कार्यालयले यस वर्ष चालु आर्थिक वर्षमा अहिलेसम्म गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनु भयो, यो सँगसँगै कार्यालयको जानकारी त एकातिर भयो, अर्को कृषक स्तरमा के कस्ता कामहरू भइरहेका छन्, कार्यालयले कार्यालय कृषक स्तरमा कसरी पुग्छ त्यो बारेमा बताइदिनुहोस् न।
1: एउटा यहाँलाई मैले थप जानकारी के दिएँ भन्दा हाम्रो कार्यालयको कार्य विवरण चाहिँ गण्डकी प्रदेशभरि बिउको उत्पादन प्रशोधन तथा बजारीकरण गर्ने भएको हुनाले हामीले दुई तीन वर्षदेखि हामीसँग जग्गा कम भयो। गण्डकी प्रदेश सरकारभित्र खासै त्यति धेरै गण्डकी प्रदेशको क्षेत्रमा बिउ उत्पादन गर्ने स्थापित संस्थाहरू नभएको हुनाले हामीले यो आर्थिक वर्षदेखि चाहिँ हामी आफै जग्गा भाडामा लिएर हामीले चाहिँ स्रोत बिउ उत्पादन गर्नको लागि प्रक्रिया अगाडि बढाएका छौँ। अन्त कार्यालय परिसरमा पनि हामीसँग 20-25 रुपियाँ पनि जग्गा पहिले पनि थियो हाम्रो कार्यालयभित्र, यसलाई चाहिँ त्यति हामीलाई पुगेन र हाम्रो जुन कार्यक्रम छ त्यो अनुसार चाहिँ हामीले जग्गा लिजमा लिनुपर्ने अपरिहार्य आवश्यकता भएको हुनाले हामीले यो आर्थिक वर्षदेखि यही वालिङ एक बगुवा 83 तलको क्षेत्रमा त्यसलाई हामीले अहिले सिँचाइको सबै कुराहरू व्यवस्थापन गर्दैछौँ। त्यहाँ हामीले झन्डै 83 रुपियाँ पनि जग्गा 83.5 रुपियाँ पनि जग्गा हामीले 10 वर्षको लागि यसको कानुनी प्रक्रिया सबै टुङ्गाएर हामीले त्यसको अहिले त्यहाँ धानको बिउ उत्पादन र कोदोको बिउ उत्पादनको लागि प्रक्रिया अगाडि बढाएका छौँ। विशेष गरी कृषक लेभलमा त्यहाँबाट हुने फाइदा के छ भन्दा अबको दिनहरूमा जसरी हामीले कृषकहरूलाई चाहिँ सधैँभरि नार्कबाट भनौँ न विभिन्न ठाउँबाट कहिले चितवन गएर कहिले चाहिँ भैरव गएर कहिले काठमाडौँ गएर कहिले चाहिँ विभिन्न नार्का स्टेसनमा गएर हामीले जुन स्रोत बिउ ल्याउने गर्थ्यौँ सबै त हामीले यहाँ उत्पादन नगरे पनि त्यसको केही अंशहरू केही हामीले यो भूगोलले त्यसलाई चाहिँ यहाँ भूगोल सुहाउँदो चाहिँ हामीले त्यसको बिउ उत्पादन गर्छौँ यो लिजमा लिएको जग्गामा। एक खाले रोजगारी सृजना हुने, त्यसै गरी चाहिँ यहीँको बिउ यहीँ प्रयोगमा आउने र कृषकहरूले आगामी दिनमा चाहिँ केही मूल बिउ र प्रमाणित बिउहरू यहाँलाई प्राप्त गर्नुहुन्छ एउटा। अर्को चाहिँ हामीले यसो भन्दै गर्दा हामी सबै बालीको बिउ उत्पादन यहाँ गर्दैनौँ, किन भन्दा कतिपय हाम्रा स्थापित कम्पनीहरूले जुन मूल बिउ उत्पादन गर्नुहुन्छ उहाँले उत्पादन गर्यो भन्दा अरू जात हामीले गर्छौँ, जुन यहाँ खपत हुने गर्छ त्यो कम्पनीको नि उसको बजारीकरणमा प्रभाव नगर्ने गरी हामी त्यसरी चाहिँ प्रक्रिया अगाडि बढाएका छौँ। ठ्याक्कै कृषक स्तरमा हामीले गर्ने सहयोग कार्यक्रम मैले फेरि भन्दै गर्दा स्रोत बिउ सहयोग गर्ने कार्यक्रम 75% अनुदानमा, त्यसै गरी त्यो बिउलाई बिउ उत्पादनदेखि लिएर भण्डारणसँग जुन प्रयोग हुने सामग्रीहरू छन् जस्तै भण्डारणका बिनहरू होला, ग्रेडिङ मेसिन होला, होइन अरू विभिन्न उपकरणहरू आवश्यक पर्छ, त्यस्तो खाले उपकरणमा अनुदान दिने कार्यक्रमहरू सपोर्टिङ कार्यक्रमहरू छन् भने अर्को चाहिँ बिउ उत्पादन पश्चात चाहिँ त्यसलाई गुणस्तरीय भण्डारण गर्नको लागि र प्रोसेसिङ गर्नको लागि चाहिँ भण्डार कक्ष निर्माण छ। त्यो सँगसँगै हाम्रो विभिन्न खाले फिल्ड लेभल ट्रेनिङ गरेर किसानलाई सिकाउने काम चलेकै छ।
0: जस्तै यहाँहरूले यो कृषकहरूसित मिलेर जस्तो बिउ उत्पादन गर्ने र त्यसको बजारीकरण गर्नका लागि केन्द्र सरकार अनि स्थानीय सरकारहरूसँग यहाँहरूले के कस्तो समन्वय गरिरहनु भएको छ?
1: एकदमै हजुरले महत्वपूर्ण कुरा सुन्नुभयो। पछिल्लो 3-4 वर्षदेखि यता विशेष गरी खाद्यान्न बालीहरूमा धान गहुँ लगायतको बालीहरूमा चाहिँ बिउ उत्पादन भइसकेपछि त्यो बिउ कहाँ बेच्ने कतिमा बेच्ने र त्यो बिउ बेचेपछि थप त्यसबाट चाहिँ हामीलाई किसानलाई के फाइदा हुन्छ भन्ने हिसाबले यो एउटा यसलाई चाहिँ देशभरि नै एउटा माग र आपूर्ति डिमाण्ड सप्लाईलाई एकीकृत गर्नको लागि सँगै सरकारले चाहिँ प्रदेश सरकार हामीसँग समन्वय गरेर एउटा डेसिस भन्ने सिस्टम, डेसिस भनेको डिजिटल इनेबल सिड सिस्टम म्यानेजमेन्ट भन्ने छ, खास गरी यसको नेपालीमा चाहिँ विद्युतीय बिउ कारोबार भन्ने यसको छ। त्यसमा चाहिँ यहाँहरूलाई मैले अघि नै भने अनुसार यदि कुनै समूह सहकारीले चाहिँ हामीसँग मिलेर बिउ उत्पादन गर्नुहुन्छ, कति क्षेत्रमा त्यसको चाहिँ खडाबाली निरीक्षण भयो, त्यो खडाबाली हामी 3-4 उहाँको चाहिँ फिल्डमा गएर हेर्छौँ, त्यो स्रोत बिउ लगाएको एरिया खडाबाली ठिक छ कि छैन, त्यसमा रोग लागेको छ कि छैन, फलको होचो फालिएको छ कि छैन, बेजात छ कि छैनन्, ती सबै कुरा ओके गरेपछि हामीले मिनिमम राशि लिने गर्छौँ। 1 रुपियाँको 100 रुपियाँ हामीले अन्तिम पटक राजस्व लिन्छौँ अन्तिम निरीक्षणमा, त्यो राजस्व लिएर खडबाली पास भइसकेपछि उहाँले त्यो काटेर भण्डारण गर्नुहुन्छ। त्यो भण्डारण गरिसकेपछि त्यसको आधारमा ट्रेकिङ आधारमा हामी उहाँहरूको नमुना संकलन गर्छौँ। विशेष गरी प्रदेश कृषि प्रयोगशालामा नमुना परीक्षण हुन्छ पोखरा बिरौटामा, त्यो नमुना परीक्षणमा 3 कुरा पास भयो भने अगाडि बढ्यो। विशेष गरी भण्डारणमा स्याम्पल लिइसकेपछि त्यो बिउको उमार शक्ति चाहिँ मिनिमम हुनपर्ने भन्दा बढी छ कि छैन, उमार शक्ति एउटा मुख्य, अर्को चाहिँ शुद्धता, त्यसमा ढुङ्गा माटाहरू रोग किराहरू बढी छन् कि, र अर्को चिस्या, यी 3 कुराको एउटा हरेक बाली अनुसार मात्र तोकिएको छ, त्यो भएपछि हामी त्यसलाई बजारीकरण गर्छौँ। अहिले हजुरले भनेको कुरा बल्ल त्यो बिउ चाहिँ बजारीकरण गर्ने योग्य छ, खेतमा पास भयो र भण्डारणमा पास भएपछि बजारीकरण गर्ने योग्य रहन्छ। अब बजारीकरणको दुईटा बाटो छ, एउटा कुनै कृषक समूह सहकारीले होइन हामी आफै बेच्छौँ त्यसमा प्रब्लम छैन भन्नुहुन्छ भने उहाँले आफै बेच्न सक्नुहुन्छ, त्यसको लागि हामी जिल्लामा एउटा दर निर्णय गर्दै आछौँ। हामी सबै जिल्लाका सबै सरकारलाई बसेर कुनै कृषक समूह सहकारीले कसैले बेच्न पर्यो कुनै निकायले किन्न पर्यो भने कुन दर कायम गर्ने भनेर हामी दर निर्धारण गर्दै आछौँ। अर्को भनेको चाहिँ अघि नै मैले भनेको यहाँहरूले चाहिँ हरेक सिजनमा सूचना खुल्छ। यहाँले अब भर्खरै कतिपय समूहले एक महिना अगाडि 15-20 हजार धान बेचेर भ्याउनु भयो, त्यसमा सूचना खुल्दाखेरि चाहिँ हजुरको यो प्रमाणीकरण निकाय तरिकाबाट जसको बिउ उत्पादन भएको छ यहाँहरूले यो डिसिस भन्ने प्रणालीमा हाल्नु होला। त्यो हालेपछि माग र आपूर्तिको आधारमा हजुरले यहाँ बेच्नुपर्छ र त्यसपछि हजुरले बेचेको आधारमा यति थप प्रोत्साहन पैसा पाउनुहुन्छ भनेर चाहिँ त्यसरी तोकिदिन्छ र त्यसरी तोकेपछि अनि जुन प्रोत्साहन अनुदानको कार्यक्रमहरू छन् त्यो चाहिँ सम्बन्धित जिल्लाको कृषि विकास कार्यालयमा गएर यहाँले खडबालीको प्रतिवेदन, ल्याब परीक्षण, अहिले मैले भनेका तीनटा कुराहरू पास भएको रिपोर्ट, त्यसपछि गएर चाहिँ यहाँले जहाँ बिक्री गर्नुपर्ने थियो त्यो बिक्री गरेको यहाँले काटेको बिल र त्यो किन्ने निकायको चाहिँ पत्र, मैले यो सम्मान यति बिउ प्राप्त गरे निजलाई भुक्तान दिँदा हुन्छ भन्ने पत्र यहाँले चाहिँ कुनै पनि जिल्लाको कृषि विकास कार्यालयमा यहाँले गएर पेश गर्नुभयो भने यहाँले थप प्रोत्साहन अनुदान पाउने यसरी कार्यक्रम छ। त्यसरी बजारीकरणमा चाहिँ एउटा डिजिटल्ली अगाडि बढेको अवस्था छ।
0: जस्तै अहिले यो धानको बिउ राख्ने बेला पनि किसानहरूले अहिले बिउ उत्पादन धानको बिउ उत्पादन गरेका कृषकहरूले व्यवसायहरूले धानको बिउ बेच्ने पनि बेला हो। यो बेलामा कस्तो खालको कुन जातको धानहरू अलि बढी हाम्रो यो हावापानीमा उपयुक्त हुन्छ, यहाँको माटो अनुसार उपयुक्त हुन्छ? कहिलेकाहीँ सुन्ने गरिन्छ धान लगायो जुन पाए त्यही धान लगाएपछि त्यसले उत्पादन नदिएको भन्ने कुराहरू पनि सुनिन्छ। पछि पछुताउनु भन्दाखेरि अहिले बेलैमा कस्ता खालका धानहरू यो ठाउँका लागि सिफारिस गरिएका छन् र कस्तो रोज धान छनौट गर्नुपर्छ किसानले, यो बारेमा बताइदिनुहोस् न।
1: विशेष गरी धान बालीको जातका कुरा गर्नुपर्दा यहाँहरूलाई के जानकारी छ भन्दा विशेष गरी नेपाल कृषि अनुसन्धान परिषद नार्कले अथवा हाम्रो संघीय बिउको निकायले चाहिँ विभिन्न बालीको लागि विशेष गरी भूगोलको त्यो हाइट तोक दिएको हुन्छ, कुन भूगोलमा कतिसम्म जान सकिन्छ भनेर। तर कति व्यावहारिक भएर काम गर्दाखेरि चाहिँ यो खास गरी हाम्रो साइदा जिल्लाको भूगोललाई हेर्दा त्यसको दुई मैले यसको दुई विभाजन गर्न सकिन्छ। एउटा चाहिँ विशेष गरी जुन हाम्रो वालिङ क्षेत्र इभन भनौँ न चापकोट गल्याङ क्षेत्रहरूको तल्लो भेगहरू छ, एउटा अर्को भनेको अलि माथिल्लो भेग इभन भनौँ न केही भिरकोटका माथि ठाउँहरूमा इभन सतौँको हजुरको चाहिँ हाम्रो त्यहाँसम्म पनि कतिपय बिउ उत्पादन उहाँले गर्नुहुन्छ हामीसँग मिलेर। यसरी यो नेपाल सरकारले सिफारिस गरेका जात र अर्को बजारमा हाइब्रिड पनि आएका छन्, त्यसमा विशेष गरी हामीले नेपाल सरकारले सूचित गरेको जातमा कामहरू गर्छौँ। विदेशी हाइब्रिडमा हामीले यसको मल्टिप्लाई सिड मल्टिप्लाई गर्ने काम गर्दैनौँ। पछिल्लो समय स्याङ्जामा हामीसँग मिलेर कृषक समूह सरकारले उत्पादन गरेको बिउहरू चाहिँ रामधान एकदम धेरै डिमान्डिङ छ, अर्को चाहिँ सावित्री, त्यसै गरी शाह मनसोली अलिक कतिपय मसिनो मिठो भनेर पनि धेरैले माग्नुहुन्छ। यी तीनटा चाहिँ मुख्य जातहरू प्रचलित छन् र अहिले चाहिँ हामीले कृषक लेभलमा एउटा हाम्रो पनि त्यसको चाहिँ हाम्रो पनि दायित्व हो, कृषक लेभलमा चाहिँ खास गरी पछिल्लो समय नार्कले लिज गरेका नेपाल कृषि अनुसन्धान परिषद नार्कले चाहिँ उन्मोचन गरेका नयाँ जात विकासको जातहरू हामीले विस्तारै किसान कहाँ फैलाउने काम पनि गरेका छौँ। कतिपय हामीले किसान लेभलमा परीक्षण पनि गर्छौँ, त्यो परीक्षण गर्दै किसान आफूले पनि त्यसमा सहभागी भएर हेर्न पाउनुहुन्छ। केही हर्दीनाथ छ र हर्दीनाथ पाँच भन्ने जातहरू रामधान भन्दा अलि बढी फल्ने, त्यस्तै प्रकारको मसिनो र 15-20 दिन चाँडो पाक्ने। कहिले काहीँ कस्तो हुन्छ भन्दा हाम्रो मकै पाक्न ढिलो हुने अथवा चोइते धान लगाएर पनि कति हाम्रो जग्गामा ढिलो भएको हुनाले त्यसलाई व्यवस्थापन गर्नको लागि चाहिँ हाम्रो हर्दीनाथका सिरिजहरू हर्दीनाथ पाँच र छ भन्ने हामीले अहिले त्यो लिजमा लिएको जग्गामा पनि केही उत्पादन गर्दैछौँ। त्यो सबभन्दा पहिला त हामीले चाहिँ यो हाम्रा भूगोल अनुसार ती हाम्रा चाहिँ जातहरू छन्, विशेष गरी हाइब्रिडतिर हामी त्यति धेरै काम गर्ने भएको हाइब्रिड किसानले आफैले चाहिँ एकदम बुझेर हाइब्रिडमा बढी रिस्क हुन्छ, किन भन्दा त्यो बढी सेन्सिटिभ हुन्छ वातावरणसँग। त्यसैले कृषकहरूले दुई तिनवटा कुराहरू विशेष गरी बुझ्नुपर्ने हुन्छ बिउ छनौट गर्दा। एउटा चाहिँ हामी किसानले एग्रिबेटमा गएर बिउ किन्दै गर्दा अथवा अनुदान पाउँदै गर्दा अथवा आफैले घरको बिउ राख्दै गर्दा पनि किन्ने हिसाबले हेर्दाखेरि चाहिँ यहाँले एग्रिबेटमा गइसकेपछि त्यो बिउ चाहिँ यो ठाउँको लागि सिफारिस गरेको हो कि होइन, एउटा अर्को त्यो जात चाहिँ सिफारिस गरेको हो कि होइन। कहिले काहीँ समस्या के छ भन्दा एग्रिबेटले पनि जानकारी प्राप्त नगरेर अन्यत्र सिफारिस भएको अथवा नेपालमा सूचीकृत नभएको धान पनि बेचिएको अवस्थाहरू जातहरू। यहाँहरूले चाहिँ सिफारिस क्षेत्र र यहाँ सिफारिस जात हेर्नु होला। अर्को मुख्य गरी यहाँहरूले तीनटा कुरा मैले चाहिँ हेर्न अनुरोध गर्छु, तीनटा कुरा यहाँहरूले महसुस गर्नुभयो भने त्यो बल्ल यहाँहरूको उत्पादनको वृद्धि हुन्छ। एउटा भनेको चाहिँ त्यो प्याकेटमा उमार शक्ति कति लेखेको छ, मैले 100 दाना छर्दै गर्दा कम्तीमा 80-90 दाना उम्रेन भने त के अर्थ भयो होइन, एउटा त्यो। अर्को शुद्धता, एक केजी बिउमा कति केजी रियल बिउ छ त नि, ढुङ्गा माटो सबै फालेर कति छ भन्ने कुरा। अर्को चिसान, चिसानको मात्रा हाम्रो भण्डारमा बढ्यो भने ढुसीहरू लाग्छ। त्यसैले बिउ छनौटको आधारलाई मैले अर्को कुरा के हुन्छ भन्दा यदि यहाँले चाहिँ त्यसरी बिउ किन्नु भएको छ अथवा अनुदान ल्याउनु भएको छ अथवा घरकै बिउ प्रयोग गर्नुभएको छ भने यहाँले कम्तीमा एकचोटि चाहिँ बिउ छर्नुभन्दा अगाडि यहाँहरूले त्यसलाई चाहिँ पानीमा डुबाएर अब थोरै यसमा नुन हाले पनि हुन्छ तर नुन हाल्दा धेरै पखाल्नु पर्छ। नुन पानीको उपचार चाहिँ मकै र गहुँलाई लागु हुँदैन यो, तर धानमा यहाँहरूले चाहिँ बाल्टीमा पानी हालेर धानको बिउ हालेर थोरै नुन हालेर चलाउनु हो भने पनि तपाईँको त्यहाँ भग्गा धेरै कुरा टुक्रिन्छ। त्यसरी मैले यहाँहरूलाई बिउको लागि के भने भन्दा यहाँको उत्पादन वृद्धिमा राम्रो नै बिउ भयो भने कम्तीमा 20-30% उत्पादन बढ्छ, मलजलको पाठ छँदैछ। त्यसैले बिउ छनौट गर्दा त्यसको जात सिफारिस क्षेत्र उमार शक्ति कति छ भन्ने कुराले विशेष जोड गर्नुपर्छ।
0: जस्तो अहिले अलि चलन चल्तीमा हाइब्रिडका यो शङ्कर भनौँ न वर्णशङ्करहरू लगाउने हाइब्रिड जातहरू अलिकति किसानहरूले बढी प्रयोग गर्ने पनि देखिरहेको छ। अब यस्तो हुँदाखेरि हाम्रो यो स्थानीय जातका रैथाने जातका बालीहरू, यो धानका बिउहरू अथवा अन्य कुनै पनि उत्पादित हुने वस्तुहरू लोप हुने त होइन, के लाग्छ यहाँलाई?
1: एकदमै यहाँहरूले जटिल प्रश्न गर्नुभयो, सान्दर्भिक प्रश्न नै गर्नुभयो। एकातर्फ हामीलाई उत्पादन बढी चाहिएको छ, उत्पादक कुल बढी चाहिएको छ, हाम्रा खेतीयोग्य जग्गाहरूको क्षेत्रफल घट्दै गएको छ, जमिनहरू बाँझो भइरहेको छ, जनसङ्ख्या वृद्धि दर बढेको छ अथवा हाम्रो खाने संख्याहरू बढेका छन्। त्यसैले गर्दा अब हाम्रा कतिपय जातहरू जुन किसान लेभलमा पुराना जातहरू छन् त्यो जातहरू चाहिँ थोरै ठाउँ मात्रै सीमित छन्, त्यसलाई व्यापक रूपमा खेती गरिएको छैन। त्यसैले जुन हामीले जुन जग्गा हामीले लिजमा लिएका छौँ, जग्गा हाम्रो चाहिँ झन्डै 85 रुपियाँ जति, त्यो जग्गामा हामीले एउटा काम के गर्छौँ भन्दा केही अंश हामीले प्रत्येक वर्ष 20-25 रुपियाँ जग्गा चाहिँ रथ्याने बालीको संरक्षण कार्यक्रमलाई गर्छौँ। रथ्याने बालीका विभिन्न जातहरू जुन हामी कहाँ संहितामा त्यसलाई अगाडि बढ्छन् ती जातको त्यसलाई हामीले त्यही मल्टिप्लाई पनि गर्ने काम गर्छौँ। अर्को भनेको मैले यहाँलाई थप जानकारी के गराएँ भन्दा विशेष गरी बिउबिजनको हकमा प्रदेश सरकारलाई संघीय सरकारले प्रदान गरेको अधिकार चाहिँ रैथाने बालीको जात सूचीकृत सिफारिस गर्ने अधिकार दिएको छ। हामीले प्रदेश सरकारको बिउबिजन ऐन बनाइ पनि सकेका छौँ, अब हामी नियमावली बनाउँदैछौँ। त्यस्तो खाले कुनै पनि जात यहाँहरूको थोरै ठाउँ मात्रै त्यसलाई खेतीयोग्य भएर त भएन, तर यहाँहरूको अलिक बढी भूगोलमा त्यो जात लोकल जात छ भने यहाँले हामी कहाँ आएर आवेदन दिनुभयो भने त्यसलाई हामीले चाहिँ भोलि पर्सि सूचीकृत गर्ने काम पनि गर्छौँ। त्यसलाई हामीले विस्तारै सूचीकृत भयो भने बल्ल हामी उत्पादन गर्न पाउँछौँ। अर्को भनेको चाहिँ हाम्रा कृषि विकास कार्यहरूमा स्थानीय तहमा कार्यक्रमहरू छन्, यहाँहरूले पनि रैथाने बाली संरक्षण सम्बन्धित सामुदायिक बिउ ब्याङ्कहरूको यहाँहरूले कार्यक्रम माग गर्नुभयो भने त्यस्तो खाले कार्यक्रम आउँछ। तर यहाँले भन्ने कुरा जेन्युन हो, त्यस्ता बालीहरू पछाडि हुँदै गएर हाम्रा सिफारिस गरेका जातहरू इभन हाइब्रिडले चाहिँ हाम्रो क्षेत्रफल धेरै ढाकेको अवस्था छ।
0: यस्तो धान खेती गर्दाखेरि कस्तो खालको मल खादहरू प्रयोग गर्ने र माटोको व्यवस्थापन कसरी गर्न सकिन्छ?
1: कुनै पनि खेतीको लागि, धान खेतीको लागि मात्र होइन, मुख्य भनेकै बिउ र माटो नै हो। त्यसपछि यहाँहरूले नियमित रूपमा गर्ने व्यवस्थापकको पक्षहरू छँदैछन्। विशेष गरी माटोको हकमा मैले के भन्छु भन्दा हामीसँग यदि समय छ भने अबदेखि हामीले कुनै त्यस्तो जमिन खाली भएको ठाउँमा अथवा कतिपय कृषकहरूले त धानभन्दा अगाडि एक सिजन जमिन पनि खाली राख्नुहुन्छ, त्यस्तो अवस्थामा यहाँहरूले हामीसँग समन्वय गर्नु, यहाँहरूले धैँचा छर्नुभयो भने, धैँचा भनेको हरियो मल हो, यहाँहरूले त्यो धैँचा चाहिँ छरेर यहाँहरूले जोतिदिनु भने त्यो वर्ष खासै मल हाल्नै पर्दैन, कोसे बाली पनि हो। त्यो प्र्याक्टिस हामी किसानलाई सिकाइरहेको छौँ र हामी आगामी वर्षदेखि चाहिँ हाम्रो केही अफिसको जग्गामा हामी धैँचाको पनि बिउ उत्पादन कार्यक्रम अगाडि बढाएको छौँ। त्यसले गर्दा समग्र किसानहरूमा यो अलिकति हरियो मलको प्रबन्धन कार्यक्रम र प्राङ्गारिक मल पनि जोड हुन्छ। यदि यहाँहरूको जमिन 1.5-2 महिना जति खाली छ भने यहाँले धैँचाको बिउ छर्नु आवश्यक छ। अर्को भनेको चाहिँ माटोको व्यवस्थापनको हिसाबले हेर्दाखेरि चाहिँ सबभन्दा बढी महत्वपूर्ण भनेको कृषि चुन हो, किन भन्दा हामीले नियमित रूपमा रासायनिक मलखादहरू विभिन्न विषादीहरू प्रयोग गर्दै गर्दा हाम्रो माटोको गुणस्तर घटेको हुनाले प्रत्येक वर्ष कृषि चुन प्रयोग गर्नु पर्दैन। 5-6 वर्षमा एकचोटि चाहिँ यहाँले कृषि चुन कम्तीमा 1 रोपनीय 15-20 केजी यहाँले कृषि चुन यहाँ चाहिँ चुन भनेर पाइन्छ, कृषि सामग्री कम्पनीमा पनि पाइन्छ। यहाँले फेरि एउटा के गर्नु पर्यो भन्दा कृषि चुन हालेकै भोलिपल्ट पर्सिपल्ट खेती गर्न हुँदैन, त्यो कृषि चुनको जुन रासायनिक प्रक्रियाहरू सकेर त्यो माटोलाई सृजनशील बनाउनको लागि 15-20 दिन समय, कम्तीमा 12-13 दिन समय चाहिन्छ। त्यसैले यहाँले कृषि चुन कहिले काहीँ 5-6 वर्षमा एकचोटि कृषि चुन यहाँले प्रयोग गर्नु भने सुधार हुन्छ। अर्को भनेको महत्वपूर्ण धान बालीको लागि जिङ्क आवश्यक छ, जसरी हामीले चाहिँ नियमित रूपमा युरिया डिपी जुन पोटासहरू हाल्ने गर्छौँ त्यसको लागि जिङ्क आवश्यक छ। जिङ्क चाहिँ यहाँहरूले 2-3 वर्षमा एकचोटि हाल्नुपर्छ। जस किसानहरूले कतिपय मैले सुन्छु सर खैरे लायो भन्दै आउनुहुन्छ, रातो लायो भन्दै आउनुहुन्छ, त्यसै गरी धान रोग पनि होइन केही, तर त्यो धानको बालाहरू दानाहरू चाहिँ रातो भएको खैरो भएको देख्नु, त्यसको लागि चाहिँ त्यो जिङ्कको चाहिँ कमी भर हो। यहाँहरूले 1 रोपनीको 1 केजी जिङ्क यहाँले प्रयोग गर्नुहोला। यो जिङ्क प्रयोग गर्ने भनेको चाहिँ फेरि यहाँहरूले मैले थप कुरा के भने भन्दा कहिले पनि जिङ्क र कृषि जुन पनि प्रयोग सँगै प्रयोग नगर्नु होला, त्यसले पनि एक खाले फेरि त्यहाँ रसायन विकास गर्छ। यहाँहरूले जुन जिङ्क प्रयोग गर्दाखेरि चाहिँ यहाँहरूले जुन खेत तयार गर्नुहुन्छ कृषि चुनको लागि 15-20 दिन यहाँहरूले मैले ग्याप राख्नु भनिहाले, र जिङ्क चाहिँ यहाँहरूले जुन मुख्य खेत तयार गर्दाखेरि यहाँले यसरी हामीले तिनवटा कुरा चाहिँ यो जमिन खाली भए ढैँचाको प्रयोग गर्ने, 15-20 दिन अगाडि 2000 वर्षमा कृषि चुन प्रयोग गर्ने, र खेती गर्नभन्दा अगाडि चाहिँ हामीले मुख्य खेत व्यवस्थापन पूर्व हामीले जिङ्कहरू चाहिँ प्रयोग गर्यो भने रातो जस्तो रोगलाई। अर्को कुरा यसमा मैले के देख्छु भन्दा कृषकहरूले चाहिँ अब हामीले मलको कुरा यहाँहरूले गर्दै गर्दा विशेष गरी धान बालीको लागि चाहिँ यी बाहेक तिनटै मलहरू आवश्यक पर्छन्, युरिया डिपी पोटास। अहिले नेपाल सरकारले यी विभिन्न तरिकाबाट चाहिँ मलहरू व्यवस्थापन गर्दैछ। विशेष गरी चाहिँ यहाँलाई मैले के भने भन्दा नेपाल सरकारले नार्कले चाहिँ 1 रोपनीको लागि नर्मल खेतमा चाहिँ झन्डै 40-50 भनौँ न मलाई लाग्छ 500 केजी भन्दा बढी चाहिँ हाम्रो प्राङ्गारिक मलहरू सिफारिस गरेको छ। तर यहाँले हामीले कतिको कोठेमा हाल्न सक्छौँ? अब रासायनिक माल हाल्दा विचार गर्नुपर्ने कुरा के छ भन्दा नेपाल सरकारले धान बालीको बिउ उत्पादन गर्नको लागि एक सिजन भरि चाहिँ 1 रोपनीमा एक सिजन भरि धान बाली भरि 5 केजी युरिया, 3 केजी डिएपी र 2 केजी पोटास सिफारिस गरेको छ। यहाँहरूको अब जमिनको स्तर अनुसार प्रयोग गर्ने भयो। जुन यहाँहरूले 5 केजी जुन युरिया छ त्यो 5 केजी युरिया चाहिँ सुरुमै सबै हाल्ने होइन, यहाँले 3 केजी युरिया सुरुमा हाल्नुहुन्छ, 3 केजी युरिया, 3 केजी डिएपी र 2 केजी पोटास चाहिँ यहाँले मुख्य खेत व्यवस्थापन गर्दा अब मैले भोलि पर्सि खेत रोप्छु अथवा आज खेत रोप्छु भन्ने बेलामा हाल हुन्छ भने जुन बाँकी रहेको त्यो पाँच केजीमा चाहिँ जुन बाँकी रहेको दुई केजी युरिया छ, दुई केजी युरिया चाहिँ यहाँले दुईचोटि गोड्दाखेरि जुन यहाँले दुईचोटि गोड्नुहुन्छ अथवा एकचोटि गोड्नुहुन्छ यहाँले गोडेर यसलाई टप ड्रेस गर्नुपर्ने हुन्छ। किन भन्दा पोटास र डिएपीको चाहिँ लामो समय माटोमा रहन सक्ने यसको केमिकल हुन्छ, एउटा चाहिँ यसको नेचर हुन्छ भने खास गरी नाइट्रोजन युरियामा नाइट्रोजन हुने हो, हाम्रो बिरुवालाई हल्को बनाउन हरियो गरेर चाहिने नाइट्रोजनको चाहिँ युरियाको माटोमा लामो एक हप्ताभन्दा बढी रहने क्षमता छैन, त्यसले गर्दा यसरी हामीले चाहिँ माटो व्यवस्थापन मलखात गर्न सक्छौँ।
0: हामी कार्यक्रमको अन्ततिर आएका छौँ, छोटकरीमा बताइदिनु होला यो धान खेती गर्दाखेरि सिँचाइ कुन समयमा गर्ने, कति बेला कसरी कतिसम्म गर्न सकिन्छ र यो गोडमेल गर्दाखेरि कुन कुन समयमा गोडमेल गर्नुपर्छ?
1: खास गरी मैले छोटकरी भन्नुपर्दा अब सिँचाइ एकदमै आवश्यक छ, तर सिँचाइको अवस्था कस्तो छ त्यहाँको व्यवस्थापन कति सहज गर्न सक्नुहुन्छ भन्ने नै हो। तर एउटा कुरा फेरि धान रोपेदेखि अन्तिमसम्म लगातार सिँचाइ चाहिन्छ भन्ने पनि होइन, कतिपय हाम्रो गाउँ चाहिँ झडा नै परेर आउँछ, कहिले काहीँ जमिनमा माटो फुट्न दिने त्यसमा चाहिँ हावा खेल्दाखेरि त्यहाँको फेरि पाइलोजिकल प्रोसेस राम्रा पनि हुन्छन्। त्यसै गरी सिँचाइलाई मैले के भन्छु भन्दा जस्तै हामीले कार्तिकमा धान काट्छौँ भने, मङ्सिरमा धान काट्छौँ भने अथवा कार्तिक महिनामा सिँचाइ आवश्यक पर्दैन, त्यो बेलामा हामीलाई चाहिँ सिँचाइको कुनै समस्या पर्दैन भने, जस्तै हामीले असारमा धान रोप्छौँ भने असारको पनि भनौँ न अन्तिमतिरदेखि लिएर असोजसम्म विशेष गरी साउन भदौ असोजमा हामीलाई सिँचाइको आवश्यकता बढी पर्छ, त्यो बेलामा गाज आउने त्यसपछि दानामा चाहिँ दाना पुष्ट हुने र दानाहरू अगाडि बढ्ने भएको हुनाले फुल खेल्ने समय जुन बेलामा हाम्रो चाहिँ हाम्रो धान रोपेपछि जुन 15-20 दिन त्यसपछि हाम्रो गाजहरू आउन थाल्छ, हामीले दुई तिन सराभन्दा बढी रोप्नु पनि हुँदैन, त्यो गाजहरू कम आउँछ, किन भन्दा धान फल्ने भनेको नयाँ सरामा बढी फल्ने हो, पुरानो सरा त्यसलाई जोगाउनको लागि त्यसको रक्षा गर्न आउने हो। र अर्को भनेको हाम्रो सिँचाइको आवश्यकता भनेको विशेष गरी धान रोपेको 15-20 दिन पछि र हाम्रो चाहिँ धान काट्दा भन्दा एक महिनासम्म पर्छ, र बढी एकदम सिँचाइ आवश्यक पर्ने भनेको चाहिँ गाज आउँदै गरेको बेला, त्यस गरी फुल खेल्ने बेला र दाना चाहिँ त्यो पुष्ट हुने बेलामा हो, त्यसपछि चाहिँ आवश्यक पर्दैन।
0: यो उत्पादन भएको बिउहरू कसरी भण्डारण गर्नुपर्छ?
1: अब कतिपय कृषकहरू आफैमा भण्डारण गर्न जान्नु भएको छ, त्यसमा दुई तरिकाको मैले भण्डारण कुराहरू गरेँ होइन, एउटा चाहिँ अब हाम्रो पहिलेदेखि नै हाम्रो बाजेहरूले पुरानो हाम्रो चाहिँ बुवाहरूले हाम्रा पुरानो मान्छेहरूले गर्दै गरेको प्र्याक्टिस धेरै राम्रो छ, हामीले यहाँ सबैले विषारी प्रयोग गर्नुहोस् भनेर नै भन्दैनौँ। एउटा हामीले नर्मल्ली कृषक लेभलमा धान काटिसकेपछि जुन मुख्य घटाउनु पर्ने धानको धानको मोइस्चर घटाउनु पर्ने चिसान घटाउनु पर्ने हो, धानको चिसान घट्ने बित्तिकै हाम्रो भण्डारण धेरै लामो समय अगाडि बढ्छ। अब चिसान घटिसकेपछि यहाँहरूले जुन रैथान हिसाबबाट जुन भण्डारण गर्नुहुन्छ एकदम बढी प्रभावकारी, हामीले विभिन्न ट्रायल गर्दा पनि बोझोको धुलोहरू तितेपातीहरू निमको धुलोहरू चाहिँ एकदम बढी प्रभावकारी गरेको पाइन्छ। यहाँ त्यस्तो खाले छ भने यहाँले भकारीमा चाहिँ बीचबीचमा निमको पातहरू त्यसपछि गएर बोझोहरू त्यसपछि गएर यो कुराहरूले चाहिँ भण्डार गर्न सक्नुहुन्छ। अर्को बिना विषादी तर यसलाई भण्डार गर्न सक्ने भनेको चाहिँ विभिन्न खाले अहिले बजारमा सुपर ग्रेनी ब्याग जस्ता, त्यो धेरै महँगो नै पर्दैन, 300-400 एउटा 350 जस्तो लाग्छ अहिले मार्केटमा एउटा 3 पत्रे बोरा, त्यसलाई हामीले सुपर ग्रेनी ब्याग हर्मेटिक ब्याग भन्ने गर्छौँ। अझै हामीले कृषकहरूले बिउ उत्पादन धेरै त्यही प्रयोग गर्नुहुन्छ, त्यसलाई उठाउन नि सजिलो होइन, त्यो बोरा 5-7 वर्ष टिक्ने पनि, त्यो बोरा चाहिँ खासै त्यो भित्र राख्दाखेरि चाहिँ रोकिएर लाग्दैन, घुन पनि लाग्दैन, त्यो चाहिँ बिना विषादी तरिकाले भण्डार गर्ने कुराहरू। अर्को हामीले यदि कृषकहरूले चाहिँ त्यो धान खान पनि हुन्छ र कसरी लामो तरिकाले भण्डारण गर्नुहुन्छ भने, हामी विशेष गरी दुध पालन गर्ने कृषक समूह सहकारीलाई हामीले सिड पनि सपोर्ट गर्छौँ, भगारीहरू सपोर्ट गर्छौँ, र यहाँहरूले आफ्नै भगारी नै प्रयोग गर्नुहुन्छ र यहाँहरूले चाहिँ तल फलेक हालेर नभए कोठामै राख्नुहुन्छ भने पनि त्यो डिजाइन तरिकाले नछुने गरी फलेक हालेर यहाँहरूले चाहिँ सेल्फोर्स भन्ने बजारमा विषादी पाइन्छ, यहाँले सेल्फोर्स हाल्नु हो भने त्यो सकेसम्म त्यो कम प्रयोग, तथापि त्यो बिउको लागि त प्रयोग गर्नै पर्छ किन भन्दा लामो समय भण्डारण गर्ने भएको हुनाले, त्यसैले सेल्फोर्स प्रयोग गर्ने एकैछिन त्यसलाई चाहिँ चाङ लाएर सेल्फोर्सका विषादी प्रयोग गर्ने भनेको बिउ उत्पादक कृषकको लागि भयो, सकेसम्म खायनमा यहाँले कमै प्रयोग गर्नुहोला। र यहाँहरूले साँच्चीकै लामो समय भण्डार गर्छ भने 5-7 बोरा 20-25 बोरा भएको कृषकहरूले सुपर ग्रेन ब्याग यहाँहरूले पालिकाबाट स्थानीय तहबाट सपोर्ट पाइहाल्नुहुन्छ। अर्को भनेको चाहिँ तितेपाती त्यसपछि गएर चाहिँ हाम्रो बोझो निम यी एकदम प्रभावकारी छन्।
0: हामी कार्यक्रमको अन्तमा छौँ, अन्तमा यो कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका जति पनि श्रोता हुनुहुन्छ उहाँलाई तपाईँ कृषि विकास स्रोत केन्द्रको प्रमुखको नाताले के भन्नुहुन्छ?
1: विशेष गरी यहाँहरूलाई मैले अन्तिममा के भने भन्दा हामी सबै यो धान भनेको चाहिँ एकदमै मुख्य बाली हो, हामी कृषकको लागि पनि र राज्यको लागि मुख्य बाली हो। मैले यदि भन्दै गर्दाखेरि करिब धानले चाहिँ देशको नै कुल ग्रास्तको करिब 8% यसले चाहिँ योगदान गर्छ। धानको उत्पादन भएन, अझ यसको तराईतिर बढी उत्पादन हुन्छ, धानको उत्पादन भएन भने देशको आर्थिक अवस्था पनि के असर गर्ने भएको हुनाले हामीले विशेष गरी चाहिँ उत्पादनमा जोड गर्नुपर्ने हुन्छ। यहाँले विशेष गरी मलखाद व्यवस्थापनतिर बढी जोड गर्नुहोला। बिउ छनौट गर्दै गर्दा मैले कुन बिउ छनौट गरेँ र त्यो बिउ चाहिँ कस्तो खाले छ, कहिले काहीँ हामी हाइब्रिडले यस्तो भयो भने समस्याको कुरा हुने सुनिरहेको हुन्छौँ। अर्को भनेको चाहिँ यहाँहरूलाई मैले थप के भने भन्दा आजकल सबै स्थानीय तहहरूले पनि बिउको कार्यक्रमहरू राख्नु भएको छ। मैले यो आँधी खोला एउटा सञ्चार माध्यम मार्फत चाहिँ विशेष स्थानीय तहमा काम गर्ने साथीहरूलाई चाहिँ यहाँहरूले कृषकहरूलाई गुणस्तरीय बिउ दिनुभयो भने यहाँको प्रभाव बढ्ने हो, त्यसैले गुणस्तरीय बिउ सपोर्ट कार्यक्रम यहाँ राख्नु होला। यहाँहरूले त्यसरी डिसिस प्रणालीमा स्थानीय तल सबैले डिसिस माग्नु भएको छैन, यहाँ कस्तो भएको छ भन्दा अब स्याङ्जाको बिउ चाहिँ डिसिस प्रणालीले टाढा टाढा बिक्री हुने र स्याङ्जाकै पालिकाहरूले भैरवा गरेर बिउ लगाउनु पर्ने, त्यसो भएको हुनाले यहाँहरूले हामी सबैले चाहिँ बिउ उत्पादन गर्ने संस्था समूहले पनि विद्युतीय बिउ कारोबार गर्यो भने हाम्रो चाहिँ गुणस्तरीय बिउ पाउने भएको हुनाले यसमा म अनुरोध गर्न चाहन्छु। अन्त्यमा कुनै पनि बिउसँग सम्बन्धित यहाँहरूलाई बिउ उत्पादन समूह बनाउनु पर्यो त्यस्तो खाले बिउसँग सम्बन्धित कुनै प्राविधिक जानकारी पाइयो भने यहाँहरू कृषि विकास कार्यालय आउनुलाई अनुरोध गर्न चाहन्छु।
0: आफ्नो व्यस्त समयका बावजुद पनि हामीले समय उपलब्ध गराएर कृषि विकास स्रोत केन्द्र वालिनले गरेका विविध गतिविधिहरूमाथि जानकारी गराइदिनु भयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद। विशेष गरी आधीखोला सञ्चार माध्यमले पनि यसरी कृषकहरूमा कार्यालयको जानकारी र प्राविधिक कुराहरू समेत जुन नियमित रूपमा प्रसारण गर्ने गर्नुभयो त्यसको लागि चाहिँ आधीखोला सञ्चार माध्यमप्रति पनि आभार व्यक्त गर्छु।
0: आदरणीय श्रोता, आज हामीले कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेड्डीज्यूसँग कुराकानी गर्यौं। तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो कृपया हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा हामी पुनः उपस्थित हुनेछौं, तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो आधी खुला 105.4
1: अनि तयो कागज केमे छिवा
2: आ झिल्काई
1: के पर्सनल नम्बर ब्लक लाई वदी
2: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लाई र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: आ
2: चर चाहिँ तले ललपर्दी
1: चंगल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे दिने जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुई न योरी थुनी बेक्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगी न
3: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी संदेश
0: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हतार हतारमा छोराको बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 98061840870 र 98654497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
7: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
6: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
7: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565551 98468 32809 र 98565251
8: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
9: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
8: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
8: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
8: मोबाइल 98469918921 र 98462939
10: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
11: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
10: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर छक्कर भई गोलाघाट नै लिएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
12: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
13: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
14: सम्पर्क मोबाइल 97484-34484।
15: सुरी घरको मौरी घार उद्योग, भेटकोट नगरपालिका 7, सेन्जा।
16: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
17: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
16: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
17: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
16: हाम्रा सेवा तथा सुविधाहरू,
17: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
16: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
17: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
16: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
17: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
16: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
14: सम्पर्क फोन नम्बर 063-4141-6024।

0: access to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्जो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बायो प्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: योपाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: ए आशरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9460216629 र 9461868251।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ। खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
9: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-47। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
9: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
9: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै नम्बर 0364-41087, मोबाइल 98469-71-47। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।

0: सुज क्याजुअल सुज सेण्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सुज सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा सोरुम, भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56496।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
7: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-5094।
9: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
9: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष

0: शक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित नजेसा
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुशासन र उत्पादनमा जोड़ दिँदै सातवटै प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 2-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले सातै प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12 खर्ब 9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 वटा जिल्लामा झण्डै 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका छ चिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सातजना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस्ट टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80.99 डलर पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर आइवरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइवरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइवरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाओलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाओ भने अहिलेसम्म अंकविहीन छन्। अब आइवरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7,00,000 पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 3-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
4: नेपाल ब्याङ्क लिमिटेडका

0: रेडियो आधी खुला 105.4
1: बैंकिंग खैमत बिली क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे सली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी वीरा न्यो दे प्रे विवरण री विषय बैंक दे ईमेल पर जिमो न्यो तानी सतर्क ताना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 98469918921 र 98462439399
6: के भयो दाइ हजुरलाई त्यसले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्वस्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
8: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050 सहयोगका लागि मोबाइल 98015-23051
9: छिटो भनेको वर्ल्ड लिङ्क
10: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
4: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
10: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
4: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
10: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
10: मोबाइल नम्बर 98560-54313 र 98143648 32
8: मूल्य होइन स्वास्थ्य रोजौ।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 560 55 331।
2: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो प्लेट प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165885595044044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161582778, 582779 र 582780।
7: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो
8: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, रचाउमा पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
7: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
7: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 9844 85411। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841424288 र 9843686647।
9: होइन, के भयो? किन बन्द भएको गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145002, मोबाइल 9850604502 र 9850551401।
12: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही असार 6 गते शनिबारका दिन
12: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ।
13: यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
12: उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9850552049।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
14: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
9: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
14: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9850585667।
9: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर।
16: छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
17: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
16: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
17: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
16: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
17: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
16: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
17: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
16: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
17: सम्पर्क मोबाइल 98462 98145
18: रेडियो आदिखोला 105.4

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्ष

0: 46।
1: छ्या, कस्तो सास गनाएको तिम्रो त?
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
1: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465648622 र 98241440029।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560308।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0363 4406।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट

0: नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
0: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुर लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: पूर्णिमा 10 बजे तक छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: समितियों 14 बौधे लोटी पर्दी रो बैंगे विवरण पी भी मुई खाता खै हम्रो
5: खै खै बहु कोई लोटरी भर दिल
6: आंगी समीजो लोटरी पर्दी छाई गुरी
5: भर्दी आ भर्दी बा लोटरी खले पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक भाइबर खनै बनी खै बिसा खैमै विश्वास आनन् फोन खले पनि आफै विवरण खैमै आपिन खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनी आरी
7: सतर्क तन छबिर के क्या पर्दैन
8: सिद्धार्थ बैंक क्यारे जनहितरी जारी संदेश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
10: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
10: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
10: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
10: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
10: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
1: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: छाया क्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 9960081173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार। मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9869701747।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: रेडियो आदिखोला 105.4

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।
8: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
9: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुरसँगै जान्छु है।
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
9: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
8: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856-51068 र 9836-70771।
8: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
9: हार्दिक निमन्त्रणा।
8: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
9: कार्यक्रमहरू
8: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
9: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
8: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
9: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा, साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन।
8: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो बाह्र बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
9: भगवानको नौ अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
8: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
9: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
8: मोबाइल नम्बर 9856 9506640126 र 9846186136।
9: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
10: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
9: मिति असार 12 गते शुक्रबार,
10: समय दिउँसो ठिक 12:30 बजेदेखि।
9: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल।
10: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ साइन्जा।
11: रेडियो आदिखोला 105.4

0: Duong.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज
3: चरा किन बोलाएको मलाई
4: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
3: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
5: हाम्रा विशेषताहरू
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
5: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
6: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
5: रक्षा जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ समृद्धि बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98065161052
7: होइन के भयो किन बन्द भएको गाडी
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
8: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
9: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
9: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
10: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460151
11: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
12: मुटुको जाँच ईसीजी सेवा
11: भाँचिएको हड्डी प्लास्टर सेवा
12: डिजिटल एक्सरे सेवा
11: चिरफार गर्ने
12: थाइराइड जाँच
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
12: सर्वसुलभ फार्मेसी सेवा
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
12: फोन नम्बर 0364-41087 मोबाइल 98469-7147

0: डाउनलोड करें रोजान एप्लीकेशन और पाएं 50 रुपए पेटीएम कैश, 25 रुपए रजिस्टर करने पर और 25 रुपए मेरा रिफंड।
1: ए दिदी पक्लिस्टा पक्लिस्टा पक्लिस्टा भनेको हैन हतार हतार गर्दैको त हो र
2: घर बनाएन त सकियो अब डेकोरेशनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
2: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहालेँ
3: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
1: मोबाइल 9856319888 र 9856555988
4: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ
6: कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ
5: थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
8: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
7: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
7: मोबाइल 9815556496

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता

0: संस्था वालिङ स्याङ्सा।
1: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
2: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदिकला।
8: मन्दिर माया

0: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: सामाजिक सञ्जाल जी च्यानल जाजीमरी बुझीमरी ब्यांगैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिंक खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी च्यानल खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आख्याबा घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शंख लैदी विषा बैंगरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त्या जोगिना
3: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
6: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
7: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
6: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 98469918921 र 98462939390
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63644331 मोबाइल 98565531
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
10: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना
11: यही असार 6 गते शनिबारका दिन
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ
11: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने
10: साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ
12: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छाली रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841600866।
14: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
1: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
0: मिति असार 12 गते शुक्रबार,
1: समय दिउँसो ठिक 12:30 बजेदेखि।
0: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल सिटी हल।
1: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।

0: to Ang.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861719076 र 9817162223
4: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
5: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
4: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
5: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: माइला बा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: ए अंकल गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
3: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
2: दाँत सफा गर्ने टल्काउने
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
2: दाँतको जरासम्म सफा गरी भर्ने
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
2: दाँतमा खोल राख्ने
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
2: बाङ्गो टिङ्गो दाँत मिलाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
2: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
2: मोबाइल 98460-21629 र 98461-68251
5: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
0: होइन ए दाई बिमारले फेरि च्याप्यो कि क्या हो गुनगुनाइ रहनु भएको छ त
5: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
6: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्सो रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
6: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 98560-85667
0: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
7: लेडिज तथा जेन्स का सलून सम्बन्धी का तालीम दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेंशन फेशियल हाइड्रा फेशियल ट्रीटमेंट स्किन टेस्ट र कस्मेटिक आइटम पाइनुका साथै पार्लर एवं सैलून सम्बन्धी का सम्पूर्ण कार्य गरिन्छ।
8: साथै यहाँहरूले मन्जु ब्यूटी सलून टिकटक आईडी मा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
7: सम्पर्क मोबाइल 9842698145।
9: सुन्नु न
10: भन त,
9: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
11: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
10: बाबा फर्निचर वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9560131966।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: हार्दिक निमन्त्रणा।
3: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत्संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू
3: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
2: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
3: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
2: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन।
3: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
2: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
3: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
2: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ 8 बगाले टोल।
3: मोबाइल नम्बर 9856-27966, 9856-40126 र 9460-81136।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभु सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुट्टै छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगाले टोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847-21380।
9: अच्छा कस्तो सास गनाएको तिम्रो त
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
9: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
9: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
11: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
12: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
9: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता
12: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
9: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
12: पाण्डे सु सेन्टर वालिङ बजार
9: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
12: मोबाइल नम्बर 9846086005

0: स्कूल तथा अफिस का ड्रेस कि बनाने पर्ने अन्य कपड़ा चाहिए थी। भागादौड़ कर समय छैन, सब सामान एक पाने भाई सजिलो होने
1: कुरा मानी यति धेरै तनाव भर्खर जानुस् त वालिङ आठ नयाँ बजार को पोशाक बगैचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0360 44 6।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9815564696।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-2558।
5: किन मुख छोपेर

0: समस्या के हो र सबिना दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल फालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: சின்ன சின்ன अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदिखोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुनचाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुनचाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,000,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधिसभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीड़बाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसुवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153519990 53519990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने सातवटै प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका चारको गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समय जगतमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर भोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रीको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगानिया सीमा क्षेत्रमा भारतीय पक्षले मरमतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षायाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मरमतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसौरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उड़ेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाई हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसैगरी आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यसैगरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराका आउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 बजे मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र केप भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ़्यो। सुनतोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइभरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डसले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: de zaka, oi na iota sate yekse patoplo char mega house ko radio adi khole rakhai kya ho.
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो. तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा.

0: कागज के में थी वा
1: आह चिल्काई
0: कई पर्सनल नंबर ब्लॉक लाई वधी
1: पर्सनल मोबाइल नंबर में उन्हीं यो टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखल खाई
0: अनि बैंगरी
1: बैंगरी
0: आ
1: चार सही तली लग पड़ दी
0: सम लग पड़ी ना आपने ना मोबाइल नंबर फिर दिया बदी रा ब्लॉक तैयार विषय आपने ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आपने ना बैंक खाते ना जानकारी और ही ना योरी थोनी द क्या सच्चे तल पर हिम
1: सतर्क तना ठगी तब द क्या जोगी ना
2: सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सब गर गहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865994497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855054 र 9808447723
4: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380
8: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
9: यही असार 6 गते शनिबारका दिन
8: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ
9: यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 98460-81173।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: झोल जी आज पार्टी खानु पर्छ भयो पछि सबै आयो
1: आयो
2: पर्यो के कोला हो
3: रमाइला रमाइला छ
4: तिमीहरू
3: होइन यार खेल यार अब खेल्ने होइन खाने मुड छ यार
0: खाने त दाई
3: जाउँ न
0: दाई पैसै छैन
5: मसँग छ नि रमाइलो गर्नुपर्छ एकदम केटा
1: हो त

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9856055331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु, खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0367416624।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असार छ गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 98-65-52-0-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: 투왕.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
6: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
5: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
7: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 0364-41087, मोबाइल 98469-7041।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
3: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
5: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
3: मोबाइल 9856309988 र 9856555988
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
8: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
8: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
8: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
0: फोन 0364141258

0: पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही असार छ गते शनिबारका दिन
0: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा
1: गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन

0: वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाफेर्नी जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9846100866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0638590018, मोबाइल 9840516635 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं।

0: जथा भावी पानी खेर नफालौ
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ
0: कि मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौ
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौ
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: कृष्ण, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन तथा आउँछौ कार्यक्रम ग्रामीणका भाग्यको इस्कन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम ग्रामीणका भाग्यको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि सधैँ अवसरहरूमा जस्तै आज पनि घडीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसक्छ कार्यक्रम कामबस्तीका भाग्य यहाँहरूले सांग जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम कामबस्तीका भाग्य साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम ग्रामीण भाकाको दोस्रो श्रृंखला सोमवारीय श्रृंखलाको सन्दर्भ व्यवसायमा छौं। सोमवारीय व्यवसायमा रहेर हामी पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कमा जुटिसकेका छौं र पनि कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो घर्छौं सुमधुर खालको भाकाबाट सोही भाकासँगै पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा चारी रुखमा साथै साथ दिन्छौ र सुख दुःखमा यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा सुमधुर खालको भाका सँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो घार्यौं। आज हामी कार्यक्रम गाम्बसीका भाकाको सोमबारी व्यवसायमा छौं। सोमबारी व्यवसायमा रहेर यस मधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्कमा जुटिरहेका छौं र यति बेलाको क्रममा हामी जोड्छौं अर्को सुमधुर खालको भाका। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन भिक्टर आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50119 र 9856-33-246।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30-829।
8: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
8: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
9: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
7: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856-51068 र 9836-70771।
9: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
10: ओ माइला बा बिरामी हुनु भयो कि कसो
11: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
10: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
11: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
10: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी डल्ला पुरानो घाउ खटिरा दाग पुरानो अपरेशनको समस्या पायल सहर्निया अण्डको सुनिने कान च्यातिएको नङ गडेको बारम्बार मुसा आइरहने समस्या अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला साथै सोही दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ उक्त दिन मुटुको इको पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ पुरपाइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 063-44-0051 मोबाइल 98-65-52-49
10: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार होइन के भयो किन बन्द भएको गाडी
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
10: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
12: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
10: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
13: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
10: फोन नम्बर 063-441-502 मोबाइल 98-560-40-502 र 98-60-51-401
14: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका मिसिका भाकमा यहाँहरू भर्खरै मात्र रेडियो खोल्दैछ भने सुन्दै हुनुहुन्छ स्याङ्जो जिल्लाको पहिला आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज। इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी कार्यक्रमका मुस्लिका भाकाको सन्दर्भ साईमा रहेर हामी सुमधुर खालका पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिने चमर्कमा जुटिरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः वास्तव हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा तिमी बिना म बाँच्नै सक्दिन फूल सार निर्माया माया नमार यस मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुस्तिका भाग्यमा। आज हामी कार्यक्रम गाम्बुस्तिका भाकाको सोमवारीय व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्ने चम्बर्कमा जुटिरहेका छौं। रेतिबिलाको क्रममा हामीहरूको भाका जोड्छौं। सही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसे कि हो र सबिना दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364140696।
1: मृदु स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मृदु स्वास्थ्य क्लिनिक, वालिङ 6 मृदु, तल्लो चोक पुलको नजिकै। फोन 0364141087, मोबाइल 9469701747।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट
4: नचलेको गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मृदु स्वास्थ्य क्लिनिक, वालिङ 6 मृदु, तल्लो चोक पुलको नजिकै। फोन 0364

0: अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
2: छिटो भनेको वर्ल्ड लिङ्क।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9467621380।

0: बैंक जी खैमत बिले चौदह एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक जी नील पर दिमो न्यो ताने सतर्क तना ठज रे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
1: सिद्धार्थ बैंक संबंध सदै भरी लाई रेडियो आदि खुला 105.4
2: हजुर कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि अन्तिम व्यापारिक विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेषका भागमा आज हामी कार्यक्रमका विशेषका भागको सुन्दर बसाई सोमबारी व्यवसायमा रहेर सुमधुर खालका पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं र पनि हामी कार्यक्रमको अन्तिम समयमा पनि आइपुगेका छौं दोपहरमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति विशेष आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरूमाझ अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर व्यवसायी सोमबारी व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उजेल पर्ने अनुमति चाहन्छु ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला यहाँहरूको बाँकी पल शुभ रहोस् मंगल रहोस् नमस्ते जय गीत जय संगीत

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: समिति हो 14 क्या में बोधे लोटी पदी रो बैंक ने विवरण पी भी मुई खाता खाई हमरो
5: खाई खाई बहु कोई लोटरी भर दिल
6: आई समझो लोटरी पढ़ती हूँ छापता ही गुरी
5: बढ़ती आ बढ़ती बार लोटरी खाले पढ़ती बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिल खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बनी आ रही
6: सिद्धार्थ बैंक क्यारे जनहेदरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
8: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
8: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
9: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
8: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
8: मोबाइल 98469181 र 98469389।
9: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
10: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
9: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
10: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
10: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
11: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
8: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
8: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
13: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
14: छिटो भनेको वर्ल्ड लिङ्क। हार्दिक निमन्त्रणा।
2: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्वत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
14: कार्यक्रमहरू
2: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
14: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
2: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
14: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
2: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
14: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
2: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
14: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
2: मोबाइल नम्बर 9856027966, 9560401126 र 9860181636।

0: कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-331, मोबाइल 98-55-55-331।
8: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
10: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
10: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 063-441-0006, मोबाइल 98-55-55-266।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
12: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
13: सम्पर्क फोन नम्बर 0367 41 6024।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
4: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9856019076, 9861790076 र 9817-16-82-23।
7: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना। यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ। मिति असार 12 गते शुक्रबार, समय दिउँसो ठिक 12:30 बजेदेखि। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ सैन्जा।
8: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
9: सरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कति छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हि
11: हाम्रा विशेषताहरू
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
11: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
12: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
11: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052
13: ए अंकल गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
14: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
13: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
15: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
13: दाँत सफा गर्ने टल्काउने
15: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
13: दाँतको जरासम्म सफा गरी भर्ने
15: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
13: दाँतमा खोल राख्ने
15: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
13: बाङ्गो टिङ्गो दाँत मिलाउने
15: बच्चाहरूको दाँतको विशेष उपचार
13: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
15: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
13: मोबाइल 9864211629 र 9864168251

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैनए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565-86667
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
2: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
2: चिरफार गर्ने
3: थाइराइड जाँच
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364-41-087 मोबाइल 98469-71-7147 छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना
4: यही असार 6 गते शनिबारका दिन
3: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ
4: यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0364-41-044 मोबाइल 98460-81-173
4: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
1: कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48-622 र 98241-4049
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
3: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
3: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
9: मोबाइल नम्बर 98460-86005
2: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
2: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
2: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
10: फोन 0364-40-600

0: दिदी पक्लिस्टा पक्लिस्टा पक्लिस्टा भनेको हैन हतार हतार गर्दैको त हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा
3: मोबाइल 9815564496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी ताप सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटु रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर

0: इस हस्पिटल में स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अंजु अर्याल द्वारा हरेक दिन महिला स्वास्थ्य स्थिति चेक जांच करी परामर्श सेवा दी।
1: यदि महिला बारम्बार गर्भ फेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड़कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आंग खस्ने जस्ता समस्या भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
3: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सबैभन्दा पहिले मुख्य मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। मौजात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 साई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंसी महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 साई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अभिनाश विनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ति र नारायण नदीमा गोही गणना गर्दा 366 वटा मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको समेत जगतमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालीले दिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सृजना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थितिमा पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मौर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब अब खेल खबर विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग दुई दुई गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपीय संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: सामाजिक सञ्जाल जी च्यानलले झाँजी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खन यामो बिमारी च्यानलले खोना दे खुल्दिउ वेबसाइट ना यूआरएल चेक लना आछवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तबत क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 9849618921 र 9862439399।
8: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
9: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052071।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना। यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ। मिति असार 12 गते शुक्रबार, समय दिउँसो ठिक 12:30 बजेदेखि। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ, वालिङ साङ्जा।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर HA अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464 85411।

0: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्तथैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त थमथम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98-469-7147।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
6: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
7: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
6: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
6: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: यासरा, किन बोलाएको मलाई?
9: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने
11: समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
4: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
12: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
12: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
12: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
12: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
12: सम्पर्क मोबाइल 9842698145।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9841624288 र 9843686646।
5: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846005756।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470209686।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 0364142558।
9: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
10: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
9: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
10: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
9: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6696।
11: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
11: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
11: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
11: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
11: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
12: पानीको महसुल इलेक्ट्रोनिक मिटर बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
11: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा

0: पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: सुनिए सुना अले हाम्रो गर्नेमा चार बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको डुकडुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: अनि तपाईँको कागज केमा थियो वा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लैर खर्खाई अनि बैंगरी बैंगरी सर चाहिँ तली लाल पर्दी चम लाल पर्दी न आफै न मोबाइल नम्बर फेरिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत ताल पर्यम
5: सतर्क तन ठगी तब्द क्या जोगी न
6: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
9: होइन के भयो र किन हल्लाखोर गरेको हो
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
9: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
9: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723।
10: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
11: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
10: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
10: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 063-691-0004
13: सम्पर्क मोबाइल 97484-34484
14: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा
15: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 063-44-331 मोबाइल 98565-55331
16: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
17: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
17: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
17: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
17: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
17: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
16: सम्पर्क फोन नम्बर 0364416624। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुटी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी हरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्ल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363414051, मोबाइल 98560552049।
16: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: Duong.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861971076 र 9817162223
4: ए अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
5: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
4: दाँत सफा गर्ने टल्काउने
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
4: दाँतको जरासम्म सफा गरी भर्ने
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
4: दाँतमा खोल राख्ने
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
4: बाङ्गो ठिङ्गो दाँत मिलाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
4: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
4: मोबाइल 9860216629 र 9861668251
7: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 0364140044 मोबाइल 9860611173
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
9: पलङ लोभे टेबलहरू चाहिएको थियो कहाँ पाइन्छ होला हजुरलाई त केही चिन्ता नै छैन के
10: किन चिन्ता लिनु त नि भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त
9: बाबा फर्निचर वालिङ 10 भकुण्डे
10: प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
1: होइन ए दाई बिमारले फेरि च्याप्यो कि क्या हो गुनगुनाइरहनु भएको छ त
11: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86667

0: हार्दिक निमन्त्रणा।
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू
1: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
0: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
1: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
0: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
1: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
0: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
1: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
0: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
1: मोबाइल नम्बर 9856027966, 9856040126 र 9460181136।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।
0: चिया कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
6: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिङ उद्योग वाणिज्य संघको सूचना।
7: यही जेठ 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
6: मिति असार 12 गते शुक्रबार,
7: समय दिउँसो 12:30 बजेदेखि,
6: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सामुदायिक सभा हल सिटी हल,
7: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
8: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर, वालिङ बजार।
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460686005।

0: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
0: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्जा
1: फोन 0
2: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
3: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
2: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
3: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 98560309888 र 98560555988
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
6: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
5: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
6: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैङ्कको ओह्रालोमा
5: मोबाइल 98135564696
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
0: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
0: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
1: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
0: त्यहाँ त रगत दिसाब पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
0: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0 63 44 594
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
8: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
9: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटल को खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
11: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
11: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
12: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
13: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
12: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
14: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
14: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
9: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
15: छिटो भनेको वर्ल्ड लिङ्क।
16: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे।
17: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
18: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: पूर्णिमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: बैंकिंग खैमत बिली चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर जिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक जी नील पर जिमो न्यो तानी सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई।
2: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
3: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
2: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 98066341870 र 98654497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98462939399। लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान।
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467211380।
5: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन।
2: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
2: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565251 98468 32809 र 98565251।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हॉस्पिटल मा
1: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता, स्वरोजगार मा रहेका योगदानकर्ता र वैदेशिक रोजगार मा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हॉस्पिटल मा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष को योगदानकर्ता को नम्बर अनिवार्य रूप में पेश गर्नु पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
1: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9141443842।
3: मूल्य होइन, स्वास्थ्य रोजौं।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ECG सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
3: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-7740। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 63341400, मोबाइल 98565256। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
6: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637707171।
6: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा। डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98464-85411।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बायोप्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना दुःखको खजना।
8: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
9: सरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाएछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9861868251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856332446।
5: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ दुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुने। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिने।
6: सम्पर्क स्थान: प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279771 र 9641100866।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
7: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386।
9: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
9: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
9: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौ।
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
9: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
11: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: रेडियो
1: सुनना अहिले हाम्रो गर्नेमा
2: समय को साथ में जितु सुनचा दी पसल भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
0: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: प्राथमिक सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर। प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
4: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
5: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन। ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा।
4: अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून। तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने।
5: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केव भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
6: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
7: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण CMC क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाबदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
5: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीको तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ्न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.47% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रूपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
4: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार र पूँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालूतर्फ 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ र पूँजीगततर्फ 20 अर्ब 75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेटमध्ये विकास खर्कच्छका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेटमध्ये पूँजीगततर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागभण्ड नमिल्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ।
5: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
4: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाई छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले एक हप्ताभित्र भूस्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराती हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बालबालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
13: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापन समस्या लगायतको खबर प्रस्तुत
5: गर्यौं। कैलालीमा एउटा टेम्पो भीड़बाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीड़बाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसे मलेको सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का सँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। यी कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2,711.76 बिन्दुमा झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारासहित तीनजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारासहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ दिगो मागदारी गरेको छ।
5: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पदपूर्ति प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोकसेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याई छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोकसेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
4: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेड्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 का मगर समुदायको नचारू स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवार समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवार समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
5: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्ज क्षेत्रका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 वटा मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित परिरहेको विज्ञहरू बताउँछन्।
4: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसुन भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा दुई दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेका विभागले बताएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5523-53।
16: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
18: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
16: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
19: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खुल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले सन् 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसैता राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 22 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा दोस्रो स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान पाउने 4 बजे अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान पाउने 7 बजे अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
5: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
4: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
5: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी ड्यालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्डरक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026ले बढ़ी टोली, बढ़ी खेल र 3 दशकको संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
4: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
5: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसाले घटनाबारे छानबिन गर्न समिति गठन। ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्साले दिएको निर्देशन विवादमा।
4: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून। तेल आपूर्ति युद्ध एक अवस्थामा फर्कन समय लाग्ने।
5: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभ भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
4: आजको नेपाल दर्पण सकिएको छ।

0: नमस्कार। साँझ 6:30 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जो जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि स्याङ्जाको भकुन्डीमा सिलाई कटाई सम्बन्धी सिप हस्तान्तरण, स्याङ्जाको मिर्मी र गुल्मी हर्मी चौर जोड्ने रेपकामा 2052 सालमा निर्माण भएको पुल जीर्ण बन्दै र गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 लागि 32.99 करोड़ को बजेट सार्वजनिक। आधी खोला खबर अब विस्तारमा। महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि स्याङ्जाको भकुण्डेमा सिलाई कटाई सम्बन्धी सिप हस्तान्तरण गरिएको छ। भारतीय राजदूतावास रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ नौ भकुण्डे स्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा महिलाहरूलाई सिलाई कटाई सम्बन्धी सिप हस्तान्तरण गरिएको हो। विशेष गरी भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलाहरूलाई लक्षित गरी 6 महिने सिलाई कटाई सम्बन्धी सिप सिकाउ गरिएको जिल्ला सैनिक बोर्ड पालिङका सेक्रेटरी नरबहादुर पुनले बताउनुभयो। विशेष गरी भूतपूर्व सैनिकका परिवार तथा तिनका सन्तानहरू बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले सिप सिकाउन थालेका हौं। वहाँले भन्नुभयो, आफ्नै खुट्टामा उभिने स्वावलम्बी र आत्मनिर्भर बनाउँदै आमदानीसँग जोड़नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं। सिलाई कटाई सम्बन्धी 6-6 महिनाको आधारभूत तथा एडभान्स चरणको सिपहरू जिल्ला सैनिक बोर्डमा सिकाउने गरिएको छ। यहाँबाट सिप सिकेका गृहिणी महिलाहरू केहीले व्यावसायिक रूपमा सिलाई कटाई पेशालाई अगाडि बढ़ाएर आमदानीसित जोड़िएको उहाँले बताउनुभयो। वालिङ नौ भूमरेकी बालाकुमारी कुँवरले आधारभूत चरणको 3 महिने सिप सिकेर बस्नु भएको छ। आफूले सिकेको सिपको प्रयोग गरी व्यावसायिक रूपमा अगाडि बढ़ने सोचमा कुँवर हुनुहुन्छ। घर चलाउन श्रीमानको मात्रै कमाई भन्दा पनि आफूले पनि सिलाई कटाई गरेर घर खर्च चलाउन सके राम्रो हुन्थ्यो। उहाँले भन्नुभयो, सिकेको सिपको सदुपयोग गर्दै आफ्नो आमदानीको स्रोतको रूपमा परिणत गर्ने तयारी गरिरहेकी छु। वालिङ 10 भकुण्डेकी देवी चापागाई बगालेले व्यावसायिक रूपमा सिलाई कटाई पेशा अगाडि बढ़ाउने सोचसहित यसपटक सिलाई कटाई तालिममा सहभागी हुन भएको छ। सिलाई कटाई गर्ने रूचि भए पनि विविध कारणले यसअघि सिप सिक्न पाएकी थिइन। उहाँले भन्नुभयो, यसपटक सिक्ने अवसर प्राप्त गरेकी छु, आशा र विश्वस्त पनि छु। यहाँ सिकेको सिपलाई व्यावसायिक रूपमा अगाडि बढ़ाउने संकल्प गरेकी छु। जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि 3-3 महिने र 6-6 महिने सिलाई कटाई तालिम तथा कम्प्यूटर सम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ। यसपटक सिलाई कटाईमा 20 जना महिलाहरू सहभागी छन्। कम्प्यूटर तालिममा 30 जना बालबालिका तथा विद्यार्थीहरू सहभागी रहेका छन्। इटालियन सरकारले अस्थायी रूपमा निर्माण गरिदिएको पुल जीर्ण अवस्थामा रहेको छ। स्याङ्जाको मिर्मी र गुल्मी हर्मी चौर जोड़ने रेप्कामा 2052 सालमा कालीगण्डकी जलविद्युत परियोजना ए निर्माणका क्रममा उक्त पुल इटालियन सरकारले अस्थायी रूपमा निर्माण गरिदिएको थियो। परियोजना निर्माणका लागि सामग्री ढुवानी गर्न निर्माण गरिएको सो पुल जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात स्थानीयको आग्रहमा सहजताका लागि जस्ताको तस्तै छाड़िदिएको थियो। कालीगण्डकी नदीले पुलको पिल्लरमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको छ। तत्कालीन हर्मिचौर गाविसबाट केही रकम छुट्याएर सामान्य मरमत गर्दै आएको भए पनि पछि उक्त पुलका पिल्लर नदीले कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो। बुटौल र पोखरा बजारदेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारी साधनले सो पुलको प्रयोग गर्दै आएका छन्। पुल जीर्ण भन्दा पनि सरकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहल कदमी नलिएको भन्दै सवारी धनी र स्थानीयले गुनासो गर्दै आएका छन्। जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै नागरिकको जीवधनका बारेमा कसैले पनि चासो नदेखाएको सवारी चालक र सवारी धनीले गुनासो गर्दै आएका छन्। वर्षौंदेखि जीर्ण रूपमा रहेको पुलका बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयले जनाएका छन्। आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँमा र नेताको पहुँचका आधारमा खोला नै नभएका ठाउँमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको लु 4/79/27 नम्बरको गाड़ीका सवारी चालक गगन तरामुले गुनासो गर्नुभयो। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2083/84 लागि 32,99,00,000 बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरसनले आज सोमबार प्रदेश सभामा बजेट पेश गर्नुभएको हो। यो बजेट चालू आर्थिक वर्षको भन्दा 1 अर्ब बढ़ी हो। चालू वर्ष प्रदेश सरकारले 31,97,00,000,000 रूपियाँको बजेट कार्यान्वयन गरिरहेको छ। आगामी वर्ष पूँजीगत खर्च 20,02,61,00,000, चालू खर्च 12,72,37,00,000, वित्तीय व्यवस्था 25,00,00,000 रहने अनुमान छ। बजेटको स्रोतमा नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान 7,84,82,00,000, राजस्व बाँडफाँडबाट 10,16,47,48,000 प्राप्त हुने अनुमान छ। यस्तै रोयल्टी बाँडफाँड 51,48,00,000, सशर्त अनुदान 3,93,03,00,000, समपूरक अनुदान 55,43,00,000 र विशेष अनुदान 29,54,00,000 प्राप्त हुने मन्त्री शेरसनले पेश गरेको बजेटमा उल्लेख छ। आगामी वर्ष प्रदेशको आन्तरिक राजस्व 5,84,18,52,000, चालू वर्षको नगद मौजदा 2 अर्ब र आन्तरिक ऋणबाट 1,75,00,00,000 जुट्ने अनुमान गरिएको छ। सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लागि 11,66,00,000 बजेट विनियोजन गरेको छ। प्रदेशमा राइड सियरिङको कानूनी भइसकेपछि त्यसको संस्थागत प्रबन्ध गरिने भएको छ। चालू वर्ष गण्डकी सरकारको खर्चको ग्राफ निकै कमजोर छ। आर्थिक वर्षका 11 महिना सकिँदा प्रदेश सरकारले 12,87,60,00,000 मात्र बजेट खर्चेको छ। यो वर्ष गण्डकी सरकारले 31,97,99,00,000 बजेट कार्यान्वयन गरिरहेको छ। एक महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको 40.2% मात्र बजेट खर्च भएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: साधारण सभा एवं अधिवेशनमा उपस्थित हुने बारे वालिम उद्योग वाणिज्य संघको सूचना।
3: एलिजेट 10 गते बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस वालिम उद्योग वाणिज्य संघको 19 साधारण सभा तथा 9 अधिवेशन कार्यक्रम निम्न मिति समय र स्थानमा आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थिति एवं सक्रिय सहभागिताको लागि सादर अनुरोध गर्दछौ।
2: मिति असार 12 गते शुक्रबार,
3: समय दिउँसो 12:30 बजेदेखि,
2: स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल।
3: अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ साइन्जा।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको मदानी गाउँपालिका वडा नम्बर 6 पुलकोट दहमा बसेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। गुल्मी अर्घाखाँसी र प्युठान जिल्ला बीचको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक तीनवटै जिल्लाको सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र आपसी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सो बैठक आयोजना गरिएको हो। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गहिरेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अर्घाखाँसीका प्रमुख जिल्ला अधिकारी तोया नारायण तोय नारायण सुवेदी र प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज परसाई लगायत तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीको उपस्थिति रहेको थियो। बैठकले यसअघि भएका लड़ाईहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै सीमा क्षेत्रमा हुने गैर कानूनी गतिविधि रोक्न सुरक्षा जाँचलाई आपसी समन्वयमा थप प्रभावकारी बनाउने निर्णय गरेको छ। यसका साथै जिल्लाबीच सूचना संकलन तथा आदान प्रदानलाई तीव्र बनाउने र सीमा क्षेत्रमा संचालित विकास आयोजनामा देखा परेका समस्याको समाधानमा सहजीकरण गर्ने निर्णय भएको छ। वर्षायाम नजिकै गरेको सन्दर्भमा सीमा क्षेत्रमा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, शान्ति सुरक्षा कायम गर्ने तथा खोज उद्धार एवं आपतकालीन अवस्थाका बारेमा बैठकमा गहन विश्लेषण गरिएको थियो। बैठकमा जिल्लाहरूमा हुने आपराधिक घटनाहरूको वर्तमान अवस्था र त्यसको न्यूनीकरणका उपायबारे समेत छलफल भएको थियो। अन्तर जिल्ला समन्वयलाई थप मजबूत बनाउँदै एकअर्काका असल अभ्यासलाई अनुसरण गर्ने जस्ता विविध विषयहरूमा बैठकमा गहन अन्तर्क्रिया र छलफल भएको थियो। बैठकमा सहभागी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको वर्तमान सुरक्षा अवस्था, गरिएका कामकाज र देखा परेका चुनौतीहरूका बारेमा गहन प्रस्तुति राख्नु भएको थियो। काँधमा भारी साथमा सयौंका संख्यामा वस्तुभाव, पसिनाले निथुक्क भिजेको शरीर, अनुहारमा थकान, ससाना पाठापाठी र पाडापाडी बोकेका गोठाला मध्य पहाड़ी लोकमार्गको निसीखोला र ढोरपाटन सड़कको ठाउँ ठाउँमा भेटिन्छन्। सेताम्मे भेड़ाका बथान र गाई भैंसीको हुलले सड़क नै छेकिने गरी हिँडिरहेका हुन्छन्। यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाव लेखका खर्क र बुकी पाटन उक्लिन थालेका हुन्। वर्खा शुरू भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षातको समयमा खर्क र बुकी पाटन उक्लिने गर्छन्। गत असोजमा बेसी झरेका गोठाला वस्तुभाव लिएर बुकी पाटन उक्लिन थालेका हुन्। एउटै परिवारले दर्जनौ वस्तुभाव पाल्ने हुँदा बेसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेख बेसी गरेर पशुपालन गर्दै आएका छन्। जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट लगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाव लिएर लेख उक्लिने गर्छन्। पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन्। कतिपय गोठाला जेठ दोस्रो साता नै बोकी पाटन उक्लिसके भने धेरैजसो यति बेला खर्च बोकेर लेख उक्लिन थालेका छन्। अहिले बोकी पाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ बेसी झर्छन्। बर्खाभरि लेखमा बस्ने गोठालाले असोजसम्म पुग्ने खाद्यान्न र कपड़ा बोकेर जाने गर्छन्। समुद्री सतहदेखि 3,000 देखि 4,800 मिटरको उचाइसम्मको चरण क्षेत्रमा गोठाला पुग्छन्। बुकीपाटनमा बस्ती भावका लागि पर्याप्त घाँस पाइने हुँदा महिनौ उतै बिताउने गर्छन्। लेकमा टेलिफोन र विद्युतको सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्क समेत हुँदैन। असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भए मात्रै बेसी झर्छन्। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि स्याङ्जाको भकुण्डेमा सिलाई कटाई सम्बन्धी सिप हस्तान्तरण। स्याङ्जाको मिर्मी र गुल्मी हर्मी चौर जोड्ने रेप्कामा 2052 सालमा निर्माण भएको पुल जीर्ण बन्दै र गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 लागि 32.99 करोड़ बजेट सार्वजनिक। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
8: होइन, के भयो, किन बन्द भएको हो गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 63-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
11: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नाथिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
11: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565867।
1: हार्दिक निमन्त्रणा।
12: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत संकल्पमा विक्रम सम्मत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू:
12: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
12: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा, नगर परिक्रमा एवं प्राण प्रतिष्ठा, साथै भण्डारा प्रसाद वितरण, भगवान दर्शन।
12: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन, प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
12: नोट: आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ आठ बगाले टोल,
12: मोबाइल नम्बर 98560279666, 98560401126 र 98460181136।
11: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
13: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
1: कस्तो सास गुनाको तिम्रो त,
14: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई,
11: कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
13: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।

0: के उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
1: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029 ए दिदी पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
5: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
1: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
5: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988 यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
6: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
1: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
6: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
7: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइरोइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
6: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
0: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
1: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
0: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा

0: विशेषज्ञ डाक्टर अंजु अर्याल द्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412183।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जितु सुनचादी पसल
4: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: सुख दुःखका तरेलीहरूसँग रम्दै
6: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
5: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
6: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
5: 105.4 मेगाहर्ज।
7: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 9846086005।

0: नभेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुट्यो छ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू राम धान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्चा।
1: फोन 0 63 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 63 41 200 58।
4: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0 63 41 600 96।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
2: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
3: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
2: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समिति हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केन्द्रहरू

0: लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
1: पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल कात्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलोटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबनानमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्। फणिन्द्र दाहालबाट।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरिबाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकास क्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय ज्वाइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारणबारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त

0: प्रत्युत्तर हो कि भन्ने आशंका गर्दरहेछन्। त्यसकारणले मात्र
1: अनुमान त धेरै हुन्छन्, तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
1: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन्, ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
1: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नाचिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
1: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
2: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौं।
3: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुगेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
4: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
3: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आईडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाड़ीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ त्यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
4: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर
3: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ।
5: यस समयको साथमा जितु सुनचादी पसल भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुमित न अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो अधिकुला 105.4
1: मनमा सधैं हल्ली जल्ली हुन्छ अनि खुल्दुली फ्रेन्डशिप र रिलेशनशिप खुल्दुली।

0: tragedy attracts them.
1: सुखी र सुरक्षित विवाह यो हो खुन्दुली.com. खुन्दुली.com तपाईलाई हार्दिक स्वागत छ. हामी रेडियो अधिको स्टुडियो कमेडी हाइट नारायण शर्माका बारेश्वरबाट बोलिरहेका छौं. खुन्दुली.com को आजको श्रृंखला तपाईलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्. मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्. देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com मार्फत खुन्दुली.comको श्रृंखला सुन्दै हुनुहुन्छ हाम्रो पात्रको साथमा. आज हामी केही कामका कुराकानी गर्छौं, केही फिडब्याकका कुराकानी गर्छौं. एकजना साथी हुन्छ, उहाँले हामीलाई सम्भवतः कतारबाट मेसेज पठाउनु भएको छ वाट्सएपमा. हाम्रो वाट्सएप नम्बर 98 10 81 6 10 हो. तर यस बेला तपाईँले फोन चाहिँ नगरिदिनु होला, यो फोनका लागि अलाउ छैन. तपाईँको मेसेज छ अथवा भोइस अडियो भोइसहरू केही समय पठाइदिनु होला, हामी प्रतिक्रिया समावेश गर्न सक्छौँ. तर रातभरि कहिले कहीँ त साथीहरूले दुःख दिनुहुन्छ, कति साथीहरूको नम्बरै ब्ल्याकलिस्टमा राख्नुपर्ने स्थिति पनि हुन्छ, त्यस्तो त नभइदियोस्. साथी लेख्नुभएको छ, मैले दुई तिनवटा काम सम्हालेर गरिरहेको छु तर कुनै पनि काममा सफलता भएको छैन, टेन्सन भइरहेको छ. पहिलेको अवस्थामा के गरौँ होला भनेर लेख्नु भएको छ. सबभन्दा ठूलो कुरा चाहिँ एकैपटक दुई तिनवटा काम चाहिँ नगर्नुहोस्. एकपटकमा एउटा मात्रै काम गर्नुहोस्, ठिक्क काम गर्नुहोस्, बुझेर काम गर्नुहोस्. कुनै पनि काम गर्नुभन्दा अगाडि यो काम म किन गर्दैछु, कसरी गर्दैछु, कहाँ गर्दैछु, यसका चुनौतीहरू के छन्, यसका अवसरहरू के छन्, यसका सम्भावनाहरू के छन् भन्ने कुरा बुझेर मात्रै गर्नुभयो भने त्यस्तो कामले तपाईँलाई सफलता दिन्छ. होइन भने यो गरे हुँदैन, त्यो गरे हुँदैन, त्यो गरे नि हुँदैन भनेर ऱ्यापिडली तपाईँले जब कामहरूलाई चेन्ज गर्दै जानुहुन्छ, छिटो चेन्ज गर्नुहुन्छ भने चाहिँ यो किशोरावस्थाको निर्णय जस्तै हुन्छ. जस्तो किशोरावस्थामा हाम्रो मन छिनछिनमा परिवर्तन भइरहेको हुन्छ, व्यवहार छिनछिनमा परिवर्तन भइरहेको हुन्छ, स्वभाव छिनछिनमा परिवर्तन भइरहेको हुन्छ, सपनाहरू छिनछिनमा परिवर्तन भइरहेका हुन्छन्. धेरै एकदमै छिटो हाम्रो मन र मस्तिष्कलाई अरू बाह्य कुराले एकदमै छिटो प्रभावित पारिरहेको हुन्छ. जसको पछिल्लो घटना, पछिल्लो दुर्घटना के भनौं, हिजो पहाड़मा खेलिने होली को रमझममा रमाइलो गर्दा गर्दै अन्त कति घटना घट्यो कि थाहा छैन, तर के अरे उसमा के भन्छ ललितपुरको नक्कीपोर्टमा चाहिँ दुर्घटना घट्यो अनि साथीहरूको ज्यान गयो, दुईजना साथीहरूको ज्यान गयो, जवान साथीहरूको लहलहीमा लाग्दा, पियर प्रेसरमा पर्दा, रङ्ग रमाइलो गर्दा त्यो उच्छृङ्खलतामा कन्भर्ट भयो, कसैको ज्यान गयो, परिवारमा दुःखद घटना भयो, समाजमा दुःखद घटना भयो. है यो आफूले आफूलाई नचिन्दाखेरि, आफूले आफूलाई माया गर्न नसक्दाखेरि, आफूले आफूलाई म के गर्दैछु भन्ने कुरा चाहिँ होस गुमाइदिँदाखेरि चाहिँ यस्ता दुर्घटनाहरू चाहिँ हुन सक्छन्, भएका छन्. र तपाईँको फेरि तपाईँको मेसेजमै म यता कन्भर्ट हुन्छु जान्छु. एकैपटक दुई तिनवटा काम नगरौँ, जे काम गरे पनि सम्हालेर एउटा काममा सफलता पाएपछि मात्रै अर्को काममा हात हाल्नुहोस्, अर्को काममा अनि निरन्तर काम गरिराख्नुहोस्. कामप्रति जहिले पनि इमान्दार भनिदिनुहोस्, त्यस्तो काम गर्नुहोस्. हामीले त्यस्तो काम गर्नुपर्छ जस्तो लाग्छ, जसलाई चाहिँ सोसाइटीले एक्सेप्ट गरेको छ, परिवारले एक्सेप्ट गरेको छ, होइन समाजले एक्सेप्ट गर्न नसक्ने अथवा कानूनको विपरीत कुनै काम गर्दैछ भने त्यस्तो काम, त्यस्तो कुराहरूले पनि दुर्घटना निम्ताउन सक्छ. र साथीलाई यस्तो अप्ठ्यारो परेको बेलामा आत्तिनु, अप्ठ्यारो परेको बेलामा मात्तिनु भन्दाखेरि पनि यो बेलामा आफूले आफूलाई सम्हालेर सम्हालिएर काम गर्नु जरुरी छ. कुनै कामको परिणाम अलिक ढिलो आउन सक्छ होला, ला मेरो असफलता मात्रै भयो नभन्नु. अनि अर्को महत्वपूर्ण कुरा, यो सफलता र असफलता भन्ने कुरामा चाहिँ जब हामीले आफूलाई अरूसँग तुलना गर्छौं, अरूसँग आफूलाई तुलना गर्छौं, उसको जस्तो घर भएन, उसको जस्तो गाडी भएन, उसको जस्तो मोटा जिउराल भएन, उसको जस्तो के अरे मेरो यो उन्नति प्रगति भएन भनेर जब हामी अरूसँग आफूलाई तुलना गर्छौँ त्यति बेला पनि आफूले आफूलाई कमजोर भएको महसुस गर्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँ जस्तो हुनुहुन्छ त्यसैलाई स्वीकार गर्नुहोस् र तपाईँले जे काम गर्नुपर्ने हो त्यही काम गरिदिनुहोस् है। काममा कुनै पनि काममा बेइमानी नगरिदिनुहोस्। कुनै पनि काममा कहिलेकाहीँ के हुन्छ छिट्टो पैसा कमाउने छिट्टो आमदानी गर्ने नाममा बहानामा चाहिँ हामी अलिकति आत्तिन्छौँ अलिकति मात्तिन्छौँ जस्तो छिट्टो कमाई हुन्छ भनेर भनौँ न पछिल्लो समयमा यो वैदेशिक रोजगारमा होइन मान्छेले पत्याइहाल्छ विश्वास गरिहाल्छ भनेर यसले इल्लिगल्ली कानुनको विपरीत मान्छेले विदेश वैदेशिक रोजगारमा पठाइयो भने काम गर्न लगाइयो भने त्यो दुर्घटनाहरू निम्ति आउन सक्छ। त्यसैले कुनै पनि काम गर्दा सोचेर विचार गरेर मनन गरेर काम गर्नु अनि निरन्तरता दिनुहोस् अनि हरेक असफलताहरूले तपाईँलाई सफलता सिकाइरहेको हुन्छ। हरेक असफलताले तपाईँलाई सफलता सिकाइरहेको हुन्छ। त्यही भएर हरेक असफलता नै मेरो सफलता हो है हरेक असफलताहरूले नै मलाई सफलता सिकाउँछ है भन्ने हिसाबले चाहिँ त्यसलाई सिकाइको रूपमा लिनुभयो भने चाहिँ अगाडि बढ्न महत्व राख्छ अगाडि बढ्न मद्दत गर्छ जस्तो लाग्छ। रेडियो अर्डिको स्टुडियो कमेडी हाइट नारायण शर्माको बानेश्वरबाट बोलिरहेका छौँ। झ्याल टोकाको छुक्को लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्। सकारात्मक सोच र सकारात्मक व्यवहारले हामीलाई सकारात्मक नै हुन सिकाउँछ है हामीलाई नकारात्मक हुन सिकाउँदैन। र खुल्लुली डट कम प्रति तपाईँको कुनै गुनासो छ सल्लाह छ प्रतिक्रियाहरू छ केही भन्नु पर्नेछ भने चाहिँ तपाईँले हामीलाई हाम्रो के भन्छ खुल्लु डट कमको पोडकास्टमा तपाईँले गएर खुल्लु डट कम हेर्नुभयो भने अनि सुन्नुभयो भने त्यो पाइ देखि नै हाल्नुहुन्छ सजिलै अनि हामीलाई प्रतिक्रियाहरू दिनुहोला। हाम्रो पात्रको प्रस्तुति खुल्लुली डट कम मैले तपाईँको प्रतिक्रियाहरू पनि हेर्न खोजिरहेको छु। तपाईँका प्रतिक्रियाहरू के छन् भने हामीलाई पठाउनुहोला। एक किसिम तपाईँको कुरा अल्मलियामा जोड्न कोसिस गरिरहेको छ। खुल्लु डट कम मात्र होइन रेडियोहरूलाई विभिन्न ठाउँबाट सुनेर धेरै कुराका साथीहरूलाई प्रतिक्रिया दिनुभएको छ। यो प्रतिक्रियाका लागि पनि हामी सबै साथीलाई हार्दिक नमन गर्न चाहन्छौ। देशैभरिबाट देश बाहिरबाट धेरै साथीहरू हुन्छ जसले हामीलाई सुन्नुभएको छ। वालिङबाट वाओ वन लेख्नुभएको छ, मलाई रेडियोमा काम गर्न धेरै मन छ तर कसरी र के चाहिन्छ यसको लागि भनेर जेसन राईले हामीलाई खबर पठाउनु भएको छ। जेसन राई तपाईँलाई सबभन्दा ठुलो कुरा चाहिँ रेडियोमा किन काम गर्नु मन लाग्यो त्यसलाई आफूलाई एउटा सोच्नु, रेडियोमा काम गरे तपाईँ के बन्न खोज्नुहुन्छ के कस्तो रेडियो कर्मी बन्न खोज्दैनुहुन्छ त्यो पनि सोच्नुहोस्। रेडियोभित्र तपाईँ धेरै जस्तो रेडियो प्राविधिक बन्न सक्नुहोला, रेडियो कार्यक्रम प्रस्तुता बन्न सक्नुहोला अनि रेडियोमा रेडियोको प्रोग्राम प्रड्युसर रेडियोभित्रको कार्यक्रम निर्माण गर्ने कन्सेप्ट डिजाइन गर्न सक्नुहोला, रेडियो विज्ञापनहरू बनाउन सक्नुहोला होइन रेडियोलाई अझ तपाईँको यो टाइपबाट काम गर्न सकिन्छ कि आजभन्दा रेडियो सुन्ने मात्रै छैन रेडियो डिजिटल प्लेटफर्महरूमा पनि छ त्योबाट डिजिटल प्लेटफर्ममा रेडियोलाई यसरी सुन्न सकिन्छ भन्ने पनि छ कि होइन तपाईँसँग के आइडिया छ तपाईँको आइडिया तपाईँको घर नजिकैको कुनै रेडियो स्टेसनमा गएर दिनुभयो भने राम्रो आइडिया भने सबै रेडियो कर्मी साथीले एक्सेप्ट गर्न सकिहाल्नुहुन्छ। हामी पनि त्यस्तो केही तपाईँको आइडिया छ भने तपाईँसँग कुनै कन्सेप्ट छ भने हामी त्यसलाई एक्सेप्ट गर्न सक्छौँ नि त। अर्को साथी हुनुहुन्छ रविन पालपाली हेलो भनेर लेख्नु भएको छ। विवेक रोय हुनुहुन्छ तपाईँलाई नमस्कार। ईश्वर कटेल साथीले पठाउनु भएको छ फेस हाम्रो पात्र एपमा, म त पोखराबाट है हजुर लेख्नु भएको छ। विपिन जोशी कता छन् उनलाई सम्झिनु र सम्झिनु बाँड सबै छिटो भनेर अर्को साथीको प्रतिक्रिया हामी यहाँ पाएका छौँ। यो प्रतिक्रियाका लागि सम्झनाका लागि सबै साथीहरूलाई शुभकामना र के अरे भनिहाल्यो इशान श्रेष्ठले इजरायलबाट खुल्लो रकम सुन्दै सुमै आएको छु भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद साथीहरू जसले जहाँबाट हामीलाई सम्झिनु भएको छ, सबैप्रति हार्दिक नमन। तपाईँको मनमा पनि खुल्लुलीहरू छन्, जिज्ञासाहरू छन्, प्रश्नहरू छन्, केही प्रतिक्रियाहरू छन् भने हामीलाई तपाईँले हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली एकदम सजिलो छ, facebook.com/खुल्लुली पेजमा लगइन गरेर प्रतिक्रियाहरू सल्लाह सुझावहरू दिन सक्नुहुन्छ। अनि त्यसै गरी अहिले रेडियो अडियो एफएम 106.3 युट्युब च्यानलमा पनि खुल्लुली.comको श्रृङ्खलाहरू सुन्न सकिन्छ, सुनेर प्रतिक्रियाहरू पनि दिनुहोला। हामी तपाईँका प्रतिक्रियाहरू सल्लाह सुझावको जहिले पनि हार्दिक स्वागत गरिरहेका हुन्छौँ। खुल्लुली.comको साथमा रहनुहोला।
0: रेडियोमा देशैभरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी। सुनौ बुझौ बुझौ सुनौ कन्फ्युजन क्या सोलुसन Welcome to the movie world. To learn filmmaking, Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
2: action,
0: acting, cinematography, sound and editing.
3: Samparka number 01-4798-188 4798-188.
0: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
3: Everest Film Academy, Naya Baneswar, Min Bhavan.
4: Kunduli!

0: झ्याल ढोकाको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउन नबिर्सनुहोस्। सकारात्मक सोच र सकारात्मक व्यवहारले हामीलाई उन्नति र प्रगति गर्न सघाउँछ जस्तो लाग्छ। गैरी गाउँ रमाइलो शीतल बस्तीको साथीको हामीले जिज्ञासा अस्ति नै पनि पढिसकेको तपाईँ सबै साथीलाई हार्दिक नमन। यो बीचमा आज हामी एउटा नाटक जोड्दैछौ खुल्लो लड्कामा। रविन्द्रजी रेडी हुनुहुन्छ स्टुडियोमा, रविन्द्र र म दिपेन्द्र छौ। नाटकको प्रस्तुति खुल्लो लड्कामा।
1: महेश, आज भोलि मेरो मनमा किन यस्तो कुराहरू मात्रै खेल्छ होला? बुवा आमासँग ग्याप भयो जस्तो, उहाँहरूसँग कुरै नमिलेको जस्तो, खै आफै आफैसँग हराए जस्तो, कस्तो दिक्क लाग्छ भने।
2: यही त टिनेज हुनु करिश्मा।
1: तर जति बेला पनि बुवा आमा मसँग नेगेटिभ भएको देख्छु, उहाँहरूले राम्रै कुरा गर्नुहुन्छ त होला, तर म चाहिँ किन नेगेटिभ भएको छु जस्तो पनि लाग्छ। होइन, फेरि सोध्छु, मेरै कुरा बुवा आमाले नबुझिदिनु भएको हो कि? साँच्चै गाह्रो भएको छ महेश।
2: तेरिका, यो उमेरमा हुने स्वाभाविक चेन्ज हो क्या करिश्मा?
1: तिमीलाई पनि त्यस्तै हुन्छ?
2: ठ्याक्कै त्यस्तै त होइन, तर परिवर्तन त भइहाल्छ नि। अलि बढी केटी मान्छेलाई गाह्रो हुन्छ कि जस्तो चाहिँ लाग्छ। भन्नाले अघि तिमीले भने जस्तो छोरीको क्यारेक्टरमा चाहिँ परिवार र छरछिमेकले अलि बढी चासो र शङ्का गर्छन् कि?
1: त्यही त म भन्दैछु त महेश, मलाई बुवा आमाले माया गर्नुहुन्छ त थाहा छ, तर आजभोलि माया भन्दा पनि शङ्का बढी गर्नुभएको हो कि जस्तो लाग्छ। हेयर स्टाइलमा किचकिच, कपडा किन्न जाँदा पनि किचकिच, मोबाइल चलाउँदा पनि किचकिच, मैले बढी शङ्का गरेको कि बुवा आमाको शङ्का बढी? साँच्चै टेन्सन भइरहेको छ महेश।
2: टिनेजमा सबैलाई यस्तै हो करिश्मा, बिस्तारै सबै ठिक हुन्छ।
1: तर तिमीले त कस्तो हल्का रूपमा लिइरहेका छौ, सायद छोरा मान्छे भएर होला है।
2: एउटा त्यो पनि हुन सक्छ, अर्को चाहिँ तिमी भन्दा म दुई ब्याच अगाडि छु। तिमीले आज जे भोगिरहेकी छौ मैले केटाको रूपमा दुई वर्ष अगाडि सबै भोगिसकेँ। आजको भोगाई अझै फरक छ करिश्मा।
1: त्यसो भए अझै गाह्रो दिन आउनै बाँकी छ महेश। तिमीलाई थाहै छ नि हिजो मेरो घरमा के भयो भन्ने कुरा।
2: के भयो र करिश्मा?
1: के भयो भयो।
3: यस बेला भइसक्यो, अझै पत्तो छैन।
4: ए कल्पना, तँलाई करिश्माले फोन गरेका छैन? आजभोलि कहाँ जान्छ त्यो केटी?
3: सधैँ घर ढिलो आउँछ।
5: अब मलाई के थाहा, ट्युसन स्युसन एक्स्ट्रा क्लास के होला, मलाई त केही पनि भनेकी छैन त।
4: अब घरकी आमालाई नै बढेको छोरीको वास्ता छैन, अनि किन टाउकोमा नटेकुन् त? अब छोरी धेरै नै ठुली भइसकेकी छे, अलि विचार गर क्या।
5: धेरै शङ्का पनि गर्नुहुन्न है।
4: त्यही भनेर बस, कुन दिनमा नाक काटेर आउँछ अनि थाहा हुन्छ।
5: ऊ त्यही पनि आइहाले नि छोरी, ढिलो आएस् त छोरी।
4: ए करिश्मा, यता आइज। त स्कुल छुट्टी भएपछि कहाँ जान्छेस? टाइममै घर आउनु पर्दैन।
1: आई त राछु नि बुवा, स्कुल छुट्टी भएपछि कहाँ गएको देख्नु भयो र? कहाँ जानु, घरै आउँछु नि।
4: आज कति बजे घर आइस? घडी हेर्दै एकचोटि।
1: ए आज त अलिकति त्यो क्लास सकिएपछि पनि सरले म्याथको प्र्याक्टिस गराउन थाल्नुभयो अनि।
4: के हो प्र्याक्टिस हो, मैले पनि बुझ्दैछु। तेरो बाबुलाई धेरै छक्क्याउन नखोज है, जे भए पनि जमानाको फौजी मान्छे हुँ।
1: मैले के छक्याउन खोजेको छु र?
4: ल, स्कुलमा त ढिलो छुट्टी भयो मान, तर मोटरसाइकलमा आउँदा त घर चाँडै आउनुपर्छ नि। कसको मोटरसाइकलमा चढ्न थालेको छ भन् त?
1: फेरि कसले के भन्यो तपाईँलाई?
4: मलाई डाँटन नखोज है करिश्मा। त्यो दीपकसँग तेरो के चलेको छ, के सम्बन्ध हो त्यसको?
1: दीपक
4: मलाई झुक्याउन खोज्छ, त्यो दरबार फेन्सी स्टोरको साउ झपेन्द्रको छोरासँग हेर्दैमा टोले गुण्डा जस्तो लाग्छ मलाई त। त्यो यो फौजी बाबुलाई धेर छक्काउन नखोज है करिश्मा।
1: मैले कहाँ, कहिले, धक्याउनु खोजेको छु र बुवा जहिले पनि शङ्का मात्रै गर्नुहुन्छ बाटोमा आउँदै गर्दा जाने हो बहिनी भन्यो मैले अनि यसमा ठुलो कुरा के छ र
4: भौजीसँग वार्ता बोल्दैछ अझ जाम बहिनी भन्यो आए भन्छ
1: होइन तपाईँले के गर्न खोजे कस्तो कुरै नबुझे त्यत्तिकै शङ्का गर्ने मेरो मोबाइल तपाईँलाई किन चाहियो
4: किन चाहियो खोइतले
1: के गरे बुवा
4: तपाईँ लिएन यताले
5: अरे के गरे यत्रो बढेकी छोरीलाई हे भगवान राम्रोसित सोधेको भए पनि त हुन्थ्यो नि
4: त नकराए तैँले पनि भेटलिस फेरि अहिले तैँले माया गरेर फुल फुलाउँदा फुल फुलाउँदा यसले नाक काट्न थालिसकेको थाहा छैन अझ यसलाई त जाम भन्यो हिँडे अरे आजदेखि मोबाइल बोक्न पर्दैन गएर भित्र जा यहाँ भोलिबाट बिहानै सिधै स्कुल स्कुलबाट सिधै छुट्टी हुने बित्तिकै घर बाहिर कतै लखर लखर हिँड्या देखे मात्रै भने देखे होइन सुने मात्र भने पनि खुट्टा भात्किन्छु त्यसको म
5: मायाले छोरीसँग कहिल्यै बोल्न जानुभएको छैन है तपाईँले कहिले उसको पढाइ लेखाइका बारेमा चासो राख्नु भएको थियो र आज अरूले के भने भन्नेमा छोरीलाई यस्तो व्यवहार देखाउनुहुन्छ बिचरा उमेर हो पहिले सँगै पढेका साथी बाटोमा आउँदा भेट भयो होला जाउँ भन्यो होला दीपकले आई के गल्ती गरे कि तर आजको दिनमा टिन एजका केटाकेटीसँग यसरी कुरा चल्छ र भने दिनु मोबाइल अरूले त जे पनि भन्छन् नि अरूका कुरा सुनेर पनि छोरीलाई यस्तो हप्पी धप्पी गर्ने हो छोरी ए नानी गरिस्मा कता गई ए छोरी

देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.radio.com मा तपाई र हामी अहिले खुल्लु.com छौं, हाम्रो पात्रको प्रस्तुति हो। र खुल्लु.com श्रृंखला मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्नो आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। नाटकको श्रृंखला खुल्लु.com मा बाँकी नै छ, सुन्दै रहनुहोला।

0: हामीले प्रस्तुत गरिरहेका सामग्रीहरूमा तपाईँले आफूले आफूलाई भेटाउनुहुन्छ भेटाउनुहुन्छ या भेटाउनुहुन्न, पाउनुहुन्छ या पाउनुहुन्न, तपाईसँग तपाईँको तपाईँको तपाईँ अथवा तपाईँको घर वरिपरिको कथाको लड्कामा जोडिन्छ या जोडिन्न। हामीले कहिले हामीले हामीले समावेश गरिरहेका सामग्रीहरू चाहिँ जोडिनै भनेर हो र यी बीचमा कुराकानी गरिहालौं। एघारको बाह्रको र एसईको तयारी साथीले गर्दै हुनुहुन्छ होला, रमाधम स्कूलमा अहिले एक्जामिनेसनहरू चलिरहेको छ, कतिको एक्जाम सकियो, कतिको एक्जाम बाँकी छ, कति दिनै हुन्छ, एक्जामको तयारी कसरी गर्दै हुन्छ, एकदम सिम्पल तरिका, सबैको आफआफ्नो तरिका हुन्छ होला, पढ्ने तरिका आफआफ्नै हुन्छ होला, थोरै कुराकानी गरिहालौँ यो बीचमा। कसैले ओछ्यानमा एकदम घोप्टिएर मजाले पढ्ने बानी हुन्छ, कसैले सुमधुर यस्तो सामान्य म्युजिक लगाएर पढ्ने बानी हुन्छ, कसैको टेलिभिजन खुलेरै पढ्ने बानी हुन्छ, है, पढ्ने बानी आआफ्नो हुन्छ, आआफ्नो तरिका हुन्छ, आआफ्नो सोचाइ आआफ्नो बुझाइ भएको जस्तै आआफ्नो तपाईँको बानी कस्तो छ एउटा कुरा, र अर्को कुरा चाहिँ पढ्ने कुरालाई समस्याको रूपमा, वर्णनको रूपमा, बोझको रूपमा नलिइदिनुहोस्। तरिका पढ्नुहुन्छ भनेर पढियो भने त्यो पढाइ मन र मस्तिष्कमा घुस्दैन। मैले पढ्दैछु र मैले पढेको कुरा यो पढेको किन हो भन्दाखेरि मैले आज मेहनत गरेर पढाएँ भने पढेपछि मेरा मैले यो कुरा पढाएँ भने चाहिँ यो कुरा सम्भावनाका ढोकाहरू खुल्छन् हो। मैले एसई राम्रोसँग नम्बर ल्याएर पढेँ भने मैले पढ्न पाउँछु, मैले एघार बाह्र राम्रोसँग पढेँ भने मैले यो कुरा पढ्न पाउँछु भन्ने होला। होइन, पढ्न मनै छैन भने तपाईँलाई गर्न मन चाहिँ के छ? सप्तकोशी गएर माछा मार्न मन छ, अथवा कोशी सुनकोशीतिर माछा मार्न मन छ, पौडी खेल्न मन छ, पौडी खेलाडी बन्न मन छ, होइन, कुनै कलाकार बन्न मन छ, हो, सिनेमा हलमा जात्रा महाजात्रा चलिरहेको छ, त्यो महाजात्रा हेर्दाखेरि महाजात्रा कस्तो छ, कस्तो बन्यो, कति पैसा कमायो, त्यो फरक कुरा हो। तर रविन्द्र झाले अभिनय गरिरहँदाखेरि उनको अभिनयको मूल्य कति हो, अथवा उनले उनले उनले अभिनय पढे कि सिके अथवा इनबिल थियो, होइन, यो पढाइलाई लिएर पनि तपाईँले बल जस्ती पढ्नका लागि पढ्न भन्दा पनि मैले पढेँ भने पढाइका समा पढाइपछि सम्भावनाका ढोकाहरू खुल्छन्, र मैले पढ्नु भनेको मैले बुझ्नु हो, मैले सिक्नु हो भन्ने कुरा पनि ख्याल राख्नुभयो भने चाहिँ सायद आगामी दिनमा उन्नति र प्रगति हुन्छ। तर बुवा आमाका लागि पढ्दिने, छरछिमेकीका लागि पढ्दिने, आफन्तका लागि पढ्दिने, अरूका लागि पढ्दैछु भने जस्तो तपाईँलाई फिल हुन्छ भने चाहिँ त्यो तपाईँको गल्ती हो, त्यो तपाईँको कमजोरी हो, तपाईँले गर्ने आफ्नै लागि हो। तपाईँ नेपाल प्रहरीमा जाहिर खाइराख्नुभएको छ, राष्ट्रको सेवा गर्नु होइन होला, तपाईँको कामले राष्ट्र सेवा हुन्छ होला, पहिलो काम तपाईँले आफैले गर्नुभएको, नेपाल प्रहरीमा काम गर्दै गर्दा तपाईँ इमान्दार पूर्वक तपाईँले काम गर्नुभयो भने तपाईँको छिट छिटो प्रमोसन हुन सक्छ, ग्रेड बढ्न सक्ला, होइन, छ नि त्यहाँभित्र। तपाईँ नेपाल आर्मीमा काम गर्दै हुनुहुन्छ, तपाईँ शिक्षक हुनुहुन्छ, तपाईँको काम पढाउने काम हो, विद्यार्थीलाई इमान्दार पूर्वक तपाईँले काम पढाउनु भएको छ भने सबैभन्दा ठूलो कुरो त्यो मैले इमान्दार पूर्वक पढाएको छु है भन्ने कुरामा तपाईँलाई आत्मसन्तुष्टि हुन्छ, आफ्नै मन उच्च मनोबल हुन्छ, आफैलाई खुसी बन्छ, आफै खुसी हुने माहौल क्रिएट हुन्छ। त्यसैले साथीहरूसँग अनुरोध चाहिँ के भने तपाईँ जे काम गर्दै हुनुहुन्छ अरूका लागि गर्नुभएको होइन, तपाईँले आफ्नो लागि गर्नुभएको मेहनत हो, त्यो मेहनतको आउने परिणामले तपाईँलाई नै हँसाउँछ, तपाईँलाई नै खुसी बनाउँछ। तर आफूले गर्नुपर्ने काममा तपाईँ नेग्लिजेन्स गर्नुभयो, हिलचक्राई गर्नुभयो, कमजोरीहरू गर्नुभयो भने त्यसले तपाईँलाई नै तपाईँ आफैलाई कमजोर बनाउँछ, तपाईँ आफैलाई अस्वस्थ बनाउँछ, तपाईँ आफैलाई चिन्तन एकदम चिन्तामग्न बनाउँछ है। त्यसैले यो काम गर्न पाउनु कुरालाई जस्तो पढ्न पाउनु भएको छ नि तपाईँले, बुवा आमाले फी तिर्दिनु भएको छ होला, अथवा आफैले मलाई एकजना भाइलाई सम्झिन्छु, उनलाई मैले खास खुल्लो लड्कामा बोलाउन खोजेको, उनको व्यस्तताले गर्दा हो, हिजो बोलाउनु पर्ने छ, हिजो पनि बोलाउनु पाइएन, बिर्सिदिएँ मैले पनि। राजेन्द्र सापकोटा भन्ने एकजना भाइ हुन्छ, म उनलाई एकदमै हार्दिक नमन गर्छु। धेरै पहिला खुल्लो लड्कोमा हामीले इन्टरभ्यूको लागि पनि बोलाएको हो। राजेन्द्र भाइ अहिले अख्तियार अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नुहुन्छ, अनि भन्न मिल्छ मिल्दैन थाहा छैन, मैले राजेन्द्र भन्ने तपाईँलाई खुल्लो लड्कोमै ल्याउने विचार छ, यो त ठुलो कुरो होइन जस्तो लाग्छ मैले भनेको। राजेन्द्र काभ्रे सिन्धुपाल्चोकको साथी हुनुहुन्छ, मैले भेट्दाखेरि आजभन्दा झन्झन् 10-15 वर्ष अगाडि भेटे होला। भरतनाथ चाहिँ स्कुलमा पढ्नुहुन्थ्यो, एउटा घरेलु श्रमिकको रूपमा बुद्धनगरमा काम गर्नुहुन्थ्यो, र अस्ति बिचमा मैले कुराकानी गर्दा आजभन्दा लगभग 1 महिना अगाडि कुरा गर्दा राजेन्द्र कता हुनुहुन्छ भन्दाखेरि बसाइ कता छ अनि बुद्धनगरमा छ त अनि कहाँ कुनै ठाउँमा हो दाइ भनेर भन्नुभयो क्या, क्या प्राउड फिल भयो अनि मलाई। अनि त्यो बेलामा पनि आजभन्दा 12-15 वर्ष अगाडि राजेन्द्रले खुल्लो लड्कामा आएर कुराकानी गर्दाखेरि पनि भन्नुहुन्थ्यो कि म कसैको घरमा बसेर काम गर्छु, मेहनत गर्छु, भात पकाउँछु, भाँडा माझ्छु, अनि म गाउँबाट आएको मान्छे, अनि सर म्याडम एउटा परिवारमा एउटा परिवारको लागि भात पकाउँछु, भाँडा माझ्छु, धुँदा सक्छु, त्यसपछि स्कुल जान्छु, स्कुलबाट फर्केर आउँछु, फेरि घरको गराजै काम गर्छु, किचनको काम गर्छु, भाँडा माझ्छु, खाना पकाउँछु, सबै कुरा गर्छु, फेरि म फेरि पढ्छु। मलाई गर्व लाग्छ कि म पढ्छु, म घरेलु श्रमिक हुँ, म श्रम गरेर मैले पढिरहेको छु भन्दाखेरि मलाई गर्व लाग्छ भनेर भन्नुहुन्थ्यो कि उहाँले। अनि अस्ति बाटोमा सायद ठ्याक्कै 1 वर्ष अगाडि कता होलीमा त्यही मलाई चिन्नुभयो भनेर, बानेश्वरको होलीमा हामीले मनाइरहेको बेलामा उहाँले भन्नुभयो, मलाई गाह्रो भयो भने म राजेन्द्र साहबकोट दाइ राजेन्द्र साहबकोट भाइ भन्ने भाइ दाइ भनेर भन्नुभयो, क्या कस्तो खुसी लाग्यो क्या। त्यही भएर पढ्दाखेरि सम्भावनाका ढोकाहरू खुल्छन् र त्यही अनुसारको पढ्नु पर्यो हामीले है। अनि जस्तो तपाईँ चार्टर्ड अकाउन्टेन्ट पढ्नुभयो भने प्रोफेसनल कोर्स हो, भनौँ न अहिले तपाईँको प्लस टू राम्रो भयो भने चार्टर्ड अकाउन्टेन्ट सिप पढ्ने रहर छ कि होइन, म पढ्दिनँ एससी पछि पढ्दिनँ अथवा एससी नै पढ्दिनँ, तर यो समय चाहिँ म अरू कुरा सिप सिक्छु छ नि त। एसई पास नहुने साथीले केही पनि गर्न नसक्ने भन्ने साह्रो छैन नि त, प्लम्बिङको काम गर्न सक्नुहुन्छ, हातको सिप होला, कसैसँग बुद्धिको सिप होला, दिमाग लगाउने काम होला, कसै कसैको त हातको कला हुन्छ होला नि त। रेडियो अडियोको स्टुडियोमा एउटा दुईटा मूर्ति छ, आदरणीय मदन दाई र हरि दाईको, अनि यो मूर्ति चाहिँ विकल्प प्रजापतिले बनाउनु भएको है, यस्तो राम्रो स्किल छ उहाँको यो मूर्ति बनाउनुको लागि, यस्तो राम्रो दुरुस्त बनाउनु भएको छ यो मूर्ति। यो मूर्ति बनाउनुको लागि चाहिँ अब भनौँ न अङ्ग्रेजीमा मास्टर्स गर्नु पर्दैन, पीएचडी गर्नु पर्दैन, यो स्किलका लागि, यो सिपका लागि उहाँले अब विकल्पसँग एउटा भिन्न किसिमको क्षमता भयो, उहाँले आर्ट के अरे मूर्ति बनाउने कला भयो, कसैसँग चित्रकला होला, कसैसँग पौडी खेल्ने कला होला, कसैसँग यो इन्स्ट्रुमेन्टहरू बाजा बजाउने कला होला, बाजा बजाएरै मात्रै काठमाडौँका विभिन्न स्टुडियोमा बाजा बजाएरै मात्रै तपाईँ काठमाडौँमा र नेपालको जुनसुकै ठाउँमा चाहिँ घरझम गरेर बसाउन सक्नुहुन्छ है। बाँसुरी बजाएर, मादल बजाएर, मुर्चुङ्गा बजाएर, ढोलक बजाएर, तबला बजाएर हो छ नि बाजाहरू, बाजाका विभिन्न प्रकार छन्, गाउने मात्रै होइन, नाच्ने मात्रै होइन, अभिनय गर्ने मात्रै होइन, कलाभित्र पनि थुप्रै विधाहरू छन्, ती विधाहरूलाई लिन सक्नुहुन्छ। त्यसले गर्दाखेरि पढ्ने कुरामा अल्छी गर्ने कुरा अरूको लागि पढेर को ठुलो भएछ, हात्ती ठुलो भएर भन्ने पनि होला, नपढेर कमिला सानो पनि नभएको होइन होला, तर पढ्दाखेरि अवसरका ढोकाहरू खुल्छन्, यो चाहिँ ज्ञान दियो। रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट हामी बोलिरहेका छौँ। स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र। आजको खुल्लो लटकमको श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन परे भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.eradio.com हाम्रो पात्र हो, र युट्युबमा तपाईँले खुल्लुरी.com अथवा एफएम अथवा रेडियो अडियो 106.3 MHz युट्युब च्यानलमा पनि खुल्लुरी.comको यो अडियोहरू सुन्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ। एक किसिमपछि आउनेछौ खुल्लुरी.comको साथमा र हनुमाला यस्ता कुरालाई हो हरेक रात बजे सुनो। हामीले अघि नै पनि भनेका थियौं खुल्दुली डट कमको आजको श्रृंखलामा नाटक बाँकी नै छ। यहाँनिर फेरि हामी रविन्द्रसँग रिक्वेस्ट गर्छौ र नाटक जोडौं नाटकीय प्रस्तुति प्रस्तुत गरेको नाटकको नाटकका कलाकारको नाटकले प्रस्तुत गरेको कथाले तपाईँको मन जोडिन्छ कि जोडिन्छ, तपाईँको समाज जोडिन्छ कि जोडिन्छ, तपाईँको परिवेश जोडिन्छ कि जोडिन्छ भन्ने मात्र हो। जोडियोस् हाम्रो कामना नाटक।
1: होइन अमित, यो हाम्रै घरको डिजाइन हो त, यस्तो राम्रो चिटिक्कको घर बन्छ त भने हाम्रो जग्गामा। जग्गा हेर्दा त यस्तो घर बन्ला जस्तो मलाई पटक्कै लाग्थेन। ए अमित, यो हाम्रै जग्गामा बन्ने घर हो त भने के अर्कै घरको डिजाइन हो यो?
2: बुवाले मलाई जिस्काउनु भएको हो कि साँच्चै नपत्याउनु भएको हो कि फुर्काउनलाई यस्तो कुरा गर्नुभएको हो? बुवा ढुक्क आउनुहोस्, सिभिल इन्जिनियरिङमा गोल्ड मेडलिस्ट हो तपाईँको छोरा। यस्ता संयोगको घरको डिजाइन भनिसकेको छु मैले।
1: गुड, आज चाहिँ छोराको पढाइप्रति मलाई पनि विश्वास बढेर आयो। सबै कुरा चिटिक्क, घरमा जे जे चाहिन्छ त्यो सबै पुरा छ।
3: मलाई चाहिँ पूजा कोठा अलिकति सानो भयो कि जस्तो लागिरहेछ।
1: 7x8 कोठा छ, यहाँभन्दा कत्रो चाहिन्छ हो बुढी पूजा कोठा? पूजा कोठामा फुटबल त खेल्ने होइन होला नि त।
3: त्यो भने कत्रो हुन्छ? यो स्टोर रुम जत्रै हो कि कत्रो हुन्छ?
2: ढुक्क हुनुहोस् आमा, तपाईँले मजाले पूजा गर्न मिल्छ। यो स्टोर भन्दा चाहिँ यो भन्दा यत्रो यत्रो आमा।
3: ए ल ठिक छ, अनि किचन चाहिँ?
1: यता हेर्न, ठ्याक्कै वास्तु मिलाएर बनाएछ छोराले घरको डिजाइन। ठ्याक्कै दक्षिण पूर्व कर्नर आग्नेय कोणमै किचन छ, ईशान कोणमा पूजा कोठा, पश्चिम र उत्तर कर्नरमा भर्याङ। तिमीहरूले त वास्तु पनि पढ्नु पर्छ कि क्या हो छोरा?
2: सजिलो छैन नि बुवा काम गरेर खानलाई, घरको डिजाइन नक्सा मन पर्यो होइन त बुवा? आमा केही छ भने भन्नु है अझै पनि।
3: मूल ढोका पूर्व फर्क्यो, लिभिङ त्यो भयो, बेडरुम त्यो भयो, त्यो त्यो त्यो त्यो पनि ठिक छ। मलाई चाहिँ अलिकति खड्किएको कुरा हेर्नु है, घर भन्ने कुरो बारम्बार बनाइँदैन, माथि 2 कोठा थपेर घर चाहिँ 2.5 तलाकै बनाउने हो कि के भन्नुहुन्छ तपाईँ?
1: जग्गा किन्ने, घर बनाउने, कस्तो डिजाइनको बनाउने, सबै प्लान छोराको। मलाई के भन्छस् है, पैसा खर्च गरेर बनाउने उसैले हो, उसैलाई भन्न।
2: आमाले भनेको कुरा पनि ठिकै हो हुनलाई त।
1: सोच है सोच केटा, बहिनी विदेशमा छ, फर्केपछि बिहे गरिदिनुहोस्। कहिले काहीँ आउँदा बहिनी ज्वाइँको लागि पनि कोठा चाहिएला नि, पाहुना पासा आउलान्, अर्को पनि चाहियो।
3: यसकै बिहे भएको छैन, कतिवटा घर बनाउँछस्? छोराछोरी जन्मिएलान्, यति कोठाले पुग्ला त?
2: फेरि यसो त्यसो बिहेकै कुरा हुँदा हुँदा अब कुरा चाहिँ नाति नातिनासम्म पनि पुग्न थालिसक्यो। सकिएन बा सकिएन यी बुढाबुढीलाई।
3: अनि के त, उमेर पुगेकै छ, पढाइ सकिएकै छ, काम पनि छ, दाम पनि छ। अब हाम्रो घरमा नभएको भनेको एउटी बुहारी त हो नि। अब यति राम्रो घर बनाएपछि एउटी बुहारी पनि त भित्रै हाले भयो नि।
1: अहिले चाहिँ आमाले मिलाएर कुरा गरी है। सुन छोरा, तैँले बनाएको घर प्लानिङ वा डिजाइन र आमाले तयार पारेको पारिवारिक प्लानिङ मलाई चाहिँ दुवै ठिक लाग्यो। कि तेरो कोही गर्लफ्रेन्ड छ भने भन है, होइन भने अब चाहिँ बुहारी खोज्छौँ हामी।
2: कहाँको कुरा कहाँ लगेर जोड्न सके मेरो आमा बाले? ओ माई गड, बाबा त मैले पाएकै हो। दिपक राजगिरीले भेट्यो भने छक्का पन्जा 4 कथा हाम्रै बाबालाई लेख्न भन्थ्यो होला। आइडिया र ट्विस्ट पनि कति आएको
3: बाबु। आज मलाई नढाटेर नलुकाइकन भन त, तेरो कोही केटी छ कि छैन? ओ बाबु,
2: आमा हजुरलाई थाहा छ त।
1: ए आमाले भेटिसक्यो कि छ, चिन्जान पनि छ? तिमीहरूले मलाई चाहिँ लुकाएर राखेको होइन त?
2: तेरिका बुवाले फेरि उल्टो बुझ्नुभयो क्या, म कस्तो छु, मेरो आनी बानी कस्तो छ, भन्ने सबै कुराहरू त हजुरहरूले चिन्नु भएकै छ नि। कोही केटी साथी भए त मैले चिनाइहाल्थेँ नि भन्न खोजेको क्या बुवा, कुरा बुझ्नु न।
3: भइगयो नि, अघि बुवाले भने जस्तै तैँले बनाएको घरको डिजाइन हामीलाई मन पर्यो। घर बनाउने कुरामा तेरो प्लानिङमा हामीले समर्थन गर्यौं छोरा, अब तेरो पारिवारिक प्लानिङ चाहिँ म गर्छु।
1: हेलो हेलो, हजुर हजुर, म समीर प्रताप बोल्दैछु। हो, कसलाई खोज्नु भएको? हजुर म होइन होइन होइन होइन, हजुर म समीर प्रताप थापा। एकपटक फोन नम्बर चेक गर्नुहोस् त। हस् हस् हस् धन्यवाद, रङ नम्बर परेछ।
3: मेरो कुरा सुन्नुभयो हजुरले?
1: बुझिरहेछु, रमाइलो लागिरहेको छ।
3: के छ त छोरा तेरो विचार? तैँले बनाएको घरको नक्सा डिजाइन प्लानिङ त एकदमै राम्रो छ, तर मेरो प्लानिङका बारेमा चाहिँ तेरो भनाइ के छ सुनौ त।
2: मलाई खासमा एकदमै रमाइलो लागिरहेको छ। उमेर पुगेपछि पनि बुवा आमाको छोरा छोरीप्रति आहा कति धेरै माया, छोराछोरीसँग कति धेरै सपना, कति धेरै कल्पना हुन्छ नै आमा। सुनाउनुहोस्, ढुक्कले सुनाउनुहोस्, यो नयाँ घरमा तपाईँले नै खोज्नु भएको, तपाईँले नै रोज्नु भएको बुहारी भित्राउन म राजी छु। बुहारी खोज्न थाल्नुहोस् माते।
3: बुहारी भित्राएको बढीमा 2 वर्ष भित्रमा मलाई नाति नातिना जे भए पनि चाहिन्छ। यता सुन छोरा, मेरो प्लानिङ

0: कस्तो सपना हो। ओ माई गड, हमीर प्रताप, घर को नक्सा बनाए जो सजिलो छैन जिंदगी को नक्सा,
1: गाह्रो छ एकदम गाह्रो।
0: तेरा आफ्नै सपना छन्, आमा बुवा को आफ्नै कल्पना छन्, उमेर सँगै जिम्मेवारी बढ्दै छ। सपना पनि के देखेको के न कहिले सोचेको न कहिले रोजेको, कसरी गर्ने त अब जिन्दगीको प्लान। आफैलाई हाँसो उठिरहेको छ। बिहे गरेको कम्तीमा दुई वर्षभित्र आमालाई नाति नातिना जे भए पनि चाहियो। तेरो डिजाइनको घरमा छोराछोरी कहाँ सुत्छन् रे आमाको प्रश्न। सारिकाले आज मेरो सपना सुनिन् भने के भन्छिन् होला। फोन गर्नु पर्यो।
2: थ्याङ्क यू रविन्द्र। रविन्द्रको साथ सहयोगको लागि धेरै धेरै धन्यवाद। रेडियो अडियोको अडियो ब्याङ्कमा हामीले बेला बेला तयार गरेको सामग्रीहरू छन्, यो चाहिँ जति सुने पनि नयाँ जस्तो लाग्छ, जति सुने पनि रमाइलो लाग्छ र केही न केही भन्न खोजिरहेको जस्तो लाग्छ। र मन परेन भने हामीलाई प्रतिक्रिया दिनुहोला। हामी तपाईँले हामीलाई व्हाट्सएप नम्बर 9801106610 हाम्रो व्हाट्सएप नम्बर हो kholdu.com को, यसमा फोन गरेर हैरानी चाहिँ नगरिदिनु होला। यसमा तपाईँले मेसेज पठाउनु मिल्छ र यसमा तपाईँले अडियो पनि अडियो र टेक्स्ट दुवै पठाउनु मिल्छ। र तपाईँले हामीलाई facebook.com/kholduli यो हाम्रो पेज हो, यसमा प्रतिक्रियाहरू पठाउनुहोस्। सल्लाह सुझाव प्रतिक्रियाहरूका लागि facebook.com/kholduli पेज काफी छ। एकैछिन पछि आउनेछौ स्टुडियोमा अहिले रविन्द्र र दिपेन्द्र छ।

0: आज अन्त्यमा हामी एउटा किशोर अवस्था नसुनी के छोड्थ्यौं र रविन्द्रले किशोर अवस्था कसको राख्ने, किन राख्ने, कसरी राख्ने, कहाँबाट राख्ने भन्ने कुरा मेरो कुरा है, मलाई चोइस गराउनु दिनु भन्ने अघि नै स्टुडियो आउनुभन्दा अगाडि कुराकानी भइसकेको छ। त्यसैले खुल्लुली डट कममा तपाईँले सुनिरहनु भएको किशोर अवस्था फेरि एकपटक।
1: मलाई कहिले पनि 13 वर्ष या 12 वर्ष या 11 वर्षको उमेरमा म सानो छु भन्ने कहिले पनि महसुस भएन, म जहिले पनि ठुली नै छु भन्ने महसुस भयो, जहिले पनि जवान छु म जस्तो लाग्थ्यो। अनि 10 वर्ष हुँदा मेरो दिदीहरू 14-15 वर्षको हुन्थ्यो, म कहिले 14-15 वर्षको पुग्ने होला, अनि कहिले थ्रेडिङ गर्ने होला हुन्छ नि आइब्रो, म पनि कहिले लिपस्टिक लाउने होला भने जस्तो हुन्थ्यो कि मनमा, एकदमै ठुलो मन लाग्ने खै दिदीहरू पुरा हुन्छ नि, एउटा दिदी 15 वर्ष थियो होला, एउटा दिदी 17-18 वर्ष, अनि उनीहरू लिपस्टिक लाउँथ्यो होइन, अनि थ्रेडिङ गर्ने एकदम फेसनेबल भएर हिँड्ने, मलाई पनि एकदम रहर लाग्ने कि पक्ला म पनि ठुलो भएपछि, अनि जहिले पनि अनि सानो एउटा ठुलो दिदी भन्दा पनि मेरो माइलो दिदीलाई चाहिँ भन्थे म पनि कहिले ठुलो हुने होला, म पनि तिमीहरू जस्तै राम्री भएर हिँड्थेँ भन्ने जस्तो हुन्थ्यो कि, त्यतिखेर चाहिँ एकदमै रहर लाग्ने कि, अनि एकदम लिपस्टिक लगाएर थ्रेडिङ गरेर हिँड्न पनि थालेँ म एकदम कपालमा कलर गरेर, अहिले त कपाल
2: कति वर्षदेखि सुरु भयो
1: 15 पूर्णिमादेखि, किनभनेदेखि म मिस कोसीमा जब पार्टिसिपेन्ट गरेँ म 14 वर्षको थिएँ होइन, समर भ्याकेसनको छुट्टी थियो, त्यतिखेर जाँदाखेरि चाहिँ अनि त्यहाँदेखि स्टार्ट भइहाल्यो है केटीहरू पुरा सबजना थ्रेडिङ गर्ने, मैले पनि गर्दिनँ भनेर त्यहीँदेखि स्टार्ट भएको थियो, लिपस्टिकहरू लाउने पनि स्टार्ट भइसकेको थियो, तर स्कुल जाँदा लाउँदिन थिएँ, अनि इभन स्कुल जाँदाखेरि मेरो लिप्स चाहिँ पिङ्क होस् भनेर गुलाबको पत्ता हुन्छ नि टक्क दलेर जान्थ्यो कि, आ स्कोर त कस्तो राम्रो किनभने त्यो कलरले त लिप्स लाग्छ देख्दैन नेचुरल देख्ने रहेछ होइन, हाउडेमा के जे पाए त्यही
2: कुराकानीतिर लाग होला स्कुल पढ्दाकै कुराकानी, रेखा थापा त्यो बेलादेखि पक्कै राम्री होइन,
1: राम्री थियो अरे,
2: मन पराउनु भयो होला, धेरैले प्रेम प्रस्ताव पनि राख्नु भयो
1: सुरुमा, यस्तो कस्तो इन्ट्रेस्टिङ छ, म चाहिँ एकदमै घरभित्र चाहिँ नि म चाहिँ आफूले आफूलाई चाहिँ टम्बुआई के हुन्छ नि, म केटी होइन मलाई प्रपोज दिदीहरूलाई जस्तो मलाई प्रपोज लभ लेटर आयो भने चाहिँ म मरिहाल्छु जस्तो डर मतलब लाज लाग्ने कि, त्यस्तै त्यस्तो कुरामा चाहिँ लजाउने म फेरि, अनि एउटा केटाले मलाई ग्रिटिङ्स पठाएको थियो न्यू इयरमा होइन भ्यालेन्टाइन डेमै हो, पठाउँदाखेरि चाहिँ अनि मलाई लाज लागेर म त मरिहालेँ, अनि त्यो ग्रिटिङ्स त चिठी रहेछ फेरि हरे, फेरि चिठी पनि यस्तो पढेको बाथरुममा गएर पढाएँ कि मैले, फेरि त्यो चिठी लुकाउनलाई मलाई यस्तो गाह्रो भएको थियो, मैले मम्मीहरूले थाहा पायो दिदीहरूले थाहा पायो मलाई मार्छन् हुन्छ नि, मैले त पठाएँ होइन नि त अरूले मलाई पठाएर पनि मलाई डर लागेर मलाई त यिनीहरूले च्याद्दा च्याद्दा गरेर माटोमुनि गाडेको थियौँ, त्यति पनि चित्त नबुझेर फेरि जलाएर फेरि माटोमुनि हावा के, अनि त्यहाँदेखि मलाई एकदम नराम्रो फिल हुन्थ्यो, ओहो म त ठुलो भएछु क्या हो, मलाई त प्रपोज आउन थाल्यो, म एकदम सिरियस भयो कि, त्यसरी ला एकदमै नराम्रो भयो मलाई किन आयो भन्ने टाइपको के, मलाई मन परेन के त्यो चाहिँ, म त्यो टाइममा चाहिँ मलाई कसैको पनि हिम्मत नहोस् क्या मलाई अप्रोच गर्ने भने जस्तो भएको होला नि त त्यो टाइममा, त्यो एकदम केटाहरूसँग बढी मिल्थे, इभन आरोप लाउनेहरूले लगाउँथ्यो पनि त्यो टाइममा, प्रेम थापाको छोरी केटाहरूसँग बढी हिँड्छ भन्थे होइन बुवाको नाम सुभाष भएको कारणले गर्दा, अनि त्यसपछि म चाहिँ इभन मेरो घरमा नोटबुकहरू लिन केटाहरू मात्रै आएर आउँथ्यो, म केटाहरूसँग एकदम मिल्ने मार्सल आर्ट खेल्न जान्थे, त्यतिखेर पनि केटाहरूसँगै जान्थेँ म, केटीहरूसँग अनि मैले कहाँ आएर चेतना भयो भने जब म मेन्स्ट्रुएसन भएँ त्यसको पनि घटना भनिहालौँ, मलाई भगवान् प्लिज बरु म मर्न तयार छु प्लिज, यो मम्मी बुवाहरूको दाईहरूको अगाडि कान्छी छोरी हो नि त म, मलाई मेन्स्ट्रुएसन चाहिँ नआओस् म त लाजले मरिहाल्छु होला ला, म त तरुनी भएँ अब म चाहिँ, मलाई 50 वर्षको उमेर हुन चाहिँ स्वीकार्य तर मेन्स्ट्रुएसन चाहिँ नहोस् बच्चना क्या त्यो भयो भने चाहिँ लाजै हुन्छ, हिजो तरुनी भयो अनि बिहे गर्नुपर्छ रे, त्यो टाइम पछि अर्कै हुन्छ रे,
2: माटोको भाँडा भयो अब केटी मान्छे महिनावारी भएपछि,
1: अनि त्यसपछि चाहिँ म चाहिँ 12 वर्षसम्म भएको, अनि म अनि सानो दाई म सबैभन्दा सानो के सानो म भन्दा अगाडिको दाई ठुलो दाई र म अनि बुवा हामी सँगै सुत्थ्यौँ के, अनि बुवासँगै सुत्ने बानी थियो मेरो, अनि त्यसपछि हामी तिनजना सानो दाई म बुवा, बिहान उठेर हेर्दाखेरि त खुट्टाभरि ब्लड, अनि म टोयलेट गएँ, मम्मी आउनुभएछ च्यालेर, त्यो बुवाको बेडदेखि लिएर पुरै ब्लड देख्नु भएछ, म जहाँ जहाँ गएँ त्यहीँ, मम्मी पछि पछि आउनु भयो, ठुलो दाई थियो कि आर्मीमा थियो दाई छुट्टीमा आएको थियो, दाई पनि आयो पछि पछि के भयो यसलाई भन्यो भने त्यसपछि मम्मीले कुचुर हुन्छ नि कुचुर भाग रे के अनि भाग्छु नि के गर्छस् म भएकै होइन अलिअलि हो नि कि हाम्रो घरको पछाडि त्यो बङ्गे आँपहरू यस्तो यस्तो थियो अनि झारहरू हुन्छ नि त होइन जुका लागेको होला अझ के जबरजस्ती भाग्छ नि भने यसलाई कुट भनेको नि बुवाले छोड्दैन छोड्दैन सानै छ केही हुँदैन बार्नु पर्दैन यो सब नौटङ्की भनेर भन्दा पनि मम्मी त अलिकति संस्कारिक म फुपूकोमा गएर पुरा उप्पर खुट्टी लाएर बसेछु किन आएको त बाबा भनेर सोधेँ त फुपूले मैले भन्ने कि लाज भएर त्यो टाइममा मलाई त्यस्तो लाज हुन्थ्यो कि स्कुलमा कसैलाई थाहा थिएन मम्मी भएको होइन केटाहरूसम्म छोडिदिएँ म खेल्नलाई फुटबल खेल्नलाई यो गर्नलाई म एकदम चेन्ज भएँ है अनि व्हाइट ड्रेसको दिन थियो फ्राइडेको दिन थियो त्यति मङ्गलबार र शुक्रबार चाहिँ व्हाइट ड्रेस लाउनु पर्थ्यो मेरो त पछाडि पुरै छप्पै भएछ के अब स्कुल छुट्टीपछि हिँड कि हिँड भन्छ साथीले म त जान्न भनेर त्यहीँ बसिरहेको छु गेट लाउने बेला भयो हेर्नै मेरो पालो पछाडिको स्कर्टलाई अगाडि पारेर त्यसलाई सेफ्टी पिन लाएर अनि मेरो ब्यागले छोपेर पनि हिँडेको दिन थियो मलाई कति लाज भयो होला क्या म मिन्स भयो भन्नलाई भन्नाले त्यति धेरै डर लाग्थ्यो कि मलाई त्यो टाइममा तर त्यो सब चिजहरू चाहिँ हावा रहेछ पछि रियलाइज
2: भयो चिजहरू नेचुरल रहेछ त्यसमा अप्ठ्यारो मान्नु
1: पर्दैन रहेछ के
2: पर्दैन रहेछ भने त्यो बेला थाहा भएको कति सजिलो
1: अनि म त्यो बेला थाहा भएको भने लाज भएर अनि त्यसो म 5 दिनपछि अनि दिदीहरू आयो इभन मलाई त त्यो लुगाहरू यताउता धुन पनि गाह्रो हुन्थ्यो होइन अनि त्यो टाइममा चाहिँ म घर ल्याएँ नि होइन मलाई बुवाको अनुहार हेर्नलाई मलाई डर लागेको कि लाज लागेको कि ओ अब लामो त बुवासँग त सुत्दिनँ किनभने अब त म ठुलो भइसकेछु अब त म सानो रहेन हुन्छ नि अब बुवाहरूसँग पनि अब केटाहरूसँग पनि खेल्न पाउँदिन अब खेल्यो भने पनि नराम्रो भन्छन् रे एक केटासँग बोल्नुहुन्न रे त्यसपछि भन्ने कुराहरू हुन्थ्यो रे नि त हुन्थ्यो रहेछ त्यो टाइममा त्यसपछि चेन्ज तर अझ बढी स्ट्रङ हुँदै गए यो सब नेचुरल कुराहरू हो भन्ने त्यसको त्यो 6 महिनापछि रियलाइज भइहाल्यो मलाई द्याट वाइया जस्तो लाग्यो कि पछि चाहिँ
2: अनि सँगै प्रेम प्रस्ताव त आयो
1: अब आयो नि धेरै आएको थियो अनि दिदीलाई भने एउटा ठुलो दिदी त बिहा गरिसकेको थियो उसले बिहा गरेर गइसकेपछि अनि माइली दिदीसँग चाहिँ मिल्थ्यो होइन हेर्न मलाई यसले मन पराउँछ नि कसले कसले अनि ऊ चाहिँ मेरो घरको बाटोमा बाइकमा हिँडेर देखाइरहेको हुन्थ्यो कि अनि ऊ त्यसले भनेपछि अनि यतिसम्म फ्रेङ्क होइन बोला त्यसरी बाटो बाटोमा ढुक्ने यो सानै चाहिँ यसलाई पढाइमा डिस्टर्ब हुन्छ यो ठुली हुन्छ यसपछि दिइसकेपछि अनि विचार गरौँ न अहिले यसरी त्यो धेर बाटो बाटोमा ढुकेर चाहिँ यसलाई नहेर भनेर दिदीले भनेपछि त्यो केटाहरूमा फेरि मिल्ने साथी भयो अब भोलि पर्सि ठुलो भएपछि बिहा गर्छु ल भन्ने टाइपको भयो कि मलाई चाहिँ त्यसरी बाटो बाटोमा केटाहरूको ग्रुपमा बसेर हेरि नराख्नु न मलाई एकदम फेरि त्यो दृष्टि शोषण जस्तो कि मलाई मन पर्दैन क्या त्यो हेरेर ह्यारेसमेन्ट गर्ने गरेको जस्तो कसैले मन पराउँछ राम्रो कुरा हो त त्यो चिज चाहिँ सेयर गर्नु पर्यो आमासँग या बुवासँग म बुवासँग पनि सेयर गर्थेँ बुवासँग यतिजनाले मन परायो यतिजनाले मलाई अप्रोच गरे घरमा म कसैसँग लुकाउँदिन थिएँ त्यस कारण त मम्मीहरूले मलाई हरेक कुरामा सपोर्ट गरेर यो कहिले पनि हुन्छ नि बिग्रिँदैन भनेर मलाई अगाडि बढाएको हो नि त
2: अनि रेखाजीले आफूले चाहिँ कसैलाई मन पराउनु भयो कि भएन त्यो बेला इन्फ्याट्युएसन
1: भएको थियो तर त्यसलाई उसलाई मैले कमेन्ट पनि गरेको थिएँ कि म चाहिँ अलि ठुलो भएपछि मात्र बिहा गर्छु भनेर ब्रेकअप भयो ऊ चाहिँ 9 पढ्थ्यो म त्यतिखेर 7-8 पढ्थेँ क्या बिफोर मिस खुसी मिस खुसी हुनुभन्दा अगाडिको कुरा थियो चाहिँ र उसको आँखाले नै मलाई सम्भवतः राम्री एउटा आफूलाई मन परेको केटी राम्री देखेपछि उसले जसोसुकै जस्तो केटी राम्रो देखिन्छ अरे नि त माया गरेको केटी उसले नि त एकदम राम्री छ ट्यालेन्ट छ त मिस खुसी किन जोइन गरिदिनुहोस् भनेर उसैले मलाई अप्रोच गरेको थियो
2: अनि सँगै यो तपाईँ त स्कुल हुँदा हुँदै प्रेम प्रस्तावको कुराहरूको कुराकानी गर्यौँ हामीले होइन त्यो बिचमा चाहिँ प्रेमको कुराले पढाइमा कतिको अप्ठ्यारो पारो अरू कुरामा कतिको
1: पार्दैन त्यो भन्ने मात्रै कुरा हो कि प्रेममा त झन् सकारात्मक शक्ति हुन्छ प्रेममा पर्ने मान्छेहरू सधैँ सकारात्मक हुन्छन् भन्ने मेरो मान्यता हो तपाईँ प्रेममा परेपछि हरेक चिज सहज हरेक चिज सुन्दर हरेक चिज रमाइलो लाग्छ तपाईँ एउटा कुरा याद प्रेममा परेको मान्छे अल द टाइम एनर्जेटिक हुन्छ याद गर्नुहोस् त ओ एकदम एक्साइटमेन्ट भइरहेको हुन्छ उसलाई दुश्मनसँग पनि बोलु बोलु जस्तो लाग्छ अटोमेटिकल्ली प्रेम भनेको यस्तो शक्ति हो त्यो चाहिँ प्राप्त गर्न गाह्रो चिज हो तपाईँ डिप्रेसन फ्रस्ट्रेसनमा गएर एक्लोपन एक्लो हुनु पो नराम्रो दुई हुनु प्रेममा पर्नु त मलाई त एकदमै यो भगवानको उपहार जस्तो लाग्छ र यो चिजले केही कुरामा ह्याम्पर गर्दैन झन् लगाव हुन्छ आहा म त यति राम्रो पढेर यसलाई देखाउनु पर्छ म यति राम्री हुनुपर्छ म हेल्दी हुनुपर्छ भन्दाखेरि एउटा कुरा याद गर्नु प्रेममा पर्नु भन्दा अगाडिको पुरुष या महिला पात्रलाई हेर्नुहोस् र प्रेममा परेपछि हेर्नुहोस् त कति राम्री हुन्छ मेकअप नगर्ने केटी पनि मेकअप गर्न थाल्छ अलिकति कन्सियस ग्लोइङ अनुहारमा अटोमेटिकल्ली त्यो त राम्रो कुरा पोजिटिभ 100% पोजिटिभ चिज हो प्रेममा प्रेम खराब चिजै होइन तपाईँ द्वन्द्व नगर्नुहोस् मारकाट नगर्नुहोस् दुश्मनी पो नगर्नु त प्रेम गर्नु त राम्रो चिज हो
2: अर्को कुरा करियरको छनौट कसरी गर्नुभयो 14 वर्षमा मिस कोसीमा
1: म त एकदम दोधारे कि एकदम के गर्न मन लाग्थ्यो लाग्थ्यो ओहो संसारै जित्छु जस्तो लाग्थ्यो कि मलाई त त्यसपछि त्यहाँको त्यहाँबाट म पढाइ कन्टिन्युटी भयो कन्टिन्युटी दियो पढाइलाई अनि म काठमाडौँमा आइसकेपछि बुवाहरू काठमाडौँमा अलरेडी बुवाहरू दिदी बस्न थालिसकेको थियो अनि आएपछि यो हस्टेल पो बनाउँ कि पनि भन्नुभयो है अनि के गरौँ विदेश पो जाउँ कि एकदम छन्चलकै हुन्छ नि म अलिकति ठुलो भइसकेपछि हिरोइन नबनाउँ कि पनि भन्नुभयो सानोमा चाहिँ म त हिरोइन भन्छु ईश्वरी प्रधान नाचेको देख्थेँ होइन मलाई पनि यस्तै बन्न मन लाग्थ्यो हुन्छ नि सानो सानो बेलामा चाहिँ अनि त्यसपछि अब के गरौँ भयो अब सम्भवतः यही लेखेको थियो होला मलाई करियर छनौट गर्न पनि खासै गाह्रो भएन ममा जे थियो नि जतिले पनि हेर्थ्यो तिमी त हिरोइन बन्नुपर्छ भन्थे कि मलाई डान्स हेर्दा या मलाई आवरण हेर्दा पनि र ममा जे क्षमता थियो जे थियो अब मम्मीले डक्टर पढाउँछु भन्नुहुन्छ मलाई आउँदैन त म पढाइमा त्यति ध्यानै छैन मेरो एक्स्ट्रा नलेज भनौँ न अरू कुरामा ध्यान छ भनेपछि तपाईँ जेमा इन्ट्रेस्ट छ त्यही बन्नुहोस् भन्ने मेरो चाहना हो मलाई एक्ट्रेस बन्नु थियो मलाई कलाकारिता गरेर गरिखान्छु भन्ने कन्फिडेन्ट थियो म चाहिँ त्यही कुरा चाहिँ मैले मम्मीहरूको पैसा सखाब हुन्थ्यो होला म डक्टर बन्न पनि नसक्थेँ यतिखेर बेगर कहाँ पुग्थ्यो होला भन्न खोजेको कि त्यस कारण आजको बच्चाहरूको पनि साइकोलोजी बुझौँ उसलाई केमा इन्ट्रेस्ट छ खालि घोकन चाहिँ विद्या नै ठुलो कुरा होइन कि तपाईँको पढ्नुपर्छ आफू अनुशासित बन्नको लागि तर पढेर नै चाहिँ तपाईँ इन्ट्रेस्ट छ कि छैन कतिको ट्यालेन्ट छ त्यो कुरामा कतिको लगाव छ भन्ने कुरा चाहिँ अभिभावकहरूले बच्चाहरूलाई बुझ्नु जरुरी छ जस्तो लाग्छ मलाई
0: उमेर अनुसारको अनुभव भोगाई सम्भावना र सपना सहितको एकीकृत अवस्था सहित खुल्लु डटकमको आजको श्रृङ्खलाबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं खुल्लु डटकमको आजको श्रृङ्खला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस् मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस् स्टुडियोमा रविन्द्र स्टुडियोबाट रविन्द्र दिपेन्द्र हामी सबैजना एकैसाथ बिदा हुन्छौ नमस्कार शुभरात्रि।

भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन यसको कुल धुली डट कम ग्याप सोलुसन यसको कुल धुली डट कम

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-560-55-331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
3: सम्पर्क फोन नम्बर 63-4-41-6-24।
6: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
7: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
6: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
7: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
9: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
10: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
11: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: पास ना अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली .com यो सँगै हाम्रो दैनिक प्रसारण यही

0: रेडियो आदिखोला 105.4
1: आज विक्रम सम्वत 2083 साल असार 2 गते मंगलबार शुक्ल द्वितीय 16 जून सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: प्रदेशहरूको बजेट 2,93,00,000,000,000 53 चिया उद्योग बन्द 33 बन्द हुँदै राष्ट्रपा महाधिवेशनमा रवि र बालेनको गुटगत प्रति

0: भन्दै उनले लेखेकी छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि सभापति नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेकी हुन्। तत्कालीन बाध्यात्मक अवस्थामा गरिएका निर्णयलाई अहिले अनुसन्धानको दायरामा राखेर विवरण माग गरी चेपुवामा पार्ने नियत त राखिएको होइन भन्ने आशंका समेत कतिपयले व्यक्त गरिरहेका छन्।
1: पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आइतबार गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सललाई अंगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वासपात्रसँग अंगालो हाल्दै देश बनाउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुंगा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायमाथि आतंक फैलाउने गरी दिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ। कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले काठमाण्डु महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहितको पत्र लेखेको छ। मालपोत र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभए जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन् अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको